सहजै ल्याउन पाइरहेका छन्। नेपाल तर्फको रानी नाकामा जोगबनी तर्फबाट बढीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताती नै देख्न सकिन्छ। विगतमा जोगबनीबाट किनमेल गरेर आउँदा नेपाल तर्फका सुरक्षा कर्मीहरूले मात्रै चेक जाँचमा कडाई गर्ने गरेकोमा हाल भारत तर्फको सीमा सुरक्षा बलले पनि चेक जाँचमा कडाई गर्ने गरेको छ। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेक जाँच गरिए पनि सुरक्षा कर्मीहरूले नरोक्ने गरेको यात्रुहरूले बताएका छन्। तर पेय पदार्थहरू भने आयातमा नेपाल तर्फका सुरक्षा कर्मीहरूले निषेध गरेका छन्। कोक, फ्यान्टा, मिरिन्डा, ड्यू जस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षा कर्मीहरूले त्यस्ता सामान आयात गरी नेपाल प्रवेश नदी भारततर्फ नै फर्काइदिने गरेका छन्।

6 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: आज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका हरेक विश्वविद्यालयको छुट्टा छुट्टी ऐन रहेको छ। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानून मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2083 तयार गरेको छ। बदलिँदो राजनीतिक परिस्थिति अनुसार विश्वविद्यालयका लागि आफू अनुकूलको कानून बनाउन ऐन संशोधन गर्न लागिएको हो।
2: एक दशकसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्न समय सीमा दिएको छ। कार्यदलले पुराना प्रतिवेदनहरूको अनुगमन पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्न भनिएको छ।
1: नेपाल धितुपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पद रिक्त रहेको 2 मन्त्री परिषद बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 वैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। तत्कालीन सरकारले 10 मङ्सिर 2081 चार वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 वैशाखमा राजीनामा दिएका थिए। उनको बाँकी कार्यकालका लागि सरकारले भट्टलाई नियुक्त गरेको हो।
2: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने आशंका गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानूनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता स्वायत्तता र कार्यशैलीका विषयमा विवादास्पद विषयवस्तुहरू उठ्न सक्ने उनले आशंका गरेका हुन्। उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनु पर्नेमा जोड दिएका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धन बीचको मतभेद देखिएको छ। सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेट प्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो।
2: सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा हिजो विरोध प्रदर्शन गरेको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजको माग गर्दै आन्दोलनरत महासंघले पेसागर संगठन र सरकारवाला सहित काठमाडौँमा वृहत एकबद्धता र्याली आयोजना गरेको हो। महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध रूपमा सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने माग पनि राखेको छ।
1: नवलपुरमा एउटी ओडा छ तर सेवा भने 3 स्थानबाट प्रदान गरिन्छ। भौगोलिक विकटता र नमिलेको भूगोलका कारण ओडा कार्यालयले आलोपालो रूपमा 3 सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका 5 नागरिकले कार्यालय खुलेको सबै दिन आफूलाई पाएको पर्ने स्थानबाट सेवा लिन सक्ने अवस्था छैन। पहाडी र विकट भूगोलका कारण त्यहाँका बासिन्दाले ओडा कार्यालयको सेवा लिन शास्ति झेल्दै आएका छन्।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यो हो नेपाली रेडियो।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ। दुई पक्ष बीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले शुक्रबार स्विजरल्यान्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि आन्दोलन अन्यलता उत्पन्न भएको छ। स्विजरल्यान्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्षीय बीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको बताएको छ। यसै साथ अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक आक्रमण, लामो दूरीमा क्षेप्यास्त्र र अन्य विवादास्पद विषयमा निर्णय हुन सकेको छैन।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अहिले मोरक्को र स्कटल्यान्ड बीचको खेल जारी छ। मोरक्कोले स्कटल्यान्ड विरुद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेलको दोस्रो मिनटमा गोल गर्दै विश्वकप 2026 सबैभन्दा छिटो गोलको कीर्तिमान राखेका छन्। स्कटल्यान्ड यो खेल जितेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा रहेको छ। खेल सुरु भएको 2 मिनटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पकड बनाएको छ। त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न समूह डीको खेलमा अस्ट्रेलियालाई 2-0 गोलले हराउँदै अमेरिका अन्तिम 32 प्रवेश गरेको हो।
2: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ, त्रिवेणी मुक्तिनाथ यात्रा नयाँ ऊर्जा नयाँ अनुभूति शीर्षकमा। नेपाल देवभूमि जहाँ हिमालका चुचुरा स्वर्ग छुने गर्छन् र नदी पवित्र तीर्थलाई गला लगाउँछन्। यो भूमिमा एउटा यस्तो धार्मिक यात्रा पथ छ जसले गण्डकी र लुम्बिनी क्षेत्रका अनेकौं तीर्थस्थल र पवित्र धाम एक सूत्रमा जोड्छ। त्रिवेणी देवघाटबाट सुरु भई अन्तिममा मोक्षको द्वार मुक्तिनाथसम्म पुगिन्छ। यो यात्रा केवल स्थानको यात्रा मात्र नभई यो आत्माको यात्रा पनि हो। यसका लागि यात्राका लागि करिब 500 किलोमिटर दूरी रहेको त्रिवेणीदेखि देवघाट पाल्पा रामपुर रानीमहल रेडी पर्वत बागलुङ कालिका म्याग्दी गलेश्वर मुक्तिनाथ धार्मिक आध्यात्मिक प्राकृतिक आरोग्य र साहसी पर्यटकका लागि उपयुक्त बहुआयामिक यात्रा मार्ग बनेको छ। आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 6 गते शनिबार सन् 2026 जुन 20 तारिक जेठ शुक्ल पक्षको षष्ठी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रुकुमको रेडियो सिस्ने 93.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अख्तियारका पदाधिकारीलाई सरकारले दबाब दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न सर्वोच्चमा मुद्दाको चाङ न्यायाधीशको संख्या नै अपुग।
0: औषध मिति भन्दा 6 दिन ढिला गरी मनसुन भित्रियो देशभर फैलिन समय लाग्ने आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना।
1: कक्षा 12 नतिजामा सुधार गणित विषयमा चुनौती कायमै नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर।
4: रेस्ट खाने बेला होइन जीवन नै परीक्षा हो सधैँ परीक्षा लिइरहने कुरो हुन्छ दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन।
0: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी।
1: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा केही बेरमा ब्राजिल र हैटीले खेल्दै।
5: पहिला घुमा बाबु मलाई पहिले देखि न घुमा मा फाम देखि न घुमा क्या एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334।
8: माडीवासीहरूका लागि खुसीको खबर
9: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
10: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र।
0: विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजदा छन् नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्टको माग छ मौजातले साउन पहिलो हप्तासम्मको माग मात्रै धान्न सकिने अवस्था छ अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै असार 29 नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल निर्देशक सुनिल केसी तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र प्याकेज एको ठेकेदार कम्पनीका म्युअल बाउर आइडियो सर्भिसका नेपाली एजेन्ट मनिन्द्र राज मल्ललाई पक्राउ गरी अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको छ प्याकेज को ठेक्का पाउने जर्मनकै कम्पनी भेरिडासका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार रहेका छन् यसैबीच गएको सोमबार राहदानी छपाई सम्बन्धी 7.65 अर्ब रुपियाँको ठेक्कामा भएको अनियमितमाथि छानबिन र कारवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अरू 3 आयुक्त समेत सहभागी थिए राहदानीको मौजदा सकिन लाग्दा 1 वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्ट प्रधानमन्त्री सचिवालयले अख्तियारका पदाधिकारीमाथि अनावश्यक दबाव मात्रै दिएन, दुर्व्यवहार पनि गर्यो। यो घटनाले संवैधानिक निकायको स्वायत्तता र स्वतन्त्रता बारे प्रश्न उठाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: ढिलो न्याय भनेको न्याय नदिनु सर हो र हतारको न्यायले न्याय मार्छ भन्ने भनाई न्याय क्षेत्रमा प्रचलित छन्। तर सर्वोच्च अदालतमा न्याय निरूपण एकदमै ढिलो गरी हुने गरेको छ। न्यायाधीशको अभाव र कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्तिका कारण सर्वोच्चमा मुद्दा टुङ्गिन वर्षौं लाग्ने गरेको छ। मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशहरूले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले पनि सुनवाईमा ढिला हुने गरेको छ। वादी वा प्रतिवादीकै मृत्यु भइसक्दा पनि कतिपय मुद्दा अदालतमा विचाराधीन हुने गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला मुद्दा प्रक्रियामै अल्झिरहने भएकोले फैसलामा ढिलाइ हुने गरेको बताउनुहुन्छ। सर्वोच्चले केही वर्षदेखि अभियान फाँट्ने चलाएर पुराना मुद्दा उल्लेख्य रूपमा घटाएको छ। उहाँले भन्नुभयो, रणनीतिक योजना र बार एसोसिएसनको सहयोग लिएर 5 वर्ष पुगेका मुद्दालाई प्राथमिकतामा राखेर फैसला भइरहेको छ। संविधानमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 20 न्यायाधीश रहने व्यवस्था छ। अहिले 18 न्यायाधीश बहाल छन्। विचाराधीन मुद्दासँग जाँदा न्यायाधीशको यो संख्या नै अपुग रहेको कानून व्यवसायहरू बताउँछन्। त्यही कारण नेपाल बार एसोसिएसन र महान्याधिवक्ता कार्यालयले संविधान संशोधन कार्यदललाई न्यायाधीश थप्ने व्यवस्था गर्न सुझाव समेत दिएको छ। सर्वोच्च अदालतमा ढिलो न्याय निरूपण हुने समस्याको समाधान खोज्न 2 प्रमुख विकल्प सार्वजनिक बहसमा छन्। पहिलो, न्यायाधीशको संख्या बढाउने। दोस्रो, क्षेत्राधिकारमा हेरफेर। त्यसमा तल्ला अदालतलाई थप अधिकार हस्तान्तरण गर्नुपर्ने तर्क आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: देशको लगभग मध्य भागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनौटमा पर्दै आएको छ। गएको चुनावमा विशाल जनमत सहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ। यसअघि 2078 मंगिरमा नेकपा एमाले चितवनमा 10 राष्ट्रिय महाधिवेशन गरेको थियो। विभिन्न कम्युनिष्ट घटक बीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि 2048 मंगिरमा त्यही भएको थियो। एकता केन्द्रमा आएको फुटले माओवादी गठन भयो। माओवादीको पहिलो सम्मेलन पनि भएको थियो। रासोपाले भोलिदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ। पार्टीको उद्घाटन र बन्द सत्र गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीको छ। जिल्ला प्रहरीकारले चितवन अगाडिको खुला ठाउँ गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट जर्मन ह्याङ्गरको व्यवस्था गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएका संगठित अपराध सम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। हिजो काठमाडौँ जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश सकेको छ। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिएको हो।
0: यस वर्षको मनसुन औसत मितिभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। मनसुन प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिलो गरी हिजो जुन 19 तारीकमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन देशभर फैलिन केही समय लाग्नेछ। यस वर्ष मनसुनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसुन प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काया कैरनमा कक्षा बाह्रको नतिजा बारे परीक्षा बोर्डका प्रवक्ता सँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
9: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
10: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
9: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
10: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
9: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
10: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
9: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
10: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
9: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
11: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
12: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
13: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98119 32811 र 98653 73687।
14: सफा भए घर आँगन, स्वच्छ भए पानी, कति राम्रो हुन्थ्यो होला हाम्रो जिन्दगानी।
0: यो रेडियोले भए उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अख्तियारका पदाधिकारीलाई सरकारले दबाब दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग, चितवनमा रासोपाको महाधिवेशनको तयारी, रासोपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता, औषध मितिभन्दा 6 दिन ढिलो गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने, आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। यस वर्ष कक्षा 12 नतिजामा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। गएको वर्ष 61.17% विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात ग्रेडेड भएकोमा यस वर्ष त्यो संख्या बढ्नु ठूलो उपलब्धि हो। नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रमा नन ग्रेडेड अर्थात एनजी भएका विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक अर्थात मौका परीक्षा सञ्चालन गर्ने भएको छ। बढीमा 2 विषयमा एनजी प्राप्त गरेका वा 2 विषयसम्म अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागी हुन पाउनेछन्। यसपालि नतिजा अघिल्ला वर्षको तुलनामा निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक भयो। नतिजा मूल्याङ्कन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ। साथी महेश केवालीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्याललाई यसपालिको नतिजा कसरी सुधार भयो भनेर सोध्नु भएको छ।
4: विगतका वर्षहरूमा यो ग्रेडिङ सिस्टम लागू भइसकेपछि कट अफ पोइन्ट जस्तो यति मार्क्स आएपछि चाहिँ नन ग्रेडेड हुन्छ है विद्यार्थीहरू भनेको अवस्थाले विद्यार्थीमा नपढिकन मैले चाहिँ परीक्षामा सहभागी भएँ भने म नट ग्रेडेड हुन्छु भन्ने कुरो त्यसले पढ्नै पर्छ भन्ने भावनाको विकास भएको छ। अर्कोतर्फ सबैको जवाबदेता संलग्न विद्यालयको विद्यार्थीको अभिभावक चासोको विषय भएको छ परीक्षाको नतिजा। मूल्याङ्कन राम्रोसँग भयो भने त्यसले दिएको नतिजा सबैलाई चासो जुटेको छ र जवाफदेहिता वहन भएको पनि छ। विद्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर प्रदेश सरकारहरूदेखि लिएर सबैको चासो सहभागिताले गर्दा यो नतिजा बढेको पनि हो।
15: कुन विषयमा वा क्षेत्रमा चाहिँ विद्यार्थीको प्रदर्शन उत्साहजनक देखियो र कुन क्षेत्रमा चाहिँ सुधारको आवश्यकता देखिएको छ?
4: प्रदेशगतको हेर्दाखेरि बागमती प्रदेशको अलिकति उच्च देखिन्छ। अरू प्रदेशहरूको डाटाहरू हामीले अब पठाउँछौँ प्रदेश वाइज। विषय रूपमा हेर्दाखेरि पनि कम्पलसरी नेपालीमा चाहिँ ग्रेडेड विद्यार्थीहरूको संख्या राम्रो देखिन्छ होइन। यसरी म्याथमेटिक्सहरू चाहिँ अलिक कमजोरी भएको पनि पाछौँ हामीले।
15: यो गणितको विज्ञानको कुराकानी गर्दाखेरि अब जति सुधार्नु पर्ने हो त्यो मात्रै नभनौ अरू विषयहरूमा त्यसको लागि चाहिँ के गृह कार्य गर्नुपर्छ होला?
4: विद्यालयले नै आफ्नो नतिजा कस्तो छ भनेर हेर्न पाउनुभयो, स्थानीय सरकारहरूले हेर्न पाउनुहुन्छ, प्रदेश सरकारले हेर्न पाउनुहुन्छ, समग्रमा सबैले आफ्नो आफ्नो क्षेत्रको नतिजाहरू एनालाइसिस गर्नुभयो भने हामीले शिक्षा सुधारको लागि उपलब्धि सुधारको लागि यो यो क्रियाकलापहरू गरेका थियौँ तर अझै पनि उपलब्धि चाहिँ देखिएन भनेर आफै एनालाइसिस नै गर्न सक्नुहुन्छ र कहाँ चाहिँ कमी कमजोरी रह्यो सबैजनाले चासो लिनुभयो आफ्नो आफ्नो नतिजातर्फ भनेदेखि अझ हामीले चाहिँ यो उपलब्धि सही किसिमले लिनको लागि र उच्च उपलब्धि हासिल गर्न चाहिँ सहयोग हुन्छ।
15: ग्रेडेड हुनुभएका विद्यार्थीहरूलाई चाहिँ परीक्षा बोर्डको तर्फबाट के सन्देश दिनुहुन्छ?
4: उच्च शिक्षाको लागि अझ उहाँहरू चाहिँ क्रिएटिभिटी अनुसन्धानात्मक कार्यहरू सधैँ सृजनशील रहने अझ बढी चाहिँ अध्ययनशील हुने तर्फ जोड दिएर आफ्ना कुन कुन क्षेत्रमा रुचि छ त्यो तर्फ लाग्न अनुरोध गर्दछु।
15: सोचे जस्तो नतिजा नआएका विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
4: अहिले हरेस खाने बेला होइन, जीवन नै परीक्षा हो, सधैँ परीक्षा लिइरहने कुरो हुन्छ, दिइरहनु पर्छ र एउटा परीक्षामा असफल हुँदैमा सबै असफल भन्ने कुरो हुँदैन। जस्तो कतिपय विद्यार्थीहरू 2 विषयसम्म नट ग्रेडेड विद्यार्थीहरूले त मौका परीक्षा पनि हामीले राखिसकेको छौँ, त्यसको लागि तयारी हुन मैले अनुरोध गरेँ। अझ निराश नभइकन ए म यसमा चाहिँ कमजोर भएछु भनेर आफ्नो विषय हेरेर अध्ययनमा लाग्न र अरू विषयहरू धेरै विषय लागेको विद्यार्थीहरूलाई पनि म यो कारणले चाहिँ मैले उपलब्धि हासिल गर्न सकिनँ, अब म चाहिँ अझै कोसिस गर्छु, यो मेरो चाहिँ जीवनको अन्तिम लक्ष्य होइन, यहाँबाट मेरो सफलता सुरु हुन्छ भनेर अझ चाहिँ के कारणले म चाहिँ कमजोर भएँ भन्ने कुरो आफैले पनि अध्ययन यसो हेरेर आगामी वर्षको लागि पनि पढ्नलाई अनि परीक्षा दिनको लागि शुभकामना र अभिभावकको तर्फबाट किन मेरो बाबु नानीहरू अपेक्षा गरे अनुसारको ग्रेड नल्याएको पनि हुनसक्छ, कतिपयले नट ग्रेडेड भएको पनि हुनसक्छ, उहाँहरूलाई निराश हुने किसिमले मैले यति गरेको थिएँ किन पढिनस् भनेर गाली गलोस् भन्दा पनि कुन कोडबाट ऊ कमजोर भयो, किन कमजोर भयो, के दक्षता चाहिँ हामीले हासिल गर्न हामीले अपेक्षा गरेका छौँ, के कारणले गर्न सकेन भनेर विभिन्न कोडबाट विचार विमर्श गर्न र आफ्ना नानी बाबुहरूलाई अझ अध्ययनशील हौ है भनेर सहयोग पुर्याउनु भयो भनेदेखि अवश्य उनीहरू पनि सफल हुन्छन्।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल। अब फेरि खबरको सिलसिला। प्रधानमन्त्री परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढी हरियो पत्ती हुर्केर किसानलाई घाटा भइरहेको छ। यसैबीच विगत 10 वर्षमा कृषि तथा पशुपन्छी मन्त्रालयबाट वितरण भएको अनुदान छानबिन गरिने भएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल
14: सफा भए घर आँगन स्वच्छ भए पानी कति राम्रो हुन्थ्यो होला हाम्रो जिन्दगानी।
17: यो रेडियोले भए भनेर भनिरहेछ, अब हाम्रा नाति नातिनाले घर आँगन फोहोर हुनै दिँदैनन्, फोहोर भयो भने झिङ्गा लामखुट्टे र अन्य कीटाणुले रोग सार्छन् भनेर पटक पटक हामीलाई सिकाउँछन्। रोगी हुन त भएन नि, पानीको मुहान फोहोर भयो भने विभिन्न रोगहरू लाग्छन् भन्नेदेखि पानी राख्ने ट्याङ्की र भाँडाकुँडा समेत सफा हुनुपर्छ भनेर पनि सम्झाउँछन्। उनीहरूको कुरा मान्न थालेदेखि स्वास्थ्य पनि ठिक, घर आँगन पनि सफा।
18: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
19: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
20: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
21: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
22: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
23: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
19: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-3122 र 98550-3123।
0: यो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रत्नपार काठमाडौँको व्यस्त ठाउँ, फटाफट गन्तव्यतर्फ लम्किरहेका यात्रीहरू, यही हतारोका बीच केही मानिस भने सड़क पेटीको एक छेउमा टक्क अडिन्छन्। कोही मोबाइल निकालेर दृश्य खिच्न थाल्छन् त कोही एकटकले दृश्यतिर हेरिरहेका हुन्छन्। कोही भने खल्तीतिर हात पुर्याउँछन् र सड़क पेटीको एक छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन्। एकैछिनमा मानिसको भीड लाग्छ। यी सबै दृश्य सामान्य झै मानेर दुई युवाको शरीर संगीतको तालमा नाच्न थाल्छ। पाइला दोहोरिन्छ, हाउभावले केही भन्न खोजे झैं लाग्छन्। कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू फ्री स्टाइलमा यसरी नाच्छन्, मानौ कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन्। उनीहरू हुन् झापा गौरादहका सिद्धार्थ छेत्री र दार्जीलिङ चाम्पासरीका जिब्री एल आलम। उनीहरू काठमाडौँ आएर होटलमा बस्न थालेको 3 हप्ता भन्दा धेरै भइसक्यो। कहिले रत्नपार त कहिले सुन्दराको सड़क पेटीमा पुग्छन्, फराकिलो ठाउँ रोज्छन्, छेउमा स्पिकर राख्छन् अनि आफ्नै योजना अनुसार नाच्न थाल्छन्। सिद्धार्थ र ब्रियरले यसरी सँगै यात्रा गर्न थालेको 1.5 वर्ष भइसकेको छ। त्यस यता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाई सिकाउने शिक्षक पनि बनेका छन्। सिद्धार्थ र जिब्रियरले यसरी सँगै स्ट्रीट डान्स गर्न थालेको 1.5 वर्ष भइसक्यो। जब उनीहरू नाच्न थाल्छन् अनि रोकिन्छ भीड, शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: अब विदेशका खबर। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत भएका छन्। अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ता बीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन्। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाए सेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ। यस्तै अमेरिका इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका हुन्। समूह सी अन्तर्गत यसअघि भएको खेलमा स्कटल्याण्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्कोको 4 अङ्क भएको छ। यस्तै फिफा विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरण पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यससँगै हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटल स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हरायो। अमेरिकाको जितमा एलेक्स प्रिम्यानले 1 गोल गरे। 1 गोल उसले उपहारका रूपमा प्राप्त गर्यो। खेलको 11 मिनटमा अस्ट्रेलियनका क्यामरोन बर्गेसले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्ट छिरेपछि अमेरिकाले अग्रता लिएको थियो। खेलको 43 मिनटमा एलेक्सले थप गोल गरे। त्यसपछि खेलमा थप गोल भएन। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 खेलबाट 6 अङ्क जोडेको छ। यससँगै उसले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो। यसैबीच विश्वकप फुटबलमा अहिले समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिल र हैटीबीच खेल भइरहेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा खेल अघि 6:15 शुरू भएको हो र खेलको अहिले 7 मिनट चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन्। ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेका छैनन्। उनी पुडुलाको चोटबाट पूर्ण रूपमा निको नभएको ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्। आज बिहान 9:15 टर्की र पाराग्वे बीच खेल हुनेछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 वटालाई स्वीकार गरेको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन तेस्रो संशोधन, सहकारी ऐन पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी अध्यादेश हिजो स्वीकृत भएको हो।
1: आउँदो आर्थिक वर्ष 83-84 बजेट भाषण अघि करको दर हेरफेर हुने आशंकामा हतार हतार विद्युतीय गाड़ी जाँच पास गराएको घटनामा अर्थ मन्त्रालय र भन्सार विभागले तल्लो तहका कर्मचारी र आयातकर्तालाई दोषी देखाएको छ। प्रधानमन्त्री कार्यालयको चासोपछि गठन गरिएका 2 छुट्टाछुट्टै अनुगमन टोलीको प्रतिवेदनका आधारमा विभागले मुस्ताङ भन्सारलाई क्लिन चिट दिएको छ भने रसुवा भन्सारका प्रमुख सहित 13 कर्मचारीलाई निलम्बन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: विराटनगरको नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप मा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रुपियाँ भन्दा बढीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ। यसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कडाई गर्न सक्रिय भएका खबर नागरिक दैनिकले लेखेको छ।
1: नेपाल धितोपत्र बोर्ड सेवनको अध्यक्षमा डाक्टर गोपाल भट्ट नियुक्त हुनुभएको छ। हिजोको मन्त्री परिषद बैठकले भट्टलाई सेवन अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो।
0: वैदेशिक रोजगारीमा युरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधा सहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थानका सेवारत कर्मचारी समेत गेटवाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनमा ठगीमा परेको पाइएको खबर गोर्खा पत्रले लेखेको छ।
1: चालू आर्थिक वर्ष 82-83 जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह 31.81 अर्ब रुपियाँले बढेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाख 19.41 अर्ब घटेको कर्जा प्रवाह जेठमा भने बढेको छ। गएको चैतमा 77.99 अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो। निक्षेप र कर्जा प्रवाहमा भइरहेको असन्तुलन, निरन्तर बढ्दै निक्षेप, कर्जा प्रवाह सुस्त शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: देशमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यत साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा दर्ता भएका 914 उद्योग मध्ये 894 साना उद्योग रहेका छन्।
1: चालू आर्थिक वर्ष 82-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। तर आउँदो आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ।
0: काया कैरनमा अब पालो उखानको।
1: काँधको बिरालो जुक्तिले झिक्नु।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
1: अख्तियारका पदाधिकारीलाई सरकारले दबाब दिएको घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न, सर्वोच्चमा मुद्दाको चाङ, न्यायाधीशका संख्या नै अपुग।
0: औषध मिति भन्दा 6 दिन ढिला गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने। आज राति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना,
1: कक्षा बाह्रको नतिजामा सुधार, गणित विषयमा चुनौती कायमै नन ग्रेडेड विद्यार्थीले फेरि पूरक परीक्षा दिएर सफल हुने अवसर,
0: इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत, इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थताकर्ता बीच आज छलफलको तयारी,
1: र साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी, अस्ट्रेलियालाई हराउँदै आयोजक अमेरिका नकआउट चरणमा, ब्राजिल र हैटी बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना सांसद संसदमा बोलिरहेका छन्, बोल्दा बोल्दै हातले टेबुल ठोकेर उनी भन्दैछन्, सभामुख महोदय, बिहान उठ्दा जहिले विश्वकप सकिसकेको हुन्छ, सकिन अगावै बिउजाउने व्यवस्था होस्। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: 93.2 स्वदेश एफएम। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरकै साथ सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको पूर्ण तयारी भइसकेको छ। प्यानल बनाउन नपाइने र पुरानालाई झड्का देखिएको छ। पार्टी स्थापनाको 4 वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने सर्वसम्मत हुने पक्का पक्की भए पनि पदाधिकारीमा भने चर्को प्रतिस्पर्धा रहेको छ। उपसभापति र महामन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षको हाबी रहेको भन्ने बताइएको छ। एकता महाधिवेशनको सन्देश दिन पनि ती पदमा पनि सर्वसम्मतको कोसिस भइरहेको बताइएको छ। उपसभापति र महामन्त्रीमा बालेन पक्ष हाबी भएको विषय आएको छ। निर्वाचन पूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटाएर विगतका भूमिकाका आधारमा नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ। महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने पनि बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुले बताउँदै गर्दाखेरि प्रकाश चन्द्र परियारले भनेका छन्, राष्ट्रपाललाई आन्तरिक झगडा र गुटगत राजनीतिमा रुमलिने छुट छैन। सबैको अस्तित्व स्वीकार गर्दै सम्हालिएर एकताका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा तीव्र रूपमा प्रतिस्पर्धा हुने देखिएको छ। महामन्त्रीका आकांक्षीहरू धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्यका आकांक्षीहरू धेरै छन्। त्यसैले गर्दाखेरि प्रतिस्पर्धा तीव्र रूपमा हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले बिहिबारको सचिवालय बैठकमा भनेका थिए, अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनु भएको छ। उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ। लामिछानेको यो अभिव्यक्तिले पार्टी स्थापना कालदेखि सक्रिय नेताहरूले भने उनीहरूलाई झस्काएको थियो। चुनावअघि विभिन्न पार्टी र समूहबाट समाहित भएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारीमा समेट्ने सभापतिको संकेतले पार्टी पुराना नेता तनावमा परेका छन्। स्थापनाको 4 वर्ष हुन लागेको पहिलो महाधिवेशनमै फरक दल र समूहबाट आएका नेतालाई स्थान दिँदा पुराना नेताहरू जिम्मेवारीबाट पाखा लाग्ने सम्भावना पनि बढ्दै गएको छ। छोटो समयमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रपा प्रतिनिधि सभा निर्वाचन पूर्व विभिन्न राजनैतिक दल समूह र व्यक्तिहरू त्यहाँ समाहित भएका थिए। सबैको प्रयत्नमा राष्ट्रपाले झण्डै 2 बहुमत प्राप्त गरेको छ। तर लोकप्रियताको एक्लो जस वरिष्ठ नेता बालेन्द्र शाहले दिँदा राष्ट्रपाको यो महाधिवेशन पुराना नेताहरूका लागि पनि प्रतिकूल बन्ने देखिएको छ। सचिवालय बैठकमा सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक सदस्यले भनेका छन्, सहमतिकै आधारमा महाधिवेशन सम्पन्न गर्ने प्रयास गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन निष्पक्ष ढङ्गले अगाडि बढ्ला। महाधिवेशनमा जुन किसिमले प्रतिस्पर्धा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ, यो प्रतिस्पर्धा स्वच्छ होला। महाधिवेशन प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ। चितवनमा उनीहरू आइसकेका छन्, कतिपय आउँदैछन्। चितवनको भव्य तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एक ढिक्का भएको बलियो भएको सन्देश दिन सक्छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन केन्द्रित भएर पनि बहस र चर्चा गर्नेछौँ। र यदि वरिष्ठ नेता बालेन्द्र शाह

0: मत्स्या उद्योगीहरू आक्रान्त बनेका छन्। समयमा चिया बेच्न पाइएको छैन। धेरै जसो चिया स्वदेशमै गोदाममै थन्किएको छ र व्यापारीहरू व्यवसायहरू यतिखेर रन थनिएका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ देशको राजनैतिक अवस्थाका विषयमा। सीमा नाकामा दुवै पक्षबाट कडाई सुरु गरिएको छ, अहिले तपाईँहरूलाई थाहा छ। जमुना नाकामा पनि चहलपहल बढेको छ। मटेवा नाकामा भारतीय सुरक्षाकर्मीले कडाई गरेको छ। भारतीय बजारतिर आकर्षण पनि छ। सामान किन्न सीमा पारी जानेहरू पनि बिस्तारै बिस्तारै घट्दै गइरहेको विषय पनि आजको नेपाली बसमा हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब यो मुलुकको बागडोर यतिखेर राष्ट्रपतिले सम्हालिरहेको छ। यो मुलुकलाई कूटनीतिक हिसाबले, दुई देशसँगको सम्बन्धका हिसाबले कुन ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढाउन सक्छ वा बढाउन खोजिरहेको छ, आजको विषयलाई पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। द्वन्द्वकालीन यौन हिंसाका घाउहरू अहिले बल्झिँदै छन्। प्रमाण मेट्दै गएको स्थिति पनि छ। लामो समय भइसकेको छ, न्याय पाउँछु भन्ने आशा मरेको छैन। आशा मारे त जिउनै छाडिहाल्छ नि त मान्छे। पीडित महिलाको गोपनीयतालाई ध्यानमा राखेर सरकारले सुरक्षाको ग्यारेन्टी र न्याय दिनुपर्छ भनेर यतिखेर द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनकै संयोजक देवी खड्काले भनिरहेकी छिन्। किनभने लामो समय भयो सशस्त्र द्वन्द्व भएको, तर त्यो बीचमा भएका यस्ता घटनाहरू, लान्छनाहरू, यसका अन्य हिंसाका जुन दण्डनीय घटनाहरू भएका छन्, ती दण्डनीय अपराधहरू हुन्, यसका विषयमा पनि अहिलेको सरकारले छानबिन गर्न सक्छ, उनीहरूलाई न्याय दिलाउन सक्छ। आजको नेपाली बसमा
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एकमणि नेपाली हुनुहुन्छ। नेपाली सर, नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार।
2: धन्यवाद ख्यामजी।
1: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको ऐतिहासिक तयारी भइरहेको छ। तपाईँ कता हुनुहुन्छ? चितवनमा हुनुहुन्छ? कस्तो छ अवस्था?
2: हामी चितवनमै छौँ। अधिकांश साथीहरू आउने क्रम चलिरहेको छ, केही साथीहरू आउँदै हुनुहुन्छ र महाधिवेशनको पूर्णतया तयारी भइसकेको छ र महाधिवेशन अगाडि बढिसकेको छ।
1: होइन, निर्विकल्प सभापतिमा त रवि लामी छानेको प्रतिस्पर्धी कोही पनि देखिनु भएन, होइन? उहाँको चाहिँ एकदमै सुपर हिरो बनाउने तयारीमा हो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले।
2: सभापति निर्विकल्प, वरिष्ठ नेता निर्विकल्प, यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त, जसको विकल्पै छैन। देशमा त यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भेटिन्छ र विकल्प छैन नि।
1: होइन, अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान ल्याइयो होइन, विधान संशोधन गरेर अहिले बालेन्द्र शाहजीलाई एडजस्ट गर्नलाई
2: हो। तर एकजना व्यक्तिको मात्रै होइन, भोलिका दिनमा पनि विधान त रहिरहन्छ, जीवन्त रहन्छ नि।
1: अनि तपाईँ मान्ने हुनुहुन्छ, सांसद हुनुहुन्छ, तपाईँको उम्मेदवारी केमा छ यसपाला? पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ?
2: अब हाम्रो पहिलो कुरा के हुन्छ भने, महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौँ। त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन, तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छौँ।
1: होइन, पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो, दावेदार हो? धेरै सञ्चार माध्यममा आइरहेको छ एकमणि नेपाली।
2: होइन, अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन, त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन। तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन, किनभने पहिलो त केन्द्रीय सदस्यको निर्वाचन टुङ्ग्याउनु पर्छ।
1: अहिले अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ, देशभरिबाट कति जति सदस्यहरू आउँछन् चितवनमा, चाहिँ व्यवस्थापन कस्तो छ?
2: लगभग चाहिँ 3500 भन्दा माथि सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने, अराउन्ड चाहिँ 5000 छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ।
1: 1,00,000 मान्छे चितवनले
2: त्यही किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ, किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ, यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ। दोस्रो कुरा, चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ।
1: होइन, अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ, त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन, मान्छेहरूको चलबल बढिसकेको छ चितवनमा,
2: मानिसहरू आउने क्रम जारी छ, विभिन्न मानिसहरू कोही बसमा, कोही आफ्नै निजी सवारी साधनमा, कोही मोटरसाइकलमा आइरहनु भएको छ।

0: आज चाहिँ दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ।
1: होइन, अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ, नेकपा एमालेबाट केपी शर्मा ओली, कङ्ग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क चाम्बाङ राईहरू उपस्थित हुनुहुन्छ, के छ जानकारी?
0: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो, तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ।
1: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ, निकै ठुलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा?
0: खर्च ठुलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने नै भयो, तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोसे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ।
1: तर जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनहरू जुन ढङ्गले केन्द्रबाट सर्कुलर थियो, जुन ढङ्गले पार्टी सभापतिले चाहनु भएको थियो, त्यस्तो रहन सकेन, प्रतिस्पर्धा व्यापक रह्यो, कतै मुक्का आनान्देखि लिएर धेरै दृश्यहरू देखिए नि राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि।
0: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा सानातिना छालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन, तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्। छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ।
1: होइन, हुन त अब कोही नेपाली कङ्ग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राजसभामा आइसकेपछि दैपखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो।
0: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इँटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ। त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, सिद्धान्त, दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङभित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ। राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन।
1: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
0: रवि लामिछानेज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्द हुनुभएको
1: हो। होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छाडका त्यस्तो केही छैन सभापति?
0: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
1: होइन, के
0: सिङ्गो मुलुकले नै आज
1: कसैले रविवारी दिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ, के छ त्यस्तो अवस्था?
0: मैले त कल्पना गरेको छैन,
1: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा।
0: अहिलेसम्म सुनेको पनि छैन,
1: उहाँ निर्विकल्प
0: चुनिन्छ भन्ने जस्तो पनि लाग्दैन।
1: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन होइन?
0: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै, रवि लामिछानेकै सिद्धान्त, विचार, दृष्टिकोणको उपजको रूपमा हो नि त। नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिमको नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगतामे नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन। त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस्
1: त? वक्ता हुनुहुन्छ, कानुनको जानकार पनि हो, नेपालको लामो समयसम्म वकालत पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी, प्रोबेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
0: प्रतिस्पर्धै हुँदैन, ती दुईटा छुट्टै मानसिकता छुट। होइन होइन, सुन्नुहोस्, तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा दुईटा ढुङ्गा ढुङ्गाहरू बिचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ, अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो, ढुङ्गा छुट्टै हो नि त। त्यसो भएकाले एउटै गुण रवि लामी छानेर बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ। एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ। त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन।
1: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ होइन?
0: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्। यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो
1: होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ, त्यसले चाहिँ नेपाली जनता देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
0: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निक्योल गर्छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ, यो टुङ्गोमा पुग्छ। तेस्रो कुरा, पुराना राजनीति शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्। डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा सुरुवात भएको हुन्छ। नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ, त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ।
1: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ, तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढङ्गले सम्बोधन गर्न किन सकिरहेको छ?
0: समग्र नागरिकको भावना सम्बोधनको क्रम सुरु भएको छ। यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत चाहिँ विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ।
1: अहिले पार्टीले पो सरकार चलाउने होला नि त, एकिमणी नेपालीजी, सरकार त बेलगाम छ नि त, अहिले देख्नु भएन
0: होइन? अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको सङ्घारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला, तर यो
1: हात खुट्टा भाँच्नेदेखि लिएर चाहिँ तिनजनाले हो त्यस बनाउने, पिएम एचएम र आइएमदेखि लिएर नेपालले भारतको सीमा मिच्या छ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्य दिशालाई त निकै ठुलो प्रभाव पारेका छन् त। यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त।
0: समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धिको यात्रामा अगाडि बढेको महसुस हुन्छ।
1: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम सङ्गत नियमन त गर्नुपर्ने होला नि त होइन? सबै कुराहरूलाई विषयवस्तुहरूलाई
0: होइन, एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानुन विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठुलो सानो तल माथि सबैले विधि नियम कानुन पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
1: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहनु?
0: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ, यही
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय
3: त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
4: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजे प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
6: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
7: 93.2 स्वदेश एफएम सबैका लागि ब्याङ्क डिशोम फाइबरनेट
8: यतिकै हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ भट्टजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: हेलो
8: नमस्कार गुड मर्निङ मया प्रकाश भट्टजी गुड मर्निङ कस्तो छ धनगढीको टेम्परेचर गर्मी छ होइन धेरै
9: मौसमले अलिकति त्यस्तै गरिरहेको छ
8: होइन अब धनगढीमा धेरै गर्मी छ तर पर्यटनको क्षेत्रमा चाहिँ गर्मा गर्मी सुरु भएन क्या अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि किन
9: अब पर्यटनको कस्तो भने यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्त्वपूर्ण हाम्रो देशभरिकै महत्त्वपूर्ण गन्तव्य हो
8: भर्जिन ल्यान्ड काहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या पर्यटनको क्षेत्रमा भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन तर त्यो एकदमै चिसिएको छ क्या त्यो
9: हजुर मैले यसलाई पुष्टि गर्ने आधारहरू जस्तो हाम्रो अब सिमसार क्षेत्र घोडाघोडी तालदेखि लिएर महत्त्वपूर्ण सिमसार क्षेत्रहरू छ हाम्रो राष्ट्रिय निकुञ्जहरू 3-4 राष्ट्रिय निकुञ्जहरू देश जोडिएको छ अफिसैपाल हिमाल जस्तो महत्त्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन् र नवदुर्गा भगवतीको 7 सिस्टर भनेर 7 बहिनीकै वासस्थान भएको 5 राष्ट्रिय शिवधामहरू भएको भारतको महत्त्वपूर्ण यो धार्मिक स्थलहरू पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्त्वपूर्ण पर्यटनको आधार हो त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको इन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र र ती आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ
8: होइन पर्यटनको त राम्रो क्षेत्र छ होइन तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो राज्यको नजर त्यहाँसम्म पुगेको छ अहिले त प्रदेश सरकारहरू छन् स्थानीय सरकारहरू छन् तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ तर नजर चाहिँ किन पुग्न सकेको छैन त्यहाँसम्म होइन
9: त्यसको अलिकति कस्तो छ भने जस्तो प्रदेश सरकारहरूको पनि अब यो खासै टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा परेको छ र फेरि कस्तो भने यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ स्थानीय निकायले केही काम गरेको देखिन्छ प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी गरेको छ तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढी भएको देखिन्छ तर मेजर अब जस्तो पर्यटकको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ जस्तो 2010 2020 10 वर्षीय अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 वर्षीय अभियान अन्तर्गत हामीले गऱ्यौँ र 2020 अब यसलाई व्यवसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्त्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ र हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ जहाँ सुदूरपश्चिम भनेर अभियान चालु गरियो सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत भने सुदूरपश्चिमलाई किनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैनौँ भन्ने सुरक्षाको कुराहरू भयो र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ र मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्त्वपूर्ण कडी भनेको अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यसको पूर्वाधारको विकासमा सहकार्यमा गर्नुको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्त्वपूर्ण कडी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटन बोर्डले यी कामहरू जस्तो अब समन्वयको कामहरू, सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने जमर्को गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ, सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने, स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
8: होइन, प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन, त्यहाँ सुदूरपश्चिममा
9: होइन, प्रदेश सरकारले पनि भने नि मैले आफ्नो
8: बिउजिया छैन, अझै त्यो बिउजिनु सकेका छैन पर्यटनको क्षेत्रमा, त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन, खप्तरदेखि लिएर रामरसुनदेखि लिएर बडीमालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बडी केदार महत्त्वपूर्ण पर्यटक स्थलहरू छन् नि त, घोडाघोडीदेखि लिएर कर्णालीसम्म होइन।
9: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अवगत्व लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्यको जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन् त यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टिटी गरिसकेको अवस्था मैले देखिनँ।
8: अब तपाईँले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्त्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड र तराई सम्मिश्रित भूमि छ त्यहाँ चाहिँ होइन, यहाँलाई थाहा छ तराई, त्यसपछि माथि चढ्यो भने पहाड, पहाडभन्दा अझै अलिकति माथि जाने हो भने हिमाल, त्यहाँ तिनैवटा प्रकृतिले चाहिँ प्रदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यस त्यतापट्टि चाहिँ बढीभन्दा बढी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन्, भेडेटार लगायतका, धरान लगायतका, धनकुडा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन्, सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउनु मानिरहेका छैनन्, त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा?
9: यसको महत्त्वपूर्ण आधार भने नि मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा अथवा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्त्वपूर्ण कडी हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो, त्यो पर्यटन बोर्डको अफिस स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि हामीले त्यहाँ एडभोकेसी गऱ्यौँ र योभन्दा पहिले पनि त्यो झन्डै 3-4 वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो, त्यो बेला पनि त्यो बेलाको सिओ र पर्यटन मन्त्रीजीको टसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ 2 वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सित हामीले म्याक्सिमम् रिक्वेस्ट गऱ्यौँ भने यो क्षेत्रको जनप्रतिनिधिहरूले, स्थानीय बुद्धिजीवीहरूले, यहाँहरू जस्तो जागरुक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी लुम्बिनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौँ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ। अब कहिले पनि अब यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले झन्डै पुछको समय हो, मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ, अहिलेसम्म पनि अफिस खोल्ने सुरसार छैन, किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पऱ्यो, त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो। त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिकासँगलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ, त्यहाँको बोर्ड मेम्बर, केही कर्मचारी साथीहरू आएर हामी यो मार्गको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गऱ्यौँ, 5 वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता दस दिनभित्रै आएर अफिस पठाउँ भन्ने उहाँहरूले कमिट पनि गर्नुभयो. मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ भन्नु नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव आइरहेको छ तपाईँ फेरि नआउने होला यताउति यो चाहिँ समस्या हुन्छ भन्दा होइन हप्ता दिन त नभनौँ हप्ता दस दिन पन्ध्र दिन बिचमा चाहिँ हामी आउँछौँ भन्ने खालको प्रतिबद्ध पनि जनाउनु भयो. त्यसपछि अब अहिले झन्डै चार महिना भइसक्यो, अब त आर्थिक वर्षको अन्त पनि भइसक्यो, अहिलेसम्म पनि उहाँहरूले आउने सुरकार देखाउनु भएको छैन. र यो बिचबिचमा फेरि मैले अब त्यहाँको जिम्मेवार निकायहरूसित नेपाल पर्यटन बोर्डको जिम्मेवार साथीहरूसित रिक्वेस्ट गर्दा उहाँहरूले अब अलिकति कर्मचारीको समस्या देखाउनुहुन्छ, कर्मचारीले जानु मान्दाएको छैन, कर्मचारी जानु मान्दाएको छैन भनेर अब
8: राम्रो कामको सुरुवातका लागि अब होइन सुदूरपश्चिमको पर्यटनलाई चाहिँ अगाडि बढाउनका निम्ति काठमाडौँमा बसेर सुदूरपश्चिमको पर्यटनका विषयमा धेरै काम गर्न सकिँदैन नि त. त्यसमा त कर्मचारी अभावको कारण देखाएर चाहिँ यो त गैर जिम्मेवारपन भयो नि त त्यसो भए त.
9: होइन होइन मैले केन्द्रको मार्फत यही कुरो रिक्वेस्ट गर्नु हाम्रो नेपाल सरकारको सम्बन्धित निकायहरूलाई पनि यही कुरो रिक्वेस्ट गर्नु खोजेको. एउटा त स्वीकृति कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्नु नसक्नु त्यो कार्यालय प्रमुखको जिम्मेवारीभित्र पर्छ कि पर्दैन. अर्को कुरो मात्र कर्मचारीलाई चाहिँ घटाएको ठाउँमा पठाउनु नसक्नु उसको कसको जिम्मेवारी हुन्छ. र अर्को कार्यालयले लिनुपर्ने प्रगति काम गर्ने कर्मचारी के अरे हाम्रो जुन वार्षिक एक्टिभिटिज कार्यालयको प्रगति हुन्छ त्यो स्वीकृत कार्यक्रमलाई चाहिँ सञ्चालन गरेन र लिन सकेन भने कार्यालयले लक्ष्य प्राप्ति पनि गर्नु सक्दैन. यी कुराहरूको जिम्मेवार को हुनुपर्ने अहिलेलाई चाहिँ मैले यही कुरो चाहिँ अवसरमा ल्याउनु खोजेको हो.
8: र अब चाहिँ तपाईँलाई सरकारप्रतिको आशा के छ? अहिले त नयाँ सरकार पनि आएको छ होइन, पर्यटनका क्षेत्रमा यो सरकारले चाहिँ चाल्न खोजेका कदमहरू, त्यसपछि अब प्रदेश सरकारसँग त त्यति धेरै आशा छैन भन्ने खालकै स्थिति आयो होइन, तब के भन्न चाहनुहुन्छ?
9: होइन अहिलेलाई ठ्याक्क मैले चाहिँ पहिलो त यो एउटा विषय भनौँ, हाम्रो धेरै लामो मेहनतदेखि हामीले यो परिसरमा गरेको यो आर्थिक वर्ष यो पर्यटन बोर्डको कार्यालय सुदूरपश्चिममा सामना गर्नको लागि अब यसमा निजी क्षेत्रले के पहल गर्ने, अब यहाँहरू जस्तो अब सञ्चार माध्यमको यसमा के भूमिका हुन्छ, यस क्षेत्रका अब आम नागरिकहरू र यस क्षेत्रबाट चाहिँ संघीय सरकारमा प्रतिनिधित्व गर्ने मान्यजीवहरूलाई र सबैलाई मैले पहिले यो पहल गरेर, किनभने हाम्रो यो कार्यक्रम यो वर्ष यहाँ आउन सकेन भने अर्को वर्षको लागि पनि हामीले बजेटमा कार्यक्रमहरू राख्न सक्दैनौँ. पैसा खर्च हुनु ठुलो कुरो होइन, पैसा यो वर्ष खर्च नभए पनि यो कार्यालय चाहिँ यो वर्ष स्थापना हुनुको लागि सरकारवाला सबैले चाहिँ पहल गरिदिनु पर्ने भन्ने किसिमले मैले चाहिँ यहाँको एउटा यो महत्त्वपूर्ण र लोकप्रिय च्यानलबाट सम्बन्धित सबैलाई खास गरेर सङ्घीय सरकारको यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने मान्यजीहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, यसमा पहल गरेर यो कार्यालय चाहिँ सुदूरपश्चिममा स्थापना हुनु पर्यो भन्ने नम्बर एक मैले चाहिँ अनुरोध गर्छु. र त्यस सँगसँगै अब सुदूरपश्चिमको ओभरअल डेभलपमेन्ट जस्तो यहाँ अब कृषिको राम्रो सम्भावना, पर्यटनको राम्रो सम्भावना, जल स्रोतको, जडीबुटीको, यो त हिमाल तराई पहाड मिलेको क्षेत्र भावनाले मेजर अब सुदूरपश्चिमको डेभलपमेन्टको बाधकको रूपमा चाहिँ मैले हामीले धेरै अगाडिदेखि निजी क्षेत्रको साथीहरूले चाहिँ तिनवटा कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छन्. यसमा मेजर चाहिँ भारत र चाइनासितको कनेक्टिभिटी हाम्रो रोड एकमा पनि एक्सचेन्ज भएन, आधिकारिक नाका भारतसित पनि छैन, चाइनासित पनि छैन, र अर्को हवाई कनेक्टिभिटी पनि भएन. हामीले अब अन्तर्राष्ट्रिय लेभलको एयरपोर्ट बनाउने भन्ने किसिमको त्यत्रो पहल कदमी गरेर झन्डै 1.5 करोड रुपियाँ चाहिँ सुदूरपश्चिमबाट चन्दा उठाएर चाहिँ हामीले सङ्घीय सरकारको मन्त्रीजीहरूलाई दिएपछि यो प्रदेशको एयरपोर्टको काम सुरु भएको, अहिलेसम्म पनि अब क्षेत्रीय एयरपोर्टसम्मको पनि हामीले सुविधा पाएको छैन. यो तिनवटा कुरा जबसम्म चाहिँ सङ्घीय सरकारसितको हाम्रो अपेक्षा भनौँ, यो तिनवटा कुरा जबसम्म जोडिँदैन तबसम्म सुदूरपश्चिम चाहिँ ऊ लाग्न सक्दैन. यो सबै
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 58 5557 0161 र 0855 5573. 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4940 4493580 र 0855 5560 4440.
11: It's 7 o'clock. अहिले 7 बजेको छ.
10: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
10: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार मध्याह नगर कार्यपालिकाको सभा हालमा शुरूआत भएको नगरसभाको 18 अधिवेशनमा नगर प्रमुख तारा कुमारी काशी महतोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले यसो उद्देश्य लिएको हो। यस्तै नीति तथा कार्यक्रमले नागरिकलाई प्रभावकारी सेवा प्रवाह, आर्थिक समृद्धि र स्थानीय सुशासन सुनिश्चित गर्ने तथा माडी नगरलाई समृद्ध र समुन्नत नगरको रूपमा स्वागत गर्दै लैजाने उद्देश्य पनि लिएको उल्लेख गरिएको छ। नगरसभाले संशोधन सहित पारित गरेको सो दस्तावेजमा आर्थिक विकास, कृषि, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण र विपद व्यवस्थापन एवं संस्थागत विकास र सुशासन गरी आधा दर्जन विषयगत क्षेत्र कायम गरी कुल 144 नीति तथा कार्यक्रमहरू उल्लेख रहेका छन्। स्वदेश एफएमले प्रत्यक्ष प्रसारण गरेको सो नगरसभामा प्रस्तुत सबै विषयगत नीति तथा कार्यक्रमहरू छुट्टा छुट्टै शीर्षक र भिडियो सहित सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। अब आउँदो असार 10 गते नबस्ने नगरसभाको दोस्रो बैठकले बजेट तथा विकास विधेयकहरू पारित गर्नेछन्। माध्यमिक शिक्षाको परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले निकै नै सुधारिएको र राम्रो नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 विद्यार्थी सहभागी भएकोमा 134 उत्तीर्ण भएका हुन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। यस्तै जनजीवन माध्यमिक विद्यालयले पनि निकै नै राम्रो 92.31 नतिजा हासिल गरेको छ। यस्तै माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयमा विज्ञान र पशु विज्ञान अध्ययनरत 100% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ भने यसमा माडी क्याम्पसको आँकडा भने समेटिएको छैन। राष्ट्र स्वतन्त्र पार्टी राजसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने भएको छ। महाधिवेशनको पहिलो दिन सार-7 गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन्। राजसपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले भरतपुरको गेस्ट हाउसमा हुने उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 6 गते शनिबार साँझ राजसपा केन्द्रीय समितिको बैठक पनि भरतपुरमै बस्नेछ। 8 गते बिहानदेखि सत्रका कार्यक्रम सुरु गर्ने तयारीमा राजसपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका भने आइसकेको छैन। चितवनबाट 16 वर्षीय बालकलाई अपहरण गरी फिरौती माग्ने घटनामा प्रहरीले सफल अपरेसन सञ्चालन गर्दै बालकको सकुशल उद्धार गरेको छ। प्रहरीले काठमाडौँबाट बालकको सकुशल उद्धार गर्दै शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो। चितवनको भरतपुर महानगरपालिका 3 नारायणगढबाट सोमबार साँझ 16 वर्षीय बालकको अपहरण गरिएको थियो। 6 जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए। उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौँमा लगेका हुन्। काठमाडौँका एक होटेलमा बन्धक बनाएर उनका परिवार जनसँग 22 लाख रुपियाँ मागेको प्रहरीले जनाएको छ। स्थित संघीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। निजी क्षेत्रका 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रमहरू बन्द भएपछि उपचारका लागि आउने बिरामीको संख्या थप बढेको अस्पतालले जनाएको छ। त्यसको मध्यभागमा अवस्थित तथा सडक सञ्जाल मार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएको भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्। राष्ट्रिय खबरहरू। राष्ट्रिय सभाको बैठक असार 11 गतेसम्मका लागि स्थगित भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बैठक असार 11 गते दिनको 1 बजेर 15 मिनटसम्मका लागि स्थगित गर्नुभएको हो। यसअघि बसेको प्रतिनिधि सभा बैठक पनि असार 11 गतेसम्मका लागि स्थगित गरिएको थियो। प्रतिनिधि सभा बैठक सहज बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको पहिलो महाधिवेशनलाई लक्षित गरेर स्थगित गरिएको थियो। राजसपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय भएको छ।
कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संसदीय समितिको बैठक लगातार छलेको भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवसँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। महालेखा परिषदको कार्यालयको सातौं वार्षिक प्रतिवेदनमाथि मन्त्रालय गत दफावार छलफलका लागि शुक्रबार बोलाइएको बैठकमा जिम्मेवार अधिकारीहरू नै अनुपस्थित भएपछि समितिले सो कदम चालेको हो। मुख्यमन्त्री कार्यालयका सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दुवै अनुपस्थित भएपछि शुक्रबारका लागि तय भएको बैठक समेत स्थगित गरिएको छ। पार्टी राप्रपाले मङ्सिर 26-28 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले शुक्रबारदेखि राजधानीमा शुरू भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनु भयो। सरकारले सँगै संसदमा चारवटा प्रतिस्थापन विधेयक पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले सहकारी सार्वजनिक खरिद सम्पत्ति शुद्धिकरण तथा निवारण स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कानून संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको संचार मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक दिन पूर्व अध्यक्ष सहितका नेताहरूले बहिष्कार गरेका छन्। पार्टीका एक नेताले पूर्व अध्यक्ष पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी र कमल थापा सहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्य सम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीर थोकर, सहायक महामन्त्री प्रेम बहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह महामन्त्री रीना गुरुङ लगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेका हुन्। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र बिलामी छानी विरुद्धको सङ्गठित अपराध सम्बन्धीको सुर फिर्ता लिन अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामी छानीको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन्। जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामी छानी सहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। कार्यालय सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू डिली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई 1 वर्ष कैद र 1,08,1,838 रुपियाँ भन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गैर कानूनी रूपमा आर्जन गरेको बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसला गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक आर्थिक रूपान्तरणको एजेन्डा सहित काम गरिरहेको दावी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 3.2 Suarez FM.
1: यति राम्रो बेसमा नै कपाका नेता पूर्व उपप्रधान गृह एवं रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ र साफ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: धन्यवाद.
1: अहिलेको अवस्थामा अब चिया किसानहरू चिया उद्योगीहरू तनावमा छन् किनभने नेपालमा उत्पादन भएको चियालाई भारतीय बजारमा रोक लगाइएको छ. चियाको परीक्षण गर्ने नाममा लामो समयदेखि चिया उद्योगीहरू तनावमा छन्, करिब 83 उद्योगहरू बन्द भएका छन्. अहिलेको अवस्थामा सरकारले यसलाई कूटनीतिक हिसाबले पहल गर्न किन सकेन, भारतले गर्न खोजेको के हो, व्यापारी बीचमा चाहिँ यो स्थिति सुरुवात हुने भर्खरै मात्र राष्ट्रसभाका सभापति भारत पुगेर आउनु भएको छ, हाम्रै स्वागत भएको छ. कूटनीतिक हिसाबले दुई देश बीचको सम्बन्धको कुरालाई चाहिँ आज कसरी लिन सकिन्छ यस्ता क्रियाकलापहरूले?
2: साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो. तपाईँसँगकै अन्तर्वार्तामा मैले यस सम्बन्धमा एउटा प्रसङ्ग कुट्याएको थिएँ. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण र परराष्ट्र मन्त्रीको भारत भ्रमणका अवसरमा जुन एकदम सुमधुर सम्बन्ध भयो, भव्य स्वागत भयो भन्ने कुरा भयो, त्यसलाई साँच्चीकै त्यो हो कि होइन भन्ने कुरा परिणाममा हेर्नुपर्छ. कूटनीतिमा सङ्केतहरूले मात्रै काम गर्छ कि त प्रत्यक्ष निर्णयबाट काम हुन्छ भनेको थिएँ मैले. अब अहिले भन्नुपर्छ फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूलाई सत्य कुरा बोलेपछि धेरै बोल्छ, तर यथार्थ कुरा म भन्न चाहन्छु. उहाँ फर्किसकेपछि चारवटा नेपालको हित विपरीतका अत्यन्तै संवेदनशील कुराहरू आए. एक, नेपालको निर्यात वस्तुमध्ये प्रमुख वस्तुको रूपमा रहेको चिया, जसमा हजारौँ मानिसहरू काम गर्छन्, हजारौँ मानिसहरूको जीविकोपार्जन त्यसमा आधारित छ र नेपालको विदेशी मुद्रा आर्जनको त्यो एउटा महत्त्वपूर्ण माध्यम हो. चिया उद्योग थापा र इलामका सूर्योदय नगरपालिका लगायतका ठाउँहरूमा उद्योगहरू बन्द भएका छन्. हजारौँ त्यहाँ श्रमिकहरूको रोजीरोटीमाथि गम्भीर प्रश्न उठेको छ. एक, दुई, सुस्तामा भारतीय फौजले प्रवेश गर्यो. तिन, दार्चुला जिल्लामा कुनै पनि अनुमति दिन भारतीय सुरक्षाकर्मी रहेको हेलिकप्टरले उडान भयो र सीमा नाकाहरूमा नेपालीहरूको आवागमनमा पहिलेको भन्दा पनि अलिकति असहज भएको छ भन्ने कुराहरू आइरहेका छन्. अब भन्नुहोस्, कूटनीतिमा यदि सुमधुरता भएको भए ती सङ्केतहरू नकारात्मक रूपमा किन प्रस्तुत भए? यसको जवाब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी र परराष्ट्र मन्त्रीजीले दिनुपर्छ. आज यत्रो दिन भइसक्यो, पूर्वका जिल्लाहरूबाट चिया निर्यातमा अवरोध उत्पन्न भएर ती उद्योगहरू बन्द भएको यत्रो दिन भइसक्यो, अनि सरकार के गर्दैछ, अनि के यसमा पनि अब बोल्न नमिल्ने, काम गर्न नमिल्ने भनेको हो सरकार?
1: होइन, चिया निर्यातमा चाहिँ तेस्रो मुलुकको खोजी गर्न सकिँदैन अहिलेको अवस्थामा सर?
2: होइन, किन नसकिनु? मैले सरकारमा छँदाखेरि पनि पार्टीभित्र पनि बारम्बार के भनेको थिएँ भने कमसेकम पञ्चायतकालले त विविध व्यापार विविधीकरणको कुरा गर्थ्यो, व्यापार विविधीकरण गर्ने प्रयास गरेको थियो, व्यापार प्रवर्धन केन्द्र खोलेको थियो त्यसको लागि. अनि अहिले लोकतन्त्रमा यत्रो जानकार हामी छौँ भनेर ठुला कुरा गर्ने स्थितिमा अनि व्यापार विविधीकरण हामीले किन नगर्ने? त्यो व्यापार विविधीकरण केवल निर्यात उद्योगमा मात्र होइन, आयातमा मात्र होइन, हामीले इन्धनको आयातमा समेत गर्नुपर्छ. म तपाईँलाई सम्झना दिलाउँ, पञ्चायतकालमा यो इन्धन सोझै आयात गरेर भारतमा हुन्छ त्यति बेला पनि त्यो राम्रो त थिएन, भारतमा प्रशोधन गरिन्थ्यो र त्यसको सह उत्पादन पनि नेपालकै हुन्थ्यो. अहिले भन्नुहोस्, जस्तो भारतले अमेरिका र इरानको युद्ध भयो, इरानबाट सस्तो मूल्यमा नेपाल आफ्नो देशमा भारतमा इन्धन ल्याएर, पेट्रोलियम पदार्थ ल्याएर, कच्चा पदार्थ त्यसको प्रशोधन गरेर सह उत्पादन पनि आफ्नो देशमा राख्यो, त्यो प्रशोधन गरेर महँगोमा अरू देशलाई बेच्नु, त्यस्तो कामहरू भारतले गरिरहेको थियो. त्यसैले नेपालले फेरि साँच्चीकै त्यो देशको हितको कुरा गर्ने हो भने, नेपाली जनताको रोजगारीको कुरा गर्ने हो भने, आर्थिक समृद्धिको कुरा गर्ने हो भने, अनि आफ्ना उत्पादनहरूलाई निर्यातमा रोक लाउन समेत न प्रधानमन्त्री बोल्ने, न परराष्ट्र मन्त्री बोल्ने, न व्यापार वाणिज्यसँग सम्बद्ध मन्त्रालय बोल्ने, यो भनेको अत्यन्त गलत निर्णय र नेपाली जनता जसको जीवन त्यो उत्पादनमा आश्रित छ उनीहरूप्रतिको अत्यन्त गैर जिम्मेवारी कारण हो. म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत
1: होइन 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी यतिखेर प्रभावित भएको छ, 60,000 भन्दा बढीको होइन करिब 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा पनि सँगसँगै बढेको छ। किनभने किसानहरू यो देशमा उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्नुपर्छ, पुरानो जीर्णोद्धार गर्नुपर्छ भन्ने ढङ्गले पनि सरकार अगाडि बढेको भन्ने समाचारहरू सुनिन्छन्। यो यावत कुराले गर्दाखेरि त यो किसानमा निराशा भयो नि त, उद्योगीहरूमा निराशा बढ्यो नि त डाक्टर साहब।
2: यो यदि साँच्चीकै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने, यतिसम्म उहाँहरूले भन्नुभएको थियो कि विदेशमा रहेका प्रवासी नेपालीहरूलाई समेत देशभित्र आकर्षित गर्ने समेत उहाँहरूले नारा दिनुभएको
1: हो।
2: अनि चिया जस्तो नेपालको महत्त्वपूर्ण निर्यातयोग्य वस्तुको त्यत्रो नियन्त्रण हुँदाखेरि, त्यसमा बाहिर निर्यात गर्नु निषेध भयो जस्तो स्थिति हुँदाखेरि पनि सरकार केही पनि बोल्दैन भने, अनि यो सरकारले नयाँहरू खोल्ला, त्यसमा अरू मान्छेलाई आफ्नो रोजगारीका स्थिति सिर्जना गर्ला भनेर आशा गर्न सकिन्छ। अनि किन किन सरकारको मौनता यो के हो भने, मैले विगतमा देखेको मेरो अनुभवबाट, मैले जुन 50 वर्षभन्दा बढी नेपालको राजनीतिलाई नजिकबाट हेरेँ, आफै पनि त्यसमा सहभागी भएँ, म बेला बेलामा के देख्छु भने नेपालको राष्ट्रिय हितको कुरा गर्दा नेपालका कतिपय यस्ता दलालहरू छन् जो के भन्छन् भने नेपालको राष्ट्रिय हितको कुरा गर्छ उग्र राष्ट्रवाद अन्तर्राष्ट्रवाद, अरू देशले जे जे गर्यो त्यो त्यो कुरा मानेर जानुपर्छ। विशेष गरी भारतको सन्दर्भमा जस्तो अहिले चिया उद्योगमा ठुलो सङ्कट उत्पन्न भएको छ, त्यसको पक्षमा बोल्यो भने ल उग्र राष्ट्रवाद, यस्ता खालका दलालहरूको बिगबिगी यो देशमा छ। र अहिले यो सरकारले जसरी भारतसँगको सम्बन्धमा हाम्रो नयाँ आयाम भयो भनेर उफ्री उफ्रिकन हल्ला गरेको थियो, अनि कुटनीतिको सङ्केत यही हो त, 3-4 गम्भीर परिणाम नेपालको हितविपरीत कहाँ देखा परेका छन्। मलाई त एउटा अर्को कुरामा पनि शङ्का छ, म ध्यान आकर्षित गराउन चाहन्छु तपाईँले यो लोकप्रिय कार्यक्रम मार्फत सरकार संसद
1: क्लियर भइसकेको छ।

0: यसरी एउटा अलिक गजेङ मजेङ भइरहेको बेलामा धमाधम त्यहाँ सीमाको अध्ययन गरेर नेपालका कैयौँ भूभागहरू जो नेपालभित्र रहनु पर्थ्यो ती उतातर्फ जाने स्थिति भयो भन्ने कुरा स्थानीय जनताले त्यो गुनासो गर्ने गरेका छन्, आपत्ति प्रकट गर्ने गरेका छन्। अहिले पनि त्यो जुन काम भइरहेको छ त्यसमा कतिपय ठाउँमा म समाचार माध्यममा हेरिरहेको छु स्थानीयवासीहरूले आपत्ति प्रकट गरिरहेका छन्। त्यसकारण यो हल्लाभित्र आफ्नो देशको राष्ट्रिय हित होइन कि प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिइरहेको बेलामा कतै नेपाल मातृभूमिको हाम्रो आफ्नो अङ्ग अरूले कब्जा गर्ने स्थिति नहोस्, म यतातर्फ पनि ध्यान आकर्षित गर्न चाहन्छु। किनभने चिया उद्योग जस्तो एउटा भारत र नेपालको व्यापार जुन सहमति छ, अन्तर्राष्ट्रिय कानुन छ, दुई देशको बिचको सम्बन्धको लागि पनि गर्नुपर्ने अनिवार्य काम हो, त्यो चियालाई निर्बाध रूपमा निर्यात हुन समेत नदिने स्थितिमा अरू कुराहरूमा नेपालको बेहितमा काम हुँदैन भनेर ढुक्क हुने स्थिति छैन। म यही प्रसङ्गमा अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु। भर्खरै यातायात व्यवसायहरूले नेपाल सरकारको एउटा कुरातर्फ गम्भीर रूपमा ध्यान आकर्षित गराएका छन्। यो विगतदेखि पनि यातायात व्यवसायहरूले भन्दै आएको कुरा हो, मैले उठाउँदै आएको कुरा हो। त्यो कुरा के हो भने भारतका यातायातका साधनहरू नेपालमा निर्बाध रूपमा चल्ने ट्रकदेखि लिएर जम्मै नेपालको ट्रक व्यवसायदेखि यातायात ढुवानी व्यवसाय धरासाई हुन लागिसक्यो। नेपालको कुनै एउटा सवारी साधन भारत लैजानु पर्यो भने राजदूतावासबाट अनुमति लिनुपर्ने, अनि यी सरकारका पार्टीका सभापति सरकारका परराष्ट्रमन्त्री के चाहिँ वार्ता गर्छन् त भारतमा गएर? दुई देशको चाहे भारतसँग होस् चाहे चिनसँग होस् कुनै पनि देशसँग सम्बन्ध भनेको त पारस्परिक हित सम्मानमा आधारित भयो भने पो त्यो टिकाउ हुन्छ त। अब लिम्पिया दुरा लिपुले कालापानीको सन्दर्भमा उहाँले भारतमा सुमधुर सम्बन्ध भयो अब भन्नुभयो, त्यो त अब चिनमा शिशिर खनालजीले चाहिँ कुरा उठाउनु भयो भन्ने मैले सुने, यदि उहाँले उठाएको भने उहाँहरूकै अनुसार है तपाईँहरू भारतसँग कुरा गर्नुहोस् यस बारेमा भनिदियो, अनि उहाँहरू भारत जाँदा भारतसँग कुरा नगर्ने अनि अर्को देश चिनसँग मात्रै कुरा गर्न खोजेको भनेको के हो यो कुरा? राज्य सञ्चालन
1: नजिकको आफन्तसँग सुमधुर सम्बन्ध बनाउन सक्दैन, शत्रुसँगको सम्बन्ध चाहिँ चिनलाई स्वीकार्य छैन, उसले अनौपचारिक इन्डाइरेक्टली उसले भनिसकेका छ होइन, नजिकको छिमेकीसँग नजिकको आफन्तसँगको सम्बन्ध राम्रो भनेर उसले एउटा कूटनीतिक सन्देश दिइसकेका छ क्या यतिखेर चिनले पनि रक्षा। यसले कूटनीतिक हिसाबले चाहिँ हामी आज कुन दिशातर्फ जाँदैछौँ, दुई देश बिचको बिचमा छौँ होइन, सार्वभौमिक सम्पन्नता भएको देश हो, आज हरेक दृष्टिकोणले अहिले विश्वको स्थिति हेर्ने हो भने चाहिँ हरेकतिर चाहिँ हरेक देशहरूबाट पनि पाठ सिक्नुपर्ने बेला छ, आज हामी कुन जटिल अवस्थामा छौँ?
0: हेलो, कुनै संसारमा कुटनीति शास्त्रको र कुटनीतिक अभ्यासको राम्रो अध्ययन गर्ने हो भने अनुभवहरूबाट सिक्ने चेतना राख्ने हो भने हाम्रो जस्तो ठुल्ठुला देशहरूको बिचमा रहेको तुलनात्मक रूपमा जनसङ्ख्या र भौगोलिक क्षेत्र कम भएको स्थितिमा कुटनीतिलाई सबभन्दा बलियो बनाउनुपर्छ। कि त कतिपय साना देशहरूले आफूलाई परमाणविक हतात हतियारमा लगेर त्यो अरू देशसँग सामना गर्ने कि त्यो बाटो लिएका छन्, हाम्रो देशको स्थितिमा त्यो सम्भावना एकदमै छेड देखिन्छ। त्यस कारणले गर्दा अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो देशको नरम शक्ति जसमा भाषा संस्कृति साहित्य हाम्रो सभ्यता हाम्रो जनजीवन हाम्रो राष्ट्रिय एकता पर्छ त्यसलाई बलियो बनाउने र कुटनीतिलाई एकदमै बलियो बनाउने, यसको अर्थ हो कुटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू राष्ट्रहितको अड्ने मान्छेहरूलाई राख्ने। तर यो सरकारले के गर्दैछ म हामी सुनिरहेका छौँ, यसतर्फ संसद र अरू कसैले ध्यान दिएको त्यति साह्रो म सुनिरहेको छैन। अब 10,000 बढी कर्मचारीलाई निकाल्ने रे, सहसचिवभन्दा माथिका धेरै लामो समयसम्म काम गरेका निश्चित समय अवधि पुगेकालाई निकाल्ने रे। कुनै पनि देशले मलाई देखाउने एउटा मात्र उदाहरण, आफ्ना देशका अनुभवी योग्यता हासिल गरेका प्रशासनका धेरै लामो प्रक्रियाबाट गुज्रेका उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न क्षेत्रमा प्रस्तुत हुन सक्ने त्यस्तो जनशक्तिलाई बारम्बार खतम पारेर निष्कासन गरेर बलियो भएको देश कुन छ संसारमा? हाम्रो देशको स्थिति हेर्ने हो भने 7 साल पछिको परिवर्तन पछि मोहन शमशेरको श्रीतिनमा को जुन प्रधानमन्त्री हटेपछि मातृका प्रसाद कोइरालाले देशको सेनाको संख्या कटौती गरेर दक्षिण एसियाको एउटा शक्तिशाली नेपाललाई कमजोर बनाए, 48 सालको परिवर्तन पछि गिरिशा प्रसाद कोइरालाले प्रति जासुसी लगायत हटाउनुको साथसाथै कर्मचारीको ठुलो संख्यामा हटाएर त्यसपछि असमान सम्झौती ठुलोपुर सन्धि लगायतका अनेक तरिका गरेर नेपाललाई कमजोर बनाए, त्यसपछि गएर अहिले आएर फेरि अहिलेको परिवर्तनपछि यो परिवर्तन भनेको कुनै संविधानलाई थालेर नयाँ प्रणाली आएको त होइन, यही प्रणालीभित्रको हो। यदि कुनै कर्मचारी अयोग्य छ, उनीहरूले काम गर्दैनन् भने उनीहरूलाई त कानुनी कारवाही गर्न
1: होइन। अहिले त कर्मचारी सचिव भन्दा माथि त मन्त्रीका सुखी सचिवहरूलाई राख्ने, सहजकर्ताहरू नियुक्ति गर्ने, डेलिभरीमा सुशासन ल्याउने भन्ने छ नि त सर।
0: त्यो भनेको अराजकता र प्रशासन यन्त्रलाई कमजोर गरेर उनीहरूको मुठीमा विगतको भन्दा पनि नाङ्गो किसिमले आफ्नो सत्ता स्वार्थ र आफ्नो निहित स्वार्थ पुरा गर्ने बाटो हो त्यो। अहिलेका कर्मचारीहरू जसलाई निकाल्ने भनिएको छ नि, ती कर्मचारीहरू के कुनै व्यक्ति विगतका गिरिजा प्रसाद कोइरालालाई या केपी ओली या कसैले कृष्णप्रसाद भट्टराई वा मनमोहन अधिकारीले छानेका हुन्? ती त लोक सेवा आयोगबाट प्रतिस्पर्धा गरेर परीक्षा दिएर त्यो प्रक्रियाबाट आएका कर्मचारीहरू हुन् नि। ती कुनै अनि राजनीतिको नाममा विगतकोले छानेको थियो भनेर त्यसो भए विगतको देशै पनि चाहिँदैन भन्नु भेट छैन कुनै बेला? हुन त भारतको जग्गा धेरै नेपालीको कब्जा गरेको छ, मिचेको छ भन्ने प्रधानमन्त्रीको त के ठेगान भयो र? तर पनि यसरी राज्यका सम्पूर्ण निकायहरूमाथि आक्रमण गरेर अनि संवैधानिक निकायहरूको स्थिति हेरौँ। संवैधानिक निकाय भनेको त स्वतन्त्र हुन् नि, नियुक्ति जोसुकैले गरे पनि प्रधानमन्त्रीको अध्यक्षतामा भएको संवैधानिक परिषदले नियुक्त गरे पनि नियुक्त गरिसकेपछि त उनीहरू संविधान बमोजिम कानुन बमोजिम निष्पक्ष निर्भय कसैसँग मोलाइजा नगरेर चल्नु पर्ने निकाय होइन। अनि ती मान्छेहरूलाई प्रधानमन्त्री सरी कार्यालयको एउटा कोठामा राखेर अनि त्यहाँका प्रधानमन्त्रीका को वरिपरिका मान्छेले अब यदि हो भने कति आपत्तिजनक कुरा छ, अश्लील गाली समेत गर्यो भन्ने कुरा आएको छ। अनि यो भनेको माफ गर्नु होला, अनि नेपालको यो प्रणालीलाई नेपाल राज्यको गरिमालाई संसारका सामु एउटा सुशासनमा जाने बाटो हो र? अनि यस्तो स्थितिमा इलामको चिया निर्यातमा अवरोध आउँदाखेरि अनि कुन चाहिँ कर्मचारी वार्ता गर्न अगाडि सर्ने? अनि कसले त्यहाँ बुद्धि दिने? यता आक्रमण गरेको छ, उतै आक्रमण गरेको छ, यतै अराजकता उतै अराजकता भएपछि
1: होइन एउटा कुरा के डाक्टर साहब, अर्को चाहिँ यो जेएनजी विद्रोहताका जुन किसिमका क्षतिग्रस्त संरचनाहरू छन् होइन, सरकारी संरचनाहरू क्षतिग्रस्त भएका छन्, निजी संरचनाहरू क्षतिग्रस्त भएका छन्। अहिलेको अवस्था तपाईँलाई थाहा छ, करिब करिब 45-65 अर्ब बराबरको त यो लागत लाग्छ भन्ने इस्टिमेट निकालेका विषयहरू पनि आएका छन् होइन। यी सबै कुराहरूलाई चाहिँ अब सरकारले राफसा पार्न खोजिरहेको छ होइन। अब यो जस्तो तत्कालीन बेला चाहिँ आगजनीमा संलग्न भएकाहरूलाई कारवाही, उनीहरूबाट क्षतिपूर्ति असुलदेखि लिएर अन्य प्रक्रियामा जानुपर्ने होइन, यसले दण्डै त मौलाउँदैन भन्ने बोले देश।
0: हेर्नुहोस्, यो अझै आपत्तिजनक कुरा छ। तपाईँले 60 अर्ब भन्नुभयो, मैले सुरुमै सरकारी निकायको एउटा आरम्भिक सर्वेक्षणबाट न्यूनतम 80 अर्बको क्षति भन्ने मैले पढेको थिएँ। यद्यपि मलाई लाग्छ त्यो 80 अर्बले पनि भ्याउँदैन, किनभने यसमा अरू दस्तावेजहरू अभिलेखको त कुरै नगरौँ, भौतिक क्षति मात्रै यो यसको यथार्थ यो यिनीहरू ल्याउनै जाँदैनन्। त्यो यति ठुलो क्षति छ नि, राष्ट्रलाई यति पछाडि धकेलेको छ, त्यो धकेल्नेहरू यसरी राष्ट्रको झन्डामा आगो लगाएर राष्ट्रको सम्पत्ति नष्ट गर्नेहरू के तिनीहरू राष्ट्रको हित चाहने मान्छेहरू हुन्? यो निष्पक्ष जाँच गर्ने हो भने यसमा ककसको दुराशय थियो, ककसको नेपाललाई सिद्ध्याउने खेल थियो भन्ने कुरा त्यो प्रष्ट हुन्छ। यस्तो गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कुनै कारवाही नगरी अझ कतिपय व्यवसायमा आगो लगाइएको छ, कतिपय व्यक्तिका घरहरूमा आगो लगाइएको छ, कतिपय कि त दोषी प्रमाणित गर्नु पर्यो नि, त्यतिकै व्यक्तिहरूको रिस उठ्यो अनि कसैले देशभक्त भयो या कसैले सुशासनको कुरा गर्यो, कसैले राष्ट्रको पक्षमा उभियो, कसैले यिनीहरूका कुकृतिहरूको कुरामा सहमति जनाएन भन्दैमा अनि घरमा गएर आक्रमण गर्ने, व्यक्तिलाई कुटपिट गर्ने, कसैका खुट्टा माच्छु भन्ने, कसैलाई मारिदिन्छु भन्ने, कसैलाई धम्क्याउने, संसदमा धम्क्याउने, यस्तो गर्ने भनेको यो यसलाई मैले कडा शब्दमा राजनीति शब्दमा भन्नु भन्ने हो भने यो फासिजमको नयाँ रूप हुन्छ यस्तो गर्यो भने। हेर्नुहोस्, त्यस कारणले गर्दा भदौ 23-24 गतेको आन्दोलनमा 23 गते जसरी मानिसहरूमाथि गोली चलाइयो त्यसको छानबिन र त्यो पनि कारवाही गर्नुपर्छ। मैले त त्यसै बेला पनि त्यसको कडा निन्दा गरेको थिएँ र आफ्नो प्रभाव भएको ठाउँमा जुलुस समेत त्यसको विरुद्धमा निकाल्न लगाएको थिएँ। 24 गते जसरी राष्ट्रको हितमाथि आघात हुने गरी, राष्ट्रलाई कमजोर बनाउने गरी जुन अपराध गरिएको छ त्यसको छानबिन नगरी, त्यसमा भएको क्षतिमा को को संलग्न छन् त्यसलाई कारवाही नगरी, यसलाई गुपचुप राख्ने, दबाउने, राष्ट्रको विरुद्ध अपराध गर्नेहरूलाई छुट दिने भनेको यो भोलि देशमा त्यस्तै घटनाको लागि बीजारोपण हो। किनभने कुनै पनि क्रियाले प्रतिक्रिया जन्माउँछ, अब व्यक्तिको घरमा आगो लगाएको कुरा कि त प्रमाणित गर्नु पर्यो, सम्बन्धित व्यक्तिहरूले राष्ट्रको विरुद्धमा जनताको विरुद्धमा अपराध गरेको छ, भ्रष्टाचार गरेको छ, भ्रष्टाचार गर्यो भने त घरमा आगो लगाउने त होइन होला नि। आज यो सरकारको कुनै मन्त्रीले भ्रष्टाचार गर्यो भने कतिपय मन्त्री पनि हटेका छन् नि त, दुईजना हटाएको थियो नि त विभिन्न आरोपमा, यद्यपि कतिलाई चोख्याइयो भनेको छ, के भनेको छ हामी सुनिरहेको छौँ, त उनीहरूको घरमा गएर आगो लगाउने त कानुन होला नि, यो जङ्गलको रास्ता होइन नि। यो आज भन्दा 200 वर्ष अगाडि जसले जे जे चाहे थियो, तरवार हातमा छ भने जसलाई जे गरे पनि हुने व्यवस्था त होइन नि यो। अनि कुरा सुशासनको गर्ने, अनि एकातिर गएर चाहिँ कहिले चाहिँ कर्मचारीहरूलाई कोठामा थुनेर धम्क्याएर यसो गर भन्ने संवैधानिक निकायका प्रमुखहरूलाई, यदि ती संवैधानिक निकायका प्रमुखहरू कोही अनियमित काममा संलग्न छन् भने कानुनी कारवाही गर न, त्यत्रो दुई तिहाईको सरकार छ त,
1: कारवाही
0: गरौँ, ठेकेदारले कारवाही गरौँ, सडक नबनाउनेले कारवाही गरौँ, तर शक्तिको दुरुपयोग गरेर जुन प्रकारले क्रियाकलाप हुँदैछ, र यो खास गरी तपाईँ भदौ 23-26 गतेको क्षतिमा गुपचुप यसलाई रफा दफा गर्ने, यसले यसमा कुनै कसैलाई कारवाही नगर्ने भने चाहिँ यो नेपाल राष्ट्रको विरुद्धमा उभिएका व्यक्तिहरूलाई छुट दिने र भोलि त्यो घटना त्यस्तै घटनाको लागि ढोका खोल्ने र यो पीडित पक्षहरूमाथि राज्यले कुनै पनि जिम्मेवारी लिँदैन भन्ने गैर जिम्मेवारी क्रियाकलाप हुन्छ। यदि त्यो गर्यो भने त्यसको अर्थ के हुन्छ भने यो सरकारमा रहनेहरू नै भदौ 24 गतिका घटनामा संलग्न रहेछन् कि भन्ने ठुलो प्रश्नवाचक चिन्ह नेपाली जनताको बिचमा जीवित रहनेछ। समय काल एउटै रहँदैन, कुनै पनि बेला यसको छानबिन गर्नुपर्ने।
1: कर्मचारीहरू डराइरहेका छन् यसलाई चाहिँ, होइन, कर्मचारीहरूले चाहिँ यसमा चाहिँ सिग्नेचर हस्ताक्षर गर्न यो प्रक्रियालाई अगाडि बढाउन चाहिँ समस्या मानिरहेका छन् भन्ने विषय पनि आइरहेछ क्या।
0: हो नि त, यदि देशप्रति कानुनी कर्मचारी छ, ऊ राष्ट्रप्रति जिम्मेवार छ भने भदौ 24 को त्यत्रो अपराधपूर्ण घटना, त्यत्रा मान्छेका निर्दोष व्यापारिक व्यवसायदेखि लिएर धेरै ठाउँमा आगो लगाइएको छ, ती आगो लगाउने को हुन् भन्ने कुरा धेरै ठाउँबाट त्यो प्रमाणसहित सरकारलाई दिइएको छ, किन त्यसमा प्रहरीले कारवाही गर्दैन, किन सरकारले कारवाही गर्दैन? अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ। यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सहयोग गर्दैनौँ भन्नु स्वाभाविकै हो नि। त्यस कारणले होला यो 10,000 कर्मचारी निकालेर मनपरि गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्र त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ। हेर्नुहोस्, यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो।
1: राष्ट्रपतिको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ, अब 7-9 गतेसम्म चितवनमा हुँदैछ, के भन्नु हुन्छ? त्यहाँ चाहिँ निकै ठुलो तामझाम सहितको तयारी गरिएको छ।
0: होइन, महाधिवेशन त उहाँहरू गर्नुहोस्, यो एउटा संगठनको एउटा प्रक्रिया हो। महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय अर्थनीति, राष्ट्रिय सांस्कृतिक नीति उहाँहरूका चाहिँ वाचापत्रमा त्यति स्पष्ट छैन। यद्यपि नेपालको संविधानको धारा 51 स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असङ्गलता पञ्चशील र नेपालको राष्ट्रियको सर्वोपरि हितको कुराहरू उहाँले गर्नुभएको छ, तर त्यसका जुन व्यवहारिक कुराहरू असमान सन्धि सम्झौताको के हुने, नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने, राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने, हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा, कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन्, विदेशको अगाडि घुँडा टेक्छन्, यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन् विदेशमा, नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा, र दर्शन उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ, कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो। अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ, अब त्यो संवैधानिक समाजवाद भनेको के, नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छौँ भने हो भने, अहिले अर्थमन्त्रीजीले 50 युनिटभन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो, शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद, यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र, न जर्मनीमा हुन्छ, न जापानमा हुन्छ, चिनमा त हुने कुरै भएन, न भारतमा हुन्छ। अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस्, यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिचल्ली हेर्नुहोस्, अनि जनतालाई असुविधा दिएर जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर गरिब जनतालाई चाहिँ झन पीडामा पारेर यसरी कस्तो सुशासन आउँछ। त्यसकारण उहाँहरूको महाधिवेशनबाट उहाँहरूको महाधिवेशनको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु, तर राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य, उहाँहरूको नीति, उहाँहरूको बाटो, उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवश्यक
1: नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आचार्य श्रोता नेपाली बसमा स्वरूप विश्राम पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संस्थापक महामन्त्री तथा प्रवक्ता डाक्टर मुकुल ढकाल। आउनुहोस् सुरु गरौँ।

0: अभागी या भागी भन्न मिल्दैन।
1: तपाईँ सहित सरिक भएर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला सरकारको नेतृत्व गरिरहेछ, 182 सिट छ संसदमा, अझ एकजना स्वतन्त्र समेत जोड्ने हो भने 183 सिट छ, अनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ रासोपा सरकारमा महाधिवेशनमा, अनि रासोपाको संस्थापक महामन्त्री तथा प्रवक्ता डाक्टर मुकुल ढकाल चाहिँ सडकमा, कस्तो स्थिति आइलाग्यो है? आत्मग्लानी छैन तपाईँलाई?
0: छैन,
1: पछुतो लाग्दैन?
0: के कुराको?
1: राष्ट्रिय स्वतन्त्र पार्टीमा अलि बढी नै फायर खोलेछु होइन, विद्रोह गरेछु, अलि बढी उत्तेजक बनेछु, अराजक बनेछु, महामन्त्री प्रवक्ताले मैले गर्नुपर्ने कार्य सम्पादन गर्न चुकेछु, त्यही भएर म पार्टीबाट गलत्याइनु पर्यो भनेर
0: मैले कुनै पनि
1: गम्भीर समीक्षा गर्नु छैन।
0: होइन, म कुनै पनि कुरामा चुकेको छैन। मैले प्रतिवेदनको मार्फतबाट जे विषय उठाएको थिएँ ती विषयहरू पुरा भएका छन्, किनभने मैले बालेनसँग मिल्नुपर्छ अनि मात्रै पार्टी जोगिन्छ, अन्यथा चाहिँ पार्टीलाई गाह्रो छ भन्ने कुरा थियो। र बालेनसँग मिलेर बालेनलाई प्रधानमन्त्री बनाउने जुन प्रस्ताव छ त्यो त मेरो प्रस्ताव थियो। र पार्टी भनेको नीति अनुसारको कुरा हो, व्यक्ति विशेष कहाँ हुन्छ कुन पदमा हुन्छ त्यो कुरा राजनीतिमा महत्त्वपूर्ण हुँदैन, यो राज व्यक्ति होइन राजनीति हो, र नीति अनुसार त मैले भनेको कुरा भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ मैले त्यो भन्दाखेरि त्यति बेला मलाई निकालियो, तर अहिले त अब त्यही कुरा गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि चाहिँ जुन यो नीतिगत या विचारको जुन युद्ध छ या भनौँ विचारको जुन लडाइँ छ त्यो त मैले जितेँ नि।
1: त्यसमा तपाईँकै नीति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढिरहेछ अहिले?
0: त्यसमा तपाईँलाई त्यस्तो लाग्दैन? मैले प्रतिवेदनमा भनेको कुरा हो कि होइन? मेरो प्रतिवेदनमा भनेको भन्दा बाहिर के कुरा गरेको छ अहिलेसम्म?
1: तर तपाईँले भनेको कुरा कुनै पनि कार्यान्वयन गर्न नसकिने भएर तपाईँलाई गलत्याइएको होइन?
0: होइन, त्यति बेला त बालेन शाहसँग उहाँको भन्दा पनि विशेष सभापतिको अन्तर्द्वन्द्वको कारणले गर्दाखेरि मलाई निष्कासन गर्नुभएको।
1: अहिले बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ, रवि लामिछाने यत्रो शक्तिशाली पार्टीको सभापति हुनुहुन्छ, उहाँहरूको राजनीतिमा दबदबा छ अहिले?
0: होइन, त्यति बेला म हुँदा पनि प्रचण्ड, ओली र रवि लामिछाने तिनजना मिलेर बालवाटारमा देश चलाउँथे। अहिले बालवाटारमा रवि लामिछानेमा गइरहेको देख्दिनँ। त्यस कारणले गर्दाखेरि उहाँको हाइट त त्यति धेरै बढेको होइन। र मलाई अघि तपाईँले जे प्रश्न गर्नुभयो पार्टी बनायो सबै कुरा गरेको भनेर, तर पार्टी त बालेन शाहले त बनाउनु भएको होइन, उहाँ हुनुभएको छ नि प्रधानमन्त्री, पार्टीकोबाट कोही प्रधानमन्त्री भएको हो र बालेन प्रधानमन्त्री भएको हो नि, त्यो पनि मैले प्रतिवेदनमा मैले भनेको कुरा भएको छ नि। त्यही भएको कारणले मलाई त्यस्तो केही लाग्दैन। र सभापतिज्यूले पनि कुनै ठोस केही कुराहरू चाहिँ नीतिगत रूपमा चाहिँ यो विचार ल्याउनु भयो, यो विचार गर्नुभयो भन्ने कुराहरू भएको भए त्यसमा अलिकति त्यसलाई सुधार गर्न सकिन्थ्यो या केही सकिन्थ्यो भन्ने कुराहरू हुन्थ्यो। अहिले के त पदको कुरा,
1: रासोपाको ग्राफ त बालेन्द्र शाहको इन्ट्री पछि बढेको होइन र?
0: त्यही त
1: बालेन्द्र उभार आयो
0: हो,
1: झन्डै 2/3 मत आयो
0: हो बालेनको कारणले, बालेनलाई नै भनेर चाहिँ मान्छेले चिन्दै नचिनिकन, जनताले चिन्दै नचिनिकन भोट हाले होइन, बालेनको कारणले 2/3 आयो र यो बालेनले आएको कुरा हो।
1: रवि लामिछाने त दूरदर्शी हुनुहुँदो रहेछ नि त, कति बेला कस्तो डिसिजन गर्ने,
0: बाध्यात्मक अवस्थामा, बाध्यात्मक अवस्थामा गरेको निर्णयलाई हुँदैन। यदि मैले भनेको समयमा चाहिँ निर्णय गरेको भए, त्यति बेला निर्णय गरेको भए पार्टी एउटा भुलिन पुगिसक्थ्यो। र वास्तविकतामा पार्टी
1: उहाँले त सही समयमा निर्णय गर्नुभएछ क्या, बेलामा नबोल्ने नेता अनि विवाहमा नभएको चुरा पोताको के अर्थ भन्थे नि, त्यति बेलाको औचित्य थिएन, निर्वाचनको नजिक थिएन, बीचमा अनेक के हुन सक्थ्यो, निर्वाचनको पूर्व सन्ध्यामा उहाँले पार्टी एकता गर्नुभयो, बालेन्द्र शाहलाई पार्टीमा भित्र्याउनु भयो अनि यो किसिमको सफलता हासिल गर्नु
0: बाध्यात्मक अवस्थामा, किनभने उहाँले चाहिँ यदि मेरो प्रतिवेदन उहाँले हेर्नुभयो प्रतिवेदन, त्यसपछि पार्टी त एकदमै गम्भीर स्थितिमा पुग्यो। त्यो स्थितिमा पुगिसकेपछि के गर्ने भन्दाखेरि त उहाँले त्यही प्रतिवेदन पल्टाउनु भयो, त्यो प्रतिवेदनमा त्यो उपाय लेखेको कारणले त्यो कुरा भएको। यदि अगाडि नै हुन्थ्यो भने के भने पार्टी निर्माणलाई पनि सँगसँगै अगाडि बढाएर हामी राष्ट्र निर्माणको दिशामा जान्थ्यौँ। तर अहिले के भयो भन्दाखेरि चाहिँ पार्टी त ठुलो भएको छ, तर के भन्दाखेरि पार्टी निर्माणको छुट्टै चुनौती छ, सरकारको पर्फर्मेन्सको छुट्टै चुनौती छ। बलियो पार्टीले सरकार चलाउनु पर्थ्यो, जनताको मतले मात्रै बलियो होइन, एउटा भित्र इन्टरनली बलियो जुन हुनु पर्थ्यो, त्यो इन्टरनली बलियो त हुन सकेन नि त।
1: तपाईँले अनेकन आरोप लगाएर दोषारोपण गरेर राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नुभयो,
0: मैले
1: रवि लामिछानेमाथि आक्रामक देखिनुभयो, तर रविको छवि हेर्नुहोस् आजको दिनमा, राजनेता त्यागी नेता रवि लामिछाने, मुलुकको सबैभन्दा ठुलो शक्तिशाली दलको सभापति रवि लामिछाने।
0: ठिक छ, मैले उहाँलाई एउटा मात्रै सुझाव

0: चाहन्छु, आफ्नो जुन त्यागी भन्नुभएको छ, अब कुनै दिन मैले मेरो त्यागलाई पनि त्यागे छैन भन्नुहोस्, त्यति भए पनि पुगिहाल्छ।
1: उहाँले त्याग्न सक्नुहुन्छ र
0: त्यागलाई पनि त्यागिदिए भन्नुभयो भने त केही अर्थ रहेन। त्यही भएको कारणले त्यागलाई नत्यागिकन बसिदिनुहोस्, भइहाल्छ, राम्रो भयो, राम्रो गर्नुभयो। त्यसपछि
1: यत्रो सङ्गठन बनाउनु भयो, पार्टी निर्माण गर्नुभयो, अन्तत बालेन्द्र शाहलाई राज्यसभामा भित्र्याएर वरिष्ठ नेता बनाएर प्रधानमन्त्री बनाउनु भयो।
0: त्यही त भन्दैछु,
1: यत्रो छाती भएको रवि लामी छानेलाई तपाईँले चाहिँ
0: मैले त्यागलाई नत्याग्नुहोस् भनिरहेको छु। अहिले हेर्नुहोस्, त्यागलाई नत्याग्नुहोस् भनेर भनेको सहकारी सम्बन्धीको प्रश्नहरू अहिले पनि तपाईँको विभिन्न अदालतमा बाँकी छन्। सङ्गठित अपराध र सम्पत्ति सिद्धिकरणको कुरा मात्रै त्यो पनि फिर्ता लिएको कुरा हो, अन्यथा त्यो पनि सर्वोच्च अदालतमा विचार दिन्छ। सहकारी सम्बन्धीमा मैले उठाएका प्रश्नहरू अहिले शक्तिशाली सरकार हुँदा पनि पाँचवटा जिल्ला अदालतमा ती प्रश्नहरू यथावत छन्, उच्च अदालतमा यथावत छ, सर्वोच्च अदालतमा यथावत छ, र बालनसँग मिल्नुपर्छ भनेको कुरा त्यो कुरा कार्यान्वयनमा गएको छ। भनेपछि मैले जे जे कुराहरू उठाएँ ती कुनै पनि कुराहरू त त्यसपछि गल्ती थिए भन्ने कुरा त पुष्टि भएन।
1: मुकुलजी, छाती होस् त रवि लामी छानेको जस्तो,
0: मैले भनिहालेँ,
1: मुकुल ढकालको जस्तो होइन,
0: मैले भनिहालेँ त त्यो
1: सानो सोच्ने,
0: त्यही मैले भनिहालेँ,
1: अल्पकालीन सोच्ने,
0: त्यो त्यागलाई त्याग्ने गरी, त्यो त्यागलाई चाहिँ नत्याग्नुहोस्। त्यो त्यागलाई त्याग्नु भयो भने तपाईँले अहिले बोलिरहेको कुरा त गलत हुन जान्छ। त्यही भएर उहाँको छाती त्यस्तै रहिरहोस्, त्यागी नै रहिरहनुहोस्, तर यति त्यागी चाहिँ नबन्नुहोस् कि त्यो त्यागलाई नै त्याग्ने गरी त्यागी चाहिँ नबन्नुहोस्।
1: मुकुलजी, अहिले विश्वभर रहेका नेपालीहरूको ध्यान चितवनतिर केन्द्रित छ,
0: हो
1: तपाईँ चाहिँ के सोच्दै हुनुहुन्छ यति बेला?
0: चितवनमा हो, अब जुन मत आयो त्यो कारणले गर्दाखेरि विश्वभरि भएका नेपालीहरूको ध्यान अवश्य पनि त्यसमा छ, र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जुन छ त्यो महाधिवेशनले व्यक्तिको कुराहरू मात्र नगरोस्, को व्यक्तिलाई कुन पद बाँड्ने त्यो कुराहरू मात्रै नगरोस्। महाधिवेशन भनेको निर्वाचन, आन्तरिक निर्वाचन मात्र होइन, यो जनताले यो बुझ्नुपर्छ, अहिलेको जेएनजी पुस्ताले यो बुझ्नुपर्छ। महाधिवेशन भनेको देशको लागि गर्नुपर्ने, पार्टीले गर्नुपर्ने निर्णयको एउटा सबैभन्दा सुप्रिम बडी हो, सबैभन्दा सर्वोच्च संस्था हो पार्टीको, र त्यो सर्वोच्च संस्थाले के हो भन्दाखेरि आजको दिनसम्म पार्टी स्थापना भएर आएका आजको दिनसम्मको निर्णयलाई अनुमोदन गर्नुपर्ने हुन्छ, र आगामी पाँच वर्षको लागि त्यसले कार्यनीति पनि बनाउनु पर्ने हुन्छ, र त्यो कार्यनीति के बनाओस् भन्दाखेरि जनताको इच्छा बमोजिम, जन स्थिरताको लागि, र नेपाली जनताले जुन चुनावमा म्यान्डेट दिए त्यसको लागि पनि बालेन शाहलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने गरी यो महाधिवेशनले निर्णय गर्नुपर्छ। अन्यथा अब को मान्छे सहमहामन्त्री, को मान्छे महामन्त्री, को मान्छे प्रवक्ता भनेर निर्णय गर्ने पदको मात्रै चुनाव हुने भए त्यसको कुनै पनि अर्थ छैन। देशको लागि निर्णय हुनु पर्यो, राष्ट्रको लागि निर्णय हुनु पर्यो, अबको राष्ट्रको, राज्यको, नेपाल सरकारको, यो राष्ट्रको पाँच वर्षको आगामी कार्यदिशा के हुने हो यो महाधिवेशनले त्यो तय गर्नुपर्छ। र यो महाधिवेशनले के गर्नुपर्छ भन्दाखेरि नेपाली जनतालाई स्थिरताको ग्यारेन्टी गर्नुपर्छ, र यो महाधिवेशनले बालेन शाहलाई पाँच वर्षको लागि प्रधानमन्त्री भनेर निर्णय गर्नुपर्छ।
1: त्यो त गर्दै हुनुहुन्छ नि त, होइन र?
0: त्यो निर्णय गर्नुहुन्छ या गर्नुहुन्न मलाई थाहा छैन, तर त्यो निर्णय गर्नुपर्छ भन्ने मेरो विचार हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडि नै घोषणा गरे, होइन र?
0: होइन, उहाँहरू
1: पार्टी रवि लामी छानेले चलाउने अनि सरकार बालेन्द्र शाहले चलाउने, स्पष्ट छ त।
0: मैले तपाईँको के हो भन्दाखेरि तपाईँहरू जस्तै मिडियाका अन्य साथीहरूले रवि लामी छानेलाई विभिन्न ठाउँमा, कहिले एयरपोर्टमा, कहिले कता भेटेर त्यो प्रश्न सोधेको, पाँच वर्षको लागि हो कि होइन भनेर सोधेको मैले देखेको छु, र उहाँले त्यो प्रश्नलाई स्किप गर्नुभएको छ, त्यो प्रश्नको उत्तर दिनुभएको छैन, र अहिलेसम्म पाँच वर्षको लागि भनेर भन्ने कुराहरू उहाँले बोल्नुभएको छैन। एकचोटि उहाँले त्योभन्दा बढी जान सक्छ भनेर बोल्नुभयो, र यो निर्णय गर्दाखेरि के समस्या भयो? यो निर्णय गरेर अगाडि बढाउ,
1: उहाँहरूले निर्णय त गरिसक्नुभयो त, महाधिवेशन नै नभइकन बालेन्द्र शाहलाई वरिष्ठ नेता बन्ने बाटो खोलिसक्नुभयो
0: तपाईँले। फेरि
1: यो भन्दा उदार क्षति हुने,
0: महाधिवेशन भनेको ढकाल पार्टीको सर्वोच्च संस्था हो, अहिलेसम्मको निर्णय भनेको पार्टीको संसदीय दलले गरेको निर्णय हो, महाधिवेशन भनेको पार्टीको सर्वोच्च संस्था हो, र सर्वोच्च संस्थाबाट निर्णय हुनु पर्यो, किनभने यो निर्णय उल्टाउनको लागि त्यसपछि फेरि अर्को महाधिवेशन हुनुपर्छ, अन्यथा केन्द्रीय समितिले या संसदीय दलले यो निर्णय उल्टाउन पाउँदैन यदि राजनीतिक इमान्दारिता राख्ने हो भने।
1: त्यसो भए बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने निर्णय अवैधानिक छ?
0: होइन,
1: पार्टी विधान विपरीत छ,
0: पार्टीको मैले भनिहालेँ, पार्टीले जुन निर्णय, पार्टीको केन्द्रीय समितिले जुन निर्णय गर्यो, संसद दलले जुन निर्णय गर्यो, त्यो महाधिवेशनबाट त्यसलाई अनुमोदन गर्नुपर्छ, र अनुमोदन गर्ने मात्र होइन त्यसमा थप पाँच वर्ष प्रधानमन्त्री बनाउने गरी त्यसलाई निर्णय गर्नुपर्छ।
1: बालेन्द्र शाहलाई महाधिवेशनबाटै तोकिनु पर्यो
0: पाँच वर्षको लागि,
1: पाँच वर्षको प्रधानमन्त्री भनेर विधानमै लेखिनु पर्यो,
0: 2087 को लागि महाधिवेशनको प्रस्ताव पनि निर्णय गर्नु पर्यो, विधानभन्दा ठुलो हुन्छ त्यो कुरा।
1: त्यो प्रस्ताव आउला कि नआउला,
0: त्यो प्रस्ताव मलाई शङ्का छ, आउनु पर्यो भन्ने मेरो विचार हो।
1: अनि प्रधानमन्त्री बन्ने कुरा संसदीय दलले बनाउने होइन,
0: पार्टीको सर्वोच्च कमान्ड सर्वोच्च कमान्ड त्यो केन्द्रीय समिति र संसद दलमा को बराबरी को ठुलो भन्ने कुरा होला तपाईले भने जस्तो, तर पार्टीको सर्वोच्च कमान्ड भनेको महाधिवेशन हो। संसदीय दल पनि महाधिवेशनप्रति उत्तरदायी हुनुपर्छ, केन्द्रीय समिति पनि महाधिवेशनप्रति उत्तरदायी हुनुपर्छ र पार्टीको सर्वोच्च कमान्डले, किनभने त्यहाँ हेर्नुहुन्छ भने महाधिवेशन प्रतिनिधिहरूमा पार्टीबाट निर्वाचित सांसदहरू पनि स्वतः छन्, उम्मेदवार पनि स्वतः छन्। भनेपछि पार्टीको सर्वोच्च संस्थाले चाहिँ पार्टीको जुन सर्वोच्च एन्टिटी निकाय हुन्छ त्यसले के गर्नु पर्यो महाधिवेशन भन्दाखेरि बालेनलाई 5 वर्षको लागि प्रधानमन्त्री ए भएको घोषणा गर्नु पर्यो, र यदि उहाँहरूलाई बिचमा काहीँ कतै चित्त बुझेन भने मध्यावधि चुनावमा जाने घोषणा गर्नु पर्यो। तर राष्ट्रिय स्वतन्त्र पार्टीले नै वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार दिन पाउने हक राख्दैन।
1: तपाईँ राज्यसभामा फुट ल्याउन खोज्दै हुनुहुन्छ?
0: मैले कहाँ फुट ल्याउनु भन्छु, मैले त जुन निर्णय भएको छ संसदीय दलबाट जुन निर्णय भयो, केन्द्रीय समितिबाट जुन निर्णय भयो, त्यो निर्णयलाई महाधिवेशनबाट पनि अनुमोदन गराउनुपर्छ र महाधिवेशनबाट पनि थप 5 वर्षको लागि भनेर नेपाली जनताले जुन भोट दिएको थिए बालन भनेर, त्यो भोट दिएको कुरालाई चाहिँ एड्रेस गर्नु पर्यो। त्यसलाई के हो भन्दाखेरि त्यसले जनताले दिएको म्यान्डेटलाई बुझेर जनताको म्यान्डेट अनुसार निर्णय गर्नु पर्यो।
1: टाउको दुखाइ भयो भने
0: म जनता होइन, मलाई यो सरकारले
1: निर्णय गरिसकेको विषय छ, अर्को खोजे थापे हुनुहुन्छ,
0: महाधिवेशनले निर्णय गर्नुपर्छ, किनभने संसदीय दल भनेको महाधिवेशन भन्दा सानो संस्था हो, निकाय हो। पार्टीभित्र तपाईँको सबैभन्दा माथिल्लो बडी जुन पार्टी भन्नुहुन्छ त्यो महाधिवेशन हो। महाधिवेशन पछि तल्लो दुइटा निकाय भनेको केन्द्रीय समिति र तपाईँको संसदीय दल हो, र तपाईँको यी दुइटा निकायले गरेको निर्णयलाई पनि महाधिवेशनले अनुमोदन गर्नुपर्छ, र अनुमोदन गर्ने मात्रै होइन 5 वर्षको लागि गर्नुपर्छ, किनभने म पनि जनता हो र म जनता भइसकेपछि यो देशको स्थिरताले मेरो जीवनलाई पनि असर गर्छ र मेरो जीवनलाई पनि असर गर्ने भएको कारणले गर्दाखेरि मैले यो देशमा स्थिरताको लागि मैले पटक पटक मैले पनि आफ्नो राजनीतिक अभ्यास गरेको छु, मैले पनि आफ्नो कुराहरू कर्म गरेको छु र मैले यो माग राख्न पाउनुपर्छ कि यो देशमा स्थिरता हुनु पर्यो, यो देशमा 5 वर्ष एउटै प्रधानमन्त्री हुन पाउनु पर्यो।
1: मुगुलजी, रवि लामिछाने र बालेन्द्र शाह बीच फाटो आउने कुरामा तपाईँलाई सन्देह छ? दुर्घटना हुन सक्छ बीचमा,
0: फाटो मैले त्यही भन्दैछु तपाईँलाई, फाटो नहुने गरी काम गर्नु पर्यो। फाटो नहुने गरी काम के गर्नु पर्यो भन्दाखेरि बालेन्द्र शाहलाई 5 वर्ष प्रधानमन्त्री भनेर उहाँहरूले निर्णय गर्नु पर्यो महाधिवेशनको बढीबाट। महाधिवेशनबाट निर्णय गर्ने बित्तिकै केन्द्रीय समितिले त्यसलाई उल्टाउन पाउँदैन भोलिको दिनमा, त्यसले 5 वर्ष यो देशमा स्थिर सरकार हुन्छ भन्ने ग्यारेन्टी गर्छ। र अर्को कुरा के भन्दैछु भन्दाखेरि चाहिँ रवि लामिछानेले उहाँलाई पार्टी सभापतिलाई एउटा अनुरोध गर्दैछु, एउटा अनुरोध के छ भन्दाखेरि चाहिँ तपाईँको उहाँले आफ्नो त्याग गर्नुभएको छ भन्नुभएको छ, त्यो त्यागलाई पनि मानिदिएर अब आफ्नो त्यागलाई चाहिँ नत्याग्नुहोस्।
1: उहाँहरूमा विश्वास छ नि त, विश्वास कायम भइसकेपछि
0: विश्वास छ भने कुरा चाहिँ कसरी पत्याउने? तपाईँको आज सेयर बजार डाउन छ, आज व्यवसाय गर्ने वातावरण डाउन छ, होइन, आज तपाईँको यहाँनिरबाट देशमा भएका तमाम खरबौँ पैसाहरू क्यापिटल फाइटबाट बाहिर गएको छ, विश्वास कहाँ छ? तपाईँको विश्वास दिलाउने काम गर्नु पर्यो नि त। रवि लामिछाने र बालेन शाह बीच फाटो हुँदैन भन्ने कुराको विश्वास दिलाउनु पर्यो। हप्ताको एकचोटि तपाईँको यदि बालुवाटारमा भेट्यो भने या सिंहदरबारमा भेटेको एउटा 1 घन्टा छलफल भयो भनेर आउँदाखेरि पनि के हुन्थ्यो भन्दाखेरि त विश्वास हुन्थ्यो, मार्केट बढ्थ्यो, सेयर बजार बढ्थ्यो, व्यवसायको आत्मबल बढ्थ्यो, त्यो विश्वास दिलाउनु पर्यो नि त।
1: रवि लामिछाने र बालेन्द्र शाह बीच मनमुटा भएको कुरा कहिले बाहिर आछ?
0: कहिले मनमुटाको कुरा होइन, तर उहाँहरू बीच मनमुटा
1: बचाउ गरिरहनुमा छ, छाती थाप्छुमा भनिरहनु भएको छ रवि लामिछानेले।
0: तपाईँले कसरी बुझ्नु पर्यो भन्दाखेरि हप्ताको एकचोटि तपाईँको पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भयो भनेर हप्ताको एकचोटि यो समाचार तपाईँले बजाउन पाउनुभयो? बजाउनु पाउनु भएन। यदि तपाईँले समाचार
1: भेटवार्ता भइरहेछ, कुराकानी भइरहेछ,
0: भएको कुरा कहाँ छ? तपाईँको मिडियामा वाट्सएपमा गफ गरेर देश चलाउन पाइँदैन। हेर्नुहोस् अहिले
1: तपाईँलाई ढोल पिटेर भेट हुनु पर्यो,
0: सामान्य
1: मैले
0: तपाईँलाई के भन्दैछु भन्दाखेरि चाहिँ उहाँहरूको भेटघाट भइरहेको छ, आज भेटघाट भयो भनेर समाचारमा निरन्तर रूपमा हप्ताको एकचोटि समाचार आउन सक्थ्यो नि त, तर समाचार आएको छैन, किनभने दिस इज अ डेमोक्रेटिक कन्ट्री, यो लोकतान्त्रिक देश हो र लोकतान्त्रिक देश चाहिँ वाट्सएपमा फोन गरेर चलाए प्रधानमन्त्रीसँग मेरो वाट्सएपमा कुरा कानी भइरहेको छ भन्ने कुरा हुँदैन। अहिले तपाईँलाई यहाँनिरबाट विज्ञापनको यहाँनिर यति धेरैले विज्ञापन गर्दैछ, एउटा विज्ञापनदाताले 50 लाख रुपियाँ दिन्छु भनेर भने तपाईँ भेटेर कुरा गर्नु भन्नुहुन्छ, वाट्सएपमा कुरा गर्नुहुन्छ? गर्नुहुन्न। अनि देशको लागि त 50 लाख भन्दा कति कति
1: एउटा प्रक्रिया हुन्छ, टिम हुन्छ, प्रधानमन्त्रीले बोलेको विषयमा
0: यहाँ मिलिरहेछ
1: 181 सांसदहरूले ढ्यापढ्याप गरेर समर्थन जनाइरहेछन्।
0: सिसी होइन, चाहिँ सिसी खनाल, दिस इज अ डेमोक्रेटिक कन्ट्री, यो लोकतान्त्रिक देश हो भन्ने कुरा बुझ्नुपर्छ। सिसी खनाल परराष्ट्र मन्त्री के हो भन्दाखेरि भारत जानुभयो, चीन जानुभयो, नेपालको दुईटा महत्वपूर्ण छिमेकी देश जानुभयो। तर दुईटा महत्वपूर्ण छिमेकी देश जाँदै गर्दाखेरि पनि न अघिल्लो दिन भेट्नुभयो, न पछिल्लो दिन भेट्नुभयो, न संसदलाई जानकारी गराउनु भयो उहाँले, होइन उहाँलाई के
1: जानकारी गराइसक्नु भयो त
0: मैले उहाँलाई,
1: जानुभन्दा अगाडि पनि उहाँले भन्नुभयो संसदमा जानकारी गराउनु भयो होइन, अनि प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ पनि गर्नु भयो होइन, प्रधानमन्त्रीको तर्फबाट संसदलाई सम्बोधन गर्नु भयो होइन शिशिर खनालले।
0: पहिलो मैले तपाईँलाई भन्दैछु कुरो के हो भन्दाखेरि चाहिँ दुईटा बीचको भेटवार्ता भएको कुरा, यो लुकाएर भेटे भन्न पाइँदैन। हेर्नुहोस् है, दुईटा बीच भेटवार्ता भएर के कुराकानी भयो त्यो लुकाउन पाइन्छ। कुरो के हो भन्दाखेरि चाहिँ तपाईँ मलाई एउटा समाचार देखाउनुहोस्, परराष्ट्र मन्त्री शिशिर खनाल र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बीच भारत भ्रमणको पूर्व तयारी स्वरूप आज भेटवार्ता सम्पन्न भएको छ भन्ने समाचार आयो।
1: प्रधानमन्त्री र मन्त्री बीचको भेटवार्ता सामान्य होइन, स्वाभाविक होइन,
0: होइन सामान्य, तपाईँको समाचारहरू त सामान्य विषयमा पनि समाचार बन्छ नि त, यो कुराहरूको समाचार आइरहेको थियो। आज तपाईँको के हो भन्दाखेरि चाहिँ यदि रवि लामी छाने र बालेन्द्र शाह
1: भेटघाट नभएको भए, छलफल संवाद नभएको भए, प्रधानमन्त्रीको तर्फबाट जवाफ दिन परराष्ट्र मन्त्री शिशिर खनाल संसदको रोस्टममा उभिनुहुन्थ्यो अनि जवाफ दिनुहुन्थ्यो।
0: यदि भेटघाट भइरहेको भए आज मार्केटको यो लेभलको लो कन्फिडेन्स हुँदैन थियो, होइन यो तपाईँ तपाईँहरूको समाचारदेखि काहीँ पनि आएन, जनतालाई जानकारी हुने माध्यमबाट काहीँ पनि आएन। मलाई थाहा हुनु पर्यो कि मेरा मन्त्रीहरूले मेरो प्रधानमन्त्रीलाई भेटिरहेका छन्, होइन यो देशको सबैभन्दा ठुलो सभापतिले प्रधानमन्त्रीलाई भेटिराख्नु भएको छ, कुराकानी भएर यो देश चलिरहेछ भन्ने कुरा हुन्छ। फेरि कुराकानी व्हाट्सएपमा कुराकानी गरेर देश चलाइरहेछु भन्न पाइँदैन, भेटघाट गरेको हुनु पर्यो, भेटघाट गरेको समाचारमा आउनु पर्यो, न त तपाईँको बन्द गरिदिँदा भयो त समाचारहरू सबै किन राख्ने समाचारहरू, त्यो समाचार मिडिया हाउस किन राख्नु पर्यो भन्दाखेरि मलाई त्यस्तो आम जनताको रूपमा मलाई तपाईँले त्यस्तो सूचना प्रवाह गर्नुहोस् भनेर राखेको मिडिया हाउस, न त मिडियाको के हो
1: धमिलो पानीमा माछा मार्न नखोज्नुहोस्।
0: मैले माछा के पनि मारेको छैन, मैले के
1: भने हार्दिकतापूर्ण सम्बन्ध छ बीच,
0: मैले त हार्दिकतापूर्ण सम्बन्धको
1: नेपालले पनि भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले बोल्दाखेरि पनि 181 सांसदले समर्थन जनाएर ढ्याप्याप पारे संसदमा, कसैको असन्तुष्टि देख्नु भएको छ तपाईँले?
0: अनि
1: यति धेरै एकमत छ राष्ट्रपति तपाईँ चाहिँ शङ्का गर्दै हुनुहुन्छ,
0: अब यो कस्तो
1: शङ्काले लङ्का जलाउनेवाला छैन, उहाँहरूले भनिरहनु भएको छ
0: शङ्का गर्ने ठाउँ उहाँहरूले दिनुभएको, मैले शङ्का गरेको होइन, मैले त के भनिरहेको छु शङ्का गर्ने ठाउँ नदिनुहोस्, व्हाट्सएपमा कुरा गरेर देश नचलाउनुहोस्, भेटेर कुरा गर्नुहोस्। तपाईँहरू कुरा गरिराख्नु भएको होला, मैले कुरा गर्नुभएको छैन पनि भनेर मैले भनिनँ, मैले व्हाट्सएपमा कुरा गरेर देश नचलाउनुहोस्, भेटघाट गरेर देश चलाउनुहोस्, भेटघाट भएको समाचार मात्रै दिनुहोस्। भेटघाट भइरहेछ निरन्तर, हप्ताकै एकचोटि भेटघाट भइरहेछ भन्ने समाचार आउँदाखेरि पनि ला आज बेलुका 5 बजे सिंहदरबारमा भेट भएछ, आज 7 बजे बालुडारमा भेट भएछ भनेर भेटघाट भइरहेको समाचार निरन्तर रूपमा दियो भने पनि के हुन्छ भन्दाखेरि त्यो शङ्का गर्ने ठाउँ हुँदैन। मिडियाले पनि के भन्दाखेरि एउटा समाचार बनाउने समाचार पाउँछ, होइन परराष्ट्र मन्त्री जाँदाखेरि भेटघाट भएर गइरहेको छ भन्ने कुरा थाहा हुन्छ, होइन इन्डिया जाँदाखेरि चाइना जाँदाखेरि सबैतिर जाँदाखेरि भेटघाट भएर गइरहेको छ भन्ने कुरा थाहा हुन्छ। तपाईँको रवि लामी छाने यदि भारत भ्रमणमा जाँदाखेरि क्याबिनेटले उहाँलाई नेपाल सरकारको दूतको रूपमा किन पठाएन?
1: उहाँ सरकारको तर्फबाट भ्रमणमा जानु भएको हो र
0: प्रधानमन्त्रीलाई किन भेट्नु भयो?
1: भारत भ्रमणमा जाँदाखेरि उहाँ त
0: नितिन नवीनलाई मात्रै भेट्नु भएको भए एउटा कुरा हुन्थ्यो, उहाँले त नरेन्द्र मोदीलाई पनि भेट्नु भएको छ, परराष्ट्र मन्त्री
1: ठुलो सम्मान पाउनु भयो, नेपाल र नेपालीको लागि गर्व भयो, नेपालका दलहरूको लागि गर्व भयो।
0: त्यसलाई किन तपाईँले त्यसपछि दूत भएर नपठाएको? तपाईँले महाभारतमा पनि हेर्नुहुन्छ भने श्रीकृष्ण कौरवसँग कुरा गर्दाखेरि पाण्डवको दूत बन्न गएको थिए, यदि भगवान श्रीकृष्ण पनि पाण्डवको दूत बन्न जान सक्छन् भने रवि लामिछाने चाहिँ नेपाल सरकारको दूत बनेर भारत भ्रमण गर्दा के समस्या?
1: देशको सबैभन्दा ठुलो पार्टीको सभापति सरकारको मात्रै दूत बनेर जान जरुरी छ?
0: अनि तपाईँलाई म भन्दै
1: छु
0: उदाहरण,
1: पहिलो पार्टीले बोलायो, रेड कार्पेट बिछ्यायो,
0: हो
1: त्यहाँ उहाँले नेपाल र नेपाली
0: अन्तर पार्टी मात्रै भेटघाट
1: गर्नुभयो, उहाँको लागि रेड कार्पेट बिछायो,
0: अन्तर पार्टी मात्रै भेटघाट
1: भएको चाँडै नभुल्नुहोस्।
0: म तपाईँलाई भन्दैछु अन्तर पार्टी मात्रै भेटघाट भएको भए के हुन्थ्यो भन्दाखेरि चाहिँ तपाईँले त्यस्तो भन्न पाउनुहुन्थ्यो, तर के हो भन्दाखेरि चाहिँ त्यहाँको सरकारी निकायका पदाधिकारीलाई भेटिसकेपछि अहिले तपाईँ गएर भेट्नु भयो अरे एउटा कुनै पार्टी खोलेर, तपाईँले त्यहीँबाट गएर त सरकारी निकायका पदाधिकारीलाई भेट्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ नेपाल सरकारको दूतबाट जानुपर्छ, डिप्लोमेसी भनेको खेला चाहिँ खेलाइन। हेर्नुहोस् राज्य भनेको के हो भन्दाखेरि औपचारिकताको एउटा सबैभन्दा एउटा आधारशिला हो, र यदि राज्यलाई औपचारिकताको आधारशिला नमान्ने हो भने सुन्नुहोस् किनभने कोही बच्चा जन्मिन्छ, बच्चा जन्मिसकेको बच्चा छ जन्मदाता किन लिनु पर्यो भन्दाखेरि राज्य चलाउन लिनुपर्छ,
1: र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच वान टु वान भेटवार्ता भएको होइन, यहाँबाट टिम गएको थियो, पार्टीको टिम गएको थियो।
0: त्यही त भन्दैछु, तपाईँलाई दुध गएर भगवान
1: आचार्य जानुभएको थियो,
0: तपाईँलाई भनिहाल्छ भगवान
1: दीपक बोहरा जानुभएको थियो, उहाँको स्वकीय सचिव जानुभएको थियो, उहाँको पत्नी निकिता पौडेल जानुभएको थियो।
0: सनातन सभ्यता अनुसार भगवान श्री कृष्ण पनि, भगवान श्री कृष्ण
1: चाहिँ नेपाली कार्यवाहक राजदूत पनि त्यहाँ आउनु,
0: भगवान श्री कृष्ण पनि पाण्डवको दूत बनेर जान सक्छन् भने होइन, दूत बनेर जान सक्छन् भने रवि लामिछानेलाई नेपालको दूत बनेर, मैले राजदूत पनि छैन, एउटा छोटो कार्यकालको लागि मात्रै, त्यो दूतको लागि मात्रै, तपाईँले भारतबाट पनि हेर्न सक्नुहुन्छ। 62-63 पनि हाम्रो एकजना नाम बिर्सेँ मैले, कश्मीरको माइरबाट उहाँहरू पनि दूत बनाएर आउनुभएको थियो। पछि जयशङ्कर संविधान सभाको बेला बेलामा तपाईँको संविधान जारी हुनुभन्दा अगाडि दूत बनाएर आउनुभएको थियो। एस जयशङ्कर अहिले जो परराष्ट्र मन्त्री हुनुहुन्छ,
1: ठुल्ठुला परराष्ट्र सचिव हुनुहुन्थ्यो,
0: दूत बनेर, दूत बनेर आएको छ। दूत बन्ने कुरा निर्णय गर्नुपर्थ्यो, यो त औपचारिकताको कुरा हो, यो त डिप्लोमेसीको कुरा हो। यो तपाईँको दूत बनाउने कुरा गर्दाखेरि केही फरक पर्दैन थियो, एउटा दूत बनाएर निर्णय गर्दाखेरि के हुन्थ्यो भन्दाखेरि सबै कुरा मिलेको हुन्थ्यो। तपाईँले मैले भनेको होइन, यो
1: बनेर त सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल जानुभयो त,
0: होइन परराष्ट्र
1: भएन,
0: फेरि तपाईँले भन्दै
1: रवि लामिछाने फर्किए दिन जानुभयो,
0: होइन बोलेको कुरो होइन, सरकारको प्रवक्ता शिक्षा मन्त्रीज्यूले बोल्नु भएको हो, यो सरकारसँग सरकारको विषय होइन, त्यो आफ्नो भनेर जानुभयो, तर भारतको प्रधानमन्त्रीले भेट्नु भयो। यो कुरो के हो भन्दाखेरि डिप्लोमेटिक फेलियर होइन, तपाईँको के हो भन्दाखेरि चाहिँ वान टु वान भनेको नेपालको प्रधानमन्त्रीले भारतको प्रधानमन्त्रीसँग डिलिङ गर्ने हो। यही कुरा तपाईँ यदि काङ्ग्रेस एमालेको पालामा हुन्थ्यो भने तपाईँले यसलाई दक्षिणको हस्तक्षेपको रूपमा व्याख्या गर्नुहुन्थ्यो यही कुरालाई, होइन मैले त्यही कुरालाई के हो भन्दाखेरि चाहिँ, तर विभिन्न मान्छे विभिन्न ठाउँमा जाँदा
1: काङ्ग्रेस एमाले नेकपाहरूलाई त्यति बेला विश्वास गरेन भारतले, त्यति बेला स्पेस दिएन, अहिले स्पेस दियो, अनि त्यसमा पनि तपाईँ रोइलो गर्नुपर्ने,
0: आर्जु देवाललाई जसरी
1: परराष्ट्र मन्त्री को हैसियतमा जाँदाखेरि भेटे होइन,
0: त्यही त भेटे होइन त, पहिलो दलले सभापति जाँदाखेरि के भन्दाखेरि चाहिँ नेपाल सरकारले त्यो एउटा सरकारको डिप्लोमेटिक पोजिसन उहाँलाई विशेष क्याबिनेटबाट निर्णय गरेर त्यो पोजिसन एउटा निर्णय गर्दा के जान्थ्यो, मैले त के भन्दाखेरि चाहिँ नेपाल देश हामी औपचारिकतादेखि लिएर, यो त फर्मालिटिजको कुरा हो नि त, कहिले कहीँ बालेन्चाले उहाँले राष्ट्रपतिलाई गरिदिनु भएन, म त्यो फर्मेलिटिजमा जान्न, म मलाई त्यो फर्मेलिटिज उहाँले मान्नु होला नमान्नु होला आफ्नो चर्चा चलाउनुहोस् आन्तरिक कुरा, तर बाह्य कुरा, बाह्य कुरामा तपाईँको यस्तो प्रकारले डिप्लोमेटिक एरर गर्ने हो भने कसरी हुन्छ त, भोलि गएर एक्सवाइजेड अर्को सांसदले होइन राम हरिश्याम भन्ने कुनै सांसदले गएर फेरि गएर चाहिँ त्यो देशको मन्त्री प्रधानमन्त्रीलाई भेट्यो भने के हुन्छ, हरेकले भेट पाउँछ, सरकारको अनुमति लिनु पर्दैन, र सरकारको अनुमति भनेको के हो भन्दाखेरि चाहिँ क्याबिनेटको उहाँको सम्बन्धित देशको प्रधानमन्त्रीलाई भेटिरहेछ भने, यो देशको प्रतिनिधित्व भएर भेटिरहेछ भने दूत भन्ने टाइटल लिएर जानुपर्छ, भगवान श्री कृष्णले पनि त्यस्तो टाइटल लिएर जान्थे, यति कुरा त हाम्रो सनातन संस्कृतिमा लेखेको छ।
1: निर्वाचनपछि शक्तिशाली बन्नुभएको रवि लामिछानेलाई भारतले भेट दियो,
0: स्वागत, मैले त्यसको विरोध गरेको होइन,
1: भाजपा अध्यक्ष नितिन नवीनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि
0: एउटा निर्णय गर्दा भए के हुन्थ्यो क्याबिनेटमा, दुई मिनटको निर्णय हो, एउटा कागज के जान्थ्यो, कतिपय कुराहरू मिल्थ्यो नि त। तपाईँले भने जस्तो जन्मदाता प्रमाणपत्र किन लिनु पर्यो, बच्चा जन्मिसकेको छ त किन लिनु पर्यो भन्दाखेरि राज्यको लागि लिनु पर्यो, आधिकारिक कागज किन बनाउनुहोस् तपाईँ, तपाईँ यो राज्य सञ्चालनको लागि बनाउनुहुन्छ।
1: रवि लामिछाने भारत भ्रमण त सफल भयो नि त होइन, उच्च स्तरीय भेटवार्ता, भारतीय नेताहरूसँग मात्रै होइन, रवि लामिछानेले भारतका लागि अमेरिकी राजदूत डोनाल्ड ट्रम्पको दूत
0: तपाईँ
1: सर्जियो गोरसँग समेत भेटवार्ता गर्नुभयो,
0: त्यहाँ त्यहाँ दूत छ नि त होइन, त्यहाँ त दूत छ नि त, डोनाल्ड ट्रम्पको दूत पनि छ, हाम्रो चाहिँ फेरि होइन, मैले तपाईँलाई भनेको के भन्दाखेरि कसरी सफल भयो, चिया उद्योगीहरू आएको एक हप्ता नबितिकन, आएको एक हप्ता नबितिकन भारतले नेपालको चिया आयात, उताको आयात यताबाट निर्यात, नेपालबाट चिया निर्यातलाई रोक्ने गरी तपाईँको निर्णयहरू गरेको छ, कसरी सफल भयो, सफलताको मापन के हो, सफलताको मापन के हो, नेपालका उद्योगीहरूलाई फाइदा हुनु पर्यो, सफलताको मापन के हो, नेपालको वाणिज्य आपूर्ति यी कुराहरू सहज हुनु पर्यो, सफलताको मापन के हो, सफलताको मापन भनेको भारतीय लगानी नेपालमा भित्रिनु पर्यो, तपाईँ सफलताको मापन के हो, के को आधारमा भेट दिने आधारमा हुन्छ,
1: रवि लामिछानेको भारत भ्रमण निर्य साबित भयो,
0: किनभने तपाईँ चिया उद्योग
1: भयो,
0: चिया उद्योग बन्द भयो, यो तपाईँ डाटाले भन्छ, भेटघाट गरेर अब तपाईँ यदि पुरानै तरिकाले जसरी काङ्ग्रेस एमाले माओवादी चले, जसरी प्रचण्ड चले, जसरी ओली चले, जसरी देउवा चले र उनीहरूलाई गरेको सम्मानलाई मैले यो देशको सम्मान मानिदिनु पर्ने जस्तो स्थिति थियो, त्यो स्थितिको आधारमा चल्ने भने सफल भयो हेर्नुहोस्। तर तपाईँ फरक तरिकाले चलाउनुहुन्छ भने सफलताको मापन कति बेला हुन्छ भन्दाखेरि चाहिँ हाम्रा उद्योगीहरूलाई के बेनिफिट भएको भए मापन हुन्थ्यो, हाम्रो देशमा लगानी बितेको भए मापन हुन्थ्यो, हाम्रो वाणिज्य आपूर्तिको जुन विभिन्न अवरोध छन् त्यो आपूर्तिको अवरोध केही सहज भएको भए त्यसमा
1: तपाईँलाई चाहिँ जेमा पनि विरोध गर्नुपर्छ होइन, विरोध आलोचना गर्नुपर्छ होइन,
0: यो कुरालाई
1: कसरी रमिलामी खानेमा
0: आलोट देखाउने पनि यो कोर्ट भन्दा पनि यो के भन्नु तपाईँले
1: उत्खनन गर्ने कसरी
0: तपाईँको चस्मा कसरी हेर्नुहुन्छ भन्ने कुरा हो। मैले के हो भन्दाखेरि यो देशका उद्योगीहरूलाई हित गर्ने गरी उहाँको भारत भ्रमण भएको भए राम्रो हुन्थ्यो भनेर भन्दाखेरि तपाईँ त्यसलाई विरोध देख्नुहुन्छ भने तपाईँको प्रश्न भक्तिभावपूर्ण तरिकाले आएको छ। म त देशका उद्योगीलाई
1: तपाईँले लगाइरहनु भएको छ,
0: मैले कसरी
1: मैले पनि दोष लगाउने
0: उद्योगीलाई फाइदा हुनुपर्छ भन्ने कुरा मैले गलत बोले उद्योगीलाई फाइदा
1: गर्दै हुनुहुन्छ त जीटुजी हुन्छ
0: भन्दैछु त
1: सरकार हुन्छ।
0: एक हप्ता मात्रै भएको थियो, एक हप्ता मात्रै भएको थियो नेपालमा तपाईँको 40-50 कतिवटा मैले बिर्से अङ्कमा थुप्रै चिया उद्योगहरू बन्द भएर तपाईँको 10,000 संख्यामा मजदुरहरू तपाईँको आज बेरोजगार हुन पुगेको छ एउटा सानो कारणको कारणले गर्दाखेरि। त्यति समस्या समाधान गरिदिएको भए आज जुट मिलको समस्या छ, आज अन्य कुराहरूको त्यस्तै समस्या छ, एउटा काहीँ लगानी आउने कुराहरू भइदिएको भए
1: तपाईँको भारतप्रति नतमस्तक हुनुहुन्छ, लोयल हुनुहुन्छ भन्ने हो।
0: म अहिले के कुराहरू त्यसमा कुटनीतिक टिप्पणी गर्न चाहन्न, मेरो कुरामा त के हो भन्दाखेरि चाहिँ अबको सरकारको कुनै पनि कुराहरू या अबको राज्य सत्ताका कुनै पनि कुराहरू या अबको राजनीतिक व्यक्तिका कुनै पनि कुराहरूको जुन परिणाम हुन्छ, रिजल्ट हुन्छ या त्यसलाई सफल र असफलताको जब मापन गरिन्छ त्यो तथ्यको आधारमा हुनु पर्छ।
1: तपाईँले उहाँहरूलाई गम्भीर आरोप लगाउनु भएको थियो नि यसअघि, रवि लामिछाने, डाक्टर सोनी मगले, शिशिर खनाल भएको बैठकमा म पनि सहभागी थिएँ भन्दै नेपाललाई भारतको एउटा प्रान्त बनाउन पनि तयार हुनुहुन्छ, त्यस्तो खालको प्रस्ताव गर्नुभयो भनेर तपाईँले बोल्नु भएको थियो तर प्रमाणित गर्न सक्नु भएन।
0: मैले कहाँ उहाँले तपाईँले भन्नुभएको सोनी मगले उहाँले आफै मनोडक्टिन भनेर भिडियोमा बोल्नु भएको छ, जस्तो म डक्टरहरूको भाषामा तपाईँलाई के हुन्छ इक्टेरस भन्छ तर त्यसलाई आम भाषामा चलन चल्तीको भाषामा जन्डिस भन्छ। अब उहाँले के भन्दा इक्टेरस भन्ने बोलिराख्नु भएको थियो, मैले उहाँले जन्डिस भयो भनिराख्नु भएको छ भन्ने कुरा मैले बोल्दै त्यो भिडियो त तपाईँले आफै उहाँले आफ्नै मुखबाट बोलेको भिडियो छ त मलाई किन प्रश्न गर्नुभयो, उहाँको भिडियो छ त त्यो भिडियोको आधारमा तपाईँले आफै जजमेन्ट गर्दा भइहाल्यो नि। मैले कुनै कुरा चाहिँ उहाँले बोल्दै नबोलेको पब्लिकली उहाँ बोलिराख्नु भएको छ, त्यो पब्लिकली बोलेको कुरालाई उहाँले जस्टिफाई गर्नुपर्ने कुरा हो।
1: तर
0: उहाँले बोलेको पब्लिकली
1: प्रान्त बनाउन तयार हुनुभयो,
0: मैले भुटान मोडलको भनेर
1: भन्ने कुरा त
0: भुटान
1: मोडल होइन रहेछ नि त,
0: मनोरो डक्ट्रिन भनेर जसरी आइरहेको छ उहाँले जो बोल्नुभयो त्यो कुराको आधारमा उहाँले बोलेको कुरालाई मैले के हो भन्दाखेरि आम जनताले बुझ्ने भाषामा मैले बुझाइदिएको मात्र हो।
1: तपाईँ साक्षी हुनुहुन्थ्यो,
0: भिडियो छ तपाईँको, भिडियो हेर्नु भएन मनोरो डक्ट्रिनको, त्यो घटनाभन्दा अगाडि तपाईँको त्यो हुनुभन्दा अगाडि तिन
1: महिनाले त म प्रमाणित गर्दिन सक्छु भन्नुभएको थियो क्या,
0: अनि मैले प्रमाणित
1: गोप्य बैठकमा भन्नुभएको थियो
0: होइन, लिफ्टबाट झरेको बेलामा मसँग भन्नुभएको
1: अर्थहीन रहेछ नि होइन,
0: कसरी अर्थहीन भयो, मैले अर्थहीन भन्ने छैन, मैले तपाईँलाई भनिरहेको छु के हो भन्दाखेरि चाहिँ उहाँले आफै मनोडक्टर बोलेर बोलेको कुरा स्वयं त्यो कार्यक्रममा बोल्नु भएको छ, त्यो कार्यक्रममा बोलेको भिडियो छ, त्यो भिडियोले के गर्यो भन्दाखेरि त यो कुराहरूलाई स्वतः प्रमाणित गर्छ र आगामी दिनमा थप कुराहरू हुँदै जान्छ, यसमा तपाईँहरू हेर्दै जानुहोस् होइन, यो भविष्यले बताउने कुरा हो र मैले मेरो कुराबाट म पछाडि भएको छैन।
1: उहाँहरूलाई कसरी खोइल्याउने, कहाँनिरबाट चाहिँ तल झार्ने,
0: मैले कहाँ
1: भन्ने कुरामा
0: मैले तपाईँको जनताको चाहना अनुसार बालेन प्रधानमन्त्री हुनुपर्छ 5 लागि भन्दाखेरि त्यो कसरी उहाँहरूलाई खुल्याएको भयो, कसरी उहाँहरूको विरोधी भयो, मिलेर जानुपर्छ भन्ने कुरा हो त्यो होइन, पार्टी
1: सभापति
0: भन्दैछु अब
1: त्यही
0: कुरा 5 लागि भनेर पार्टीको महाधिवेशन सर्वोच्च निकायले ताकि भोलि केन्द्रीय समितिले पनि नउल्टाओस्, भोलि संसदले पनि नउल्टाओस्, त्यसको लागि पार्टीको महाधिवेशनबाट त्यो निर्णय गर्नु पर्यो, नीतिगत निर्णय गर्नु पर्यो न, यो देशलाई 5 कार्यदिशा दिने हो कि नै यो महाधिवेशनले।
1: बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा नजाँदा पनि, केन्द्रीय समिति बैठकमा नजाँदा पनि, सचिवालय बैठकमा नजाँदा पनि, संसद बैठकमा नजाँदा पनि, संसद बैठकमा गएर विवादित अभिव्यक्ति दिँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले ओन गरेर बालेन्द्र शाहको बचाउ गरिरहेछ।
0: त्यही ओनरसिप नै मैले के भनिरहेको छु भन्दाखेरि त्यो ओनरसिपलाई बृहत बनाऊ, महाधिवेशन प्रतिनिधिको हलबाट सर्वसम्मत रूपमा 5 वर्ष प्रधानमन्त्री बनाऊ, त्यही त कुरा गर्नु पर्यो। त्यही कुरा चाहिँ गर्नु पर्यो क्या, महाधिवेशनबाट लिखित गर्नु पर्यो, 5 वर्षको कार्यदिशा दिने हो नि त। महाधिवेशन भनेको त को महामन्त्री बन्छ, को सभापति बन्छ, को उपसभापति बन्छ भन्ने कुरा मात्र होइन, त्यो कुराले त जनतालाई फरक पार्दैन, ए आओस् कि बी आओस् कि सी आओस् त्यसले फरक पार्दैन। फरक केले पार्छ भन्दाखेरि निर्णयले फरक पार्छ, फरक केले पार्छ भन्दाखेरि कस्तो विचार पारित भयो भन्ने कुरा फरक पार्छ, कस्तो दृष्टि पारित भयो भन्ने कुराले फरक पार्छ, कस्तो दिशा पारित भयो भन्ने कुरा फरक पार्छ, र के निर्णय चाहिँ पारित होस् भन्दाखेरि चाहिँ स्थिरताको लागि र जनताको म्यान्डेटको रेकग्निसनको लागि तपाईँको बालेन्सालाई 5 वर्ष प्रधानमन्त्री बनाउने भन्ने कुरा होस्। र त्यो हिसाबले भयो भने तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ सबैजना राम्रो भयो, कन्फिडेन्स बढ्यो, सेयर बजारको कन्फिडेन्स बढ्यो, व्यवसायको कन्फिडेन्स बढ्यो, देशमा स्थिरता आउने भयो भनेर तपाईँ हामी सबै आम जनताको कन्फिडेन्स बढ्यो। यो निर्णय गर्दैलाई के समस्या भयो, मैले कुनै नयाँ कुरा मागेको छ नि त, उहाँले गरेकै कुरा हो, संसद दलले गरेको कुरा हो, केन्द्रीय समितिले गरेको कुरा हो, अब त्योभन्दा माथिल्लो निकाय पार्टीको महाधिवेशनबाट त्यो निर्णय गरिदिनु पर्यो भन्ने कुरा हो।
1: पार्टीको विधानमा चाहिँ के छ त,
0: पार्टीको विधान त्यसपछि पटक पटक परिवर्तन भएको छ, पार्टीको विधान पटक पटक परिवर्तन भइसकेपछि हिजो मात्रै जुन विधानको कुरा आएको छ त्यो विधानको कुरामा विभिन्न पदाधिकारीहरू मनोनित गर्ने कुरा आएको छ अहिलेसम्म, र त्यो विभिन्न पदाधिकारीहरू मनोनित गर्ने जुन कुरा आएको छ त्यो नेपालको संविधानको धारा 269 उपधारा 4 विरुद्ध छ। हेर्नुहोस्, पार्टी पदाधिकारीहरूलाई मनोनित गर्न पाइँदैन, यो एकदम स्पष्ट छ यो कुरा। यो पहिला पनि मैले तपाईँको के भन्दाखेरि पहिलो विधानमा पनि पार्टी पदाधिकारी मनोनित हुनुपर्छ, मनोनित गर्न पाउनुपर्छ भनेर मैले चाहिँ त्यो विधानलाई चाहिँ पार्टी सभापतिको इच्छा बमोजिम मैले त्यो विधान निर्वाचन आयोगमा पेश गर्दाखेरि निर्वाचन आयोगले लिखित दिएको थियो पार्टी पदाधिकारी मनोनित गर्न पाइँदैन स्पष्ट रूपमा। त्यही भएर यो धारा चाहिँ हामीले पारित गरेनौँ, यो धारा चाहिँ निर्वाचित हुनुपर्छ भनेर निर्वाचन आयोगले स्वतः संशोधन गरेर पठाएको थियो। र दोस्रो चोटि पनि प्रयास गर्दाखेरि नभइसकेपछि तपाईँ के भन्दाखेरि निर्वाचित हुनुपर्छ भनेर हामीले लेखेका थियौँ, अहिले उहाँहरूले फेरि मनोनित हुनुपर्छ, मनोनित गर्न पाइन्छ भन्ने कुराहरू गर्दै हुनुहुन्छ। काङ्ग्रेस र एमालेको इक्जाम्पल दिनुहुन्छ, जहाँ कोषाध्यक्ष मनोनित हुन्छन्, तर काङ्ग्रेस र एमाले पनि के हुन्छ संविधान विपरीत क्रियाकलाप गरेको थिए र उनीहरूले गरेको गलत कुरालाई फेरि के हुन्छ नजिकको रूपमा हेर्न पाइँदैन। निर्वाचन आयोगले प्रत्येक पार्टीले लेखेर पठाएको छ, तपाईँ निर्वाचन आयोगको आयुक्तलाई सोध्न सक्नुहुन्छ, प्रत्येक पार्टीले लेखेर पठाएको छ। मैले तपाईँको गएर निर्वाचन आयुक्तसँग पटक पटक बसेर यो विषयमा कुरा गरेको छु र प्रत्येक पार्टीले यो विषयमा चाहिँ यसो गर्न पाइँदैन भनेर उसले
1: हलबाटै वरिष्ठ नेता निर्वाचित भएर आउनुपर्छ,
0: निर्वाचित भएर आउनुपर्छ, त्यसमा निर्विरोध
1: मनोनित गर्ने प्रावधान छैन,
0: निर्विरोध गराउन सक्नुहुन्छ उहाँहरूले, तर मनोनित भन्ने कुरा गराउन पाइँदैन। यदि पदाधिकारी हो भने त्यो मनोनित गर्न पाइँदैन, नेपालको संविधानको धारा 269 उपधारा 4 यो कुरालाई निषेध गरेको छ, र यसरी नै अगाडि बढ्नुभयो भने भोलि महाधिवेशन विरुद्ध तपाईँको अदालतमा पर्छ र अदालतले यदि सही फैसला गर्यो भने महाधिवेशनको वैधतामाथि प्रश्न उठ्छ,
1: त्यसमा महाधिवेशनको हलबाटै टुङ्गिनु पर्यो,
0: महाधिवेशनको हलबाट टुङ्गिनुपर्छ। यो मैले के भने तपाईँ निर्विरोध हुन सक्नुभयो, सहमति गर्न सक्नुभयो, सहमति गर्नुहोस्, त्यसमा समस्या भएन, तर के हो भन्दाखेरि मनोनित भन्ने कुरा चाहिँ संविधानले नदिएको कुरा त्यो हुँदैन। पार्टीको महामन्त्री निर्वाचित हुनु पर्यो, पार्टीको उपसभापति निर्वाचित हुनु पर्यो, पार्टीको सभापति निर्वाचित हुनु पर्यो, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता जति पनि पदाधिकारी छन् पार्टी जसले चलाउँछ त्यो पार्टीको महाधिवेशनको हलबाट निर्वाचित हुनु पर्यो। एकल उम्मेदवारी परेर निर्विरोध गराउन सक्नुभयो, तर त्यो निर्वाचित चाहिँ हुनु पर्यो। मनोनित गर्ने हो भने नेपालको संविधानको धारा 269 उपधारा 4 ठाडो उल्लङ्घन गर्छ।
1: रासोपामा तपाईँले धेरै पसिना बगाउनु भयो, मेहनत गर्नुभयो, पार्टी स्थापना गर्नुभयो, होइन विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो। मैले आज पनि हेरेको थिएँ तपाईँले आफ्नो सामाजिक सञ्जाल फेसबुकको प्रोफाइलमै अहिलेसम्म पनि घन्टी बजाइरहेको हाल्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले तपाईँलाई चाहिँ निम्तो पठाएको छैन प्रथम ऐतिहासिक महाधिवेशनमा,
0: मलाई छैन,
1: दुःख लाग्यो होला होइन, त्यतिसम्म उपेक्षित पात्र
0: बन्नुभयो
1: मुकुल ढकाल।
0: मलाई मलाई तपाईँको के हो भन्दाखेरि चाहिँ तपाईँको के भन्दाखेरि मलाई मलाई त्यसमा व्यक्तिको विशेषमा म त्यो कुरामा हेर्दिनँ, म किन राजनीति गर्न आएको हो र राजनीति गर्न आइसकेपछि नीति विचार दृष्टिको कुराहरू महत्त्वपूर्ण हुन्छ मेरो लागि। र मेरो लागि अहिले महत्त्वपूर्ण विषय के हो भन्दाखेरि चाहिँ आजको दिनसम्म उहाँहरूले के हो भन्दाखेरि चाहिँ मैले नै दिएको नीति विचार अनुसार उहाँहरूले बालेन्सालाई प्रधानमन्त्री बनाउने त्यो निर्णय गर्नुभयो। र अब मेरो चाहना के छ भन्दाखेरि चाहिँ बालेन्सालाई 5 वर्ष प्रधानमन्त्री बनाउने गरी उहाँहरूले महाधिवेशनको हलले निर्णय गर्नुपर्छ।
1: बोलेको कारणले हचुवामा अभिव्यक्ति दिएको कारणले
0: अब त्यही हचुवाको अभिव्यक्ति पालना गर्नु पर्यो,
1: अनि हावादारी टिप्पणी गरेको कारणले
0: हावादारी टिप्पणी
1: पालना गर्नु पर्यो, पिछडिनु पर्यो।
0: पहिलो कुरा के बुझ्नु पर्यो भन्दाखेरि मलाई कारवाही भनेको टेप लगाएको कारणले नबोलेको कारणले गरे बोलेको कारणले होइन त्यसलाई लोकतान्त्रिक विद्रोह भन्छ तपाईँ लोकतान्त्रिक विद्रोह गरेको मान्छेलाई तपाईँले कारवाही गरिसकेपछि आज तपाईँले गरेका कतिपय कुराहरू
1: तपाईँले
0: बाधे तत्त्व जाएदे होइन भन्छ जुन भन्छ तपाईँको के हो भन्दाखेरि चाहिँ वाद विवाद हुनुपर्छ समुद्र मन्थनमा तपाईँको के छ भन्दाखेरि चाहिँ यी देउता र राक्षस भन्दाखेरि यो समुद्र मन्थनको सभ्यता सनातन सभ्यता सिकाएको देश हो हाम्रो हाम्रो भागवत गीताले हामीलाई के सिकाउँछ भन्दाखेरि स्वयं श्रीकृष्णले म भगवान् हो भनेर विराट स्वरूप देखाइसकेपछि पनि अर्जुनले के गर्छन् भन्दाखेरि त्यहीँनिर प्रश्न गर्छन् के हो यो त म मान्दिनँ यस्तो कसरी हुन्छ भनेर प्रश्न गर्छन् तर तपाईँले कस्तो खालको बनाउनु भयो भने प्रश्न गर्न नपाउने प्रश्न गर्ने बित्तिकै निकालिदिने यो भनेको हाम्रो भागवत गीता अनुसार पनि मिल्दैन हाम्रो सनातन सभ्यताको समुद्र मन्थनको कुरा अनुसार पनि मिल्दैन हामीलाई
1: तपाईँ त संगठन चलाउने नेतृत्व गरेको
0: प्रश्न गर्न
1: आधिकारिक
0: नबोलेको कारणले गर्दाखेरि मलाई निकालेको क्या तपाईँले बुझ्नु पर्यो त्यो लोकतान्त्रिक विद्रोह थियो तपाईँले लोकतान्त्रिक विद्रोहलाई दमन गरेको कारणले गर्दाखेरि आज तपाईँले कस्तो सांसद पाउनु भयो भने ढ्यापढ्यापी सांसद पाउनु भयो ढ्यापढ्यापी सांसद भने संसदमा ढ्यापढ्याप गर्ने हो भने संसदको तलब कति किन त्यति धेरै दिने ढ्यापढ्यापे सांसदको तपाईँको तलब घटाउनु पर्यो ढ्यापढ्यापे गर्ने मात्रै काम छ त यदि गम्भीर किसिमको छलफल गर्ने नीति नियम ऐन कानुन सबैतिर चाहिँ कहाँ कसो भइरहेछ भने प्रकारको छलफल गर्ने हो भने तपाईँको बल्ल के
1: राजनीति सिकाइरहनु भएको छ
0: ल तपाईँको के हो भन्दाखेरि तपाईँ सिम्पल अहिले गएर गुगलमा जानुहोस् च्याट जिपिटीमा जानुहोस् जेमिनीमा जानुहोस् होस् बाइडोमा जानुहोस् अगरम बगरम जता जता बिङ्गो सिङ्गो जता
1: जानुहोस्
0: जहाँ जहाँ भने संसारको जुनसुकै किताबमा जानुहोस् राजनीतिको सामान्य परिभाषा खोज्नुहोस् समाजवाद पुँजीवाद साम्यवाद लगायतका कुराहरू आउँछन् र ती सबै वादहरूको तपाईँ परिभाषा खोज्नुहोस् दुईवटा कुरा आउँछ एउटा भनेको प्रोडक्सन उत्पादन र अर्को भनेको वितरण तपाईँलाई म जेठ 13 गतेको प्रतिनिधि सभाको बैठक अहिलेको प्रतिनिधि सभाको जेठ 13 गतेको बैठक भन्दैछु जेठ 15 गते तपाईँको के हो भन्दाखेरि यो देशमा बजेट आयो जेठ 13 गतेको बैठकमा तपाईँले हेर्नुभयो भने कसैले पनि प्रडक्सनको कुरा गरेको छैन अर्थात् उत्पादनको कुरा गरेको छैन सबैको माग वितरण मात्रै छ भनेपछि राजनीतिको आधा काम त उत्पादन हो आधा काम त वितरण हो कुनै एउटा नीतिगत बस तपाईँको कार्यक्रममा आएर होस् तपाईँको पनि तपाईँ धेरैजना सांसद बनाउनु भयो कसैले पनि देशको उत्पादन बढाउने कसरी भन्ने कुरा बहस गरेको छ सबैले बाँड्ने कुरा मात्रै गरेको छ वितरणको कुरा मात्रै गरेको छ राजनीतिक बहस
1: स्वर्णिम बजेट ल्याइसक्नुभयो मुलुकलाई स्वर्णिम युगमा लैजाने प्रस्ताव ल्याइसक्नुभयो
0: उहाँले त्यो त अब एक वर्षपछि हामीले हेर्नुपर्छ 7% आर्थिक वृद्धिको कुरा छ होइन तपाईँको अहिले त्यो सबै कुरा भन्दा म तपाईँलाई सामान्य कुरा भन्छु अहिले तपाईँको के हो भन्दाखेरि आम युवा जो विदेशबाट फर्किँदैछन् या जो विदेश जान नचाहेर यहीँ बस्न चाहन्छन् ती आम युवा कोही नेपालीलाई यो बजेटले होइन यो बजेटमा है यहाँ हिसाब गर्नुहोस् 80 खर्ब रुपियाँ नेपालको ब्याङ्कमा थुपारिएको छ ब्याङ्कहरू ऋण नपाएर अर्काको ऋणी खोसिरहेको छ 80 खर्ब रुपियाँ थुप्रिएको छ त्यो 80 खर्ब रुपियाँमा ब्याङ्कले चाहिँ ऋण नआऊ ऋण नआऊ ऋण नआऊ भनिरहेछ तर कुनै युवालाई अब चाहिँ बालेनको सरकार आयो अब अर्थमन्त्रीले स्वर्णिम बजेट ल्याउनु भयो अब म चाहिँ ऋण लिएर चाहिँ म व्यापार व्यवसाय गर्छु भन्ने त्यो कन्फिडेन्स त्यो विश्वास आएको छ
1: उहाँहरू एक्सन ओरिएन्टेड हुनुहुन्छ अहिले
0: जनताले मूल्याङ्कन
1: गर्ने पनि काम गराउने
0: जनताले मूल्याङ्कन
1: मन्त्रीले भन्नुभयो
0: जनताले
1: मुट्टा भाँचेर भए पनि काम लगाउने ठेकेदारलाई
0: एउटा कुरा तपाईँले बुझ्नुहोस्
1: अनि अर्को कुरा हेर्नुहोस् प्रधानमन्त्री कार्यालय टोलीलाई
0: होइन
1: प्रमुख सहित व्यक्तिहरूलाई 9 घन्टा राखेर भए पनि निर्णय लिन बाध्य पारियो एक्सन ओरिएन्टेड उहाँहरू जसरी पनि परिणाम निकाल्ने
0: त्यही त म तपाईँलाई भन्छु तर देश त्यति बेला बन्छ जति बेला तपाईँको के हो भन्दाखेरि आम युवाहरूले म यो देशमा व्यापार गर्छु म यो देशमा उद्योग खोल्छु भनेर जब उनीहरूले चाहिँ केही कुराहरू अगाडि बढाउँछन् ब्याङ्कमा गएर ऋण लिन्छन् आफ्नो धितो राखेर त्यसपछि ब्याङ्कको ऋणलाई पनि तिर्न सक्छन् जब तपाईँ ब्याङ्क त्यो कुरा गर्नुहुन्छ त्यसपछि चल्छ बुझ्यो भने यो देशमा तपाईँको के भने 21 खर्बको बजेट आयो तर म तपाईँ भन्छु 21 खर्बको 4 गुणा 80 खर्ब रुपियाँ नेपालको ब्याङ्कमा थुप्रिएर बसेको छ प्रयोग गर भनेर नेपाली पैसा त्यहाँ छ आम युवाहरू तपाईँ जस्तो म जस्तो मान्छेहरू कहिलेकाहीँ के हो भन्दाखेरि चाहिँ त्यही या चाहिँ आमले जो आम युवाको रहे त्यो युवाहरू के छ भन्दाखेरि चाहिँ उनीहरूले म लगानी गरेर म केही गर्न चाहन्छु भन्ने तीव्र चाहना छ ब्याङ्कले पनि पैसा दिन्छ भने उहाँहरू लगानी गर्न पनि तयार हुनुहुन्छ तर त्यो विश्वास भइरहेको छैन त्यो मान्छेलाई पनि लगानी गर्नको लागि आह्वान गरेको छैन जसले पहिले लगानी गरिरहेछ थप लगानी गर भनेर भन्ने कुरा भइरहेको छैन, त्यसपछि जो बाहिर बाट लगानी गरेका अलरेडी लगानी गरेका पहिले लगानी गरेका विदेशी लगानी गर्छन् तिनीहरूलाई थप लगानी गर भन्ने कुरा आएको छैन। आएको के छ भन्दाखेरि एफडिआईको कुरा ल्याउने भनेको छ, यो पहिला लगानी गर्ने है भित्र डोमेस्टिक लगानी गर्ने कुरा आउनु पर्ला नि त, पहिला डोमेस्टिक लगानीको कुरा नआइकन वैदेशिक लगानी ल्याउने कुरा गरिसकेपछि त तपाईँ चिरो चौथो स्टेपमा जान खोज्दै हुनुहुन्छ।
1: सुशासनमा उहाँहरूले चालेको कदम स्वागत योग्य छ होइन, जस्तो अहिले मैले दृष्टान्त नै दिएँ, जसरी भए निर्णय गराउने
0: ठिक छ।
1: चुनाव अगाडि प्रधानमन्त्रीले भाषण गर्नुभएको थियो,
0: यसरी नै म भन्दैछु तपाईँलाई के हो भन्दाखेरि चाहिँ जसरी
1: बाँधेर हुन्छ हानेर हुन्छ या के गरेर हुन्छ परिणाम निकाल्ने, त्यो दिशामा उद्दत हुनुहुन्छ। जस्तो सचिव बोलेकै भरमा प्रधानमन्त्रीलाई एउटा मेसेज लेखेकै भरमा सरकारको सचिवलाई बोलाएर केरकार गरियो, प्रहरी हिरासतसम्म पुर्याइयो, अख्तियारलाई निर्णय लिन बाध्य पारियो अनि ठेकदारको खुट्टा भाँच्ने भनियो, यो सबै ठिक छ होइन?
0: अहिले म यसमा केही पनि टिप्पणी गर्न चाहन्न किनभने मलाई म पुग्यो भन्दाखेरि उहाँहरूले यस्तो यस्तो काम गरेर परिणाम दिन्छु भन्नुभएको छ, परिणाम आएको छैन। त्यस कारणले परिणाम यदि आयो भने ठिकै रहेछ, राम्रै रहेछ, मैले बुझेका कुरा, किन यो तपाईँले जे जे कुराहरू भन्नुभयो यो विश्वको कुनै पनि राजनीतिक अभ्यास अनुसार मेल खाँदैन, यो विश्वको कुनै सिद्धान्त अनुसार मेल खाँदैन, नेपालको पनि इतिहास अनुसार मेल खाँदैन, यो कहीँ कतै नभएको कुरा यहाँ भइरहेको छ। त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि चाहिँ अब यसलाई अहिले राम्रो नराम्रो भनेर टिप्पणी
1: जबरजस्ती निर्णय लिन बाध्य पारियो उहाँलाई,
0: त्यो त परिणाम आयो भने ठिक छ, राम्रो गर्नुभएको रहेछ, परिणाम आएन भने तपाईँले भन्न मिलेन। त्यो कारणले म अहिले यसलाई नराम्रो पनि भन्दिनँ, मैले म राम्रो पनि भन्दिनँ, मलाई के भने म परिणामको इन्तजारमा छु, मलाई परिणाम चाहियो।
1: हाई प्रोफाइल नेताहरूलाई पनि झ्याम झ्यामसँगले कारवाही गरिरहनु भएको छ उहाँले,
0: फेरि भनेको यो कुरा अघि के हो भन्दाखेरि चाहिँ कारवाही गर्नुहोस् जे गर्नुहोस् हेर्नुहोस्, तर कुरो के हो भन्दाखेरि चाहिँ यो देशमा उद्योग धन्दा खुल्ने गरी अगाडि बढ्नु पर्यो, यो देशमा युवाले व्यवसाय गर्ने गर्नु पर्यो, बेगमा थुप्रेको 80 खर्ब परिचालन गर्ने रणनीति ल्याउनु पर्यो होइन, यहाँका भएका खानी यहाँका भएका रिसोर्सेसहरू जति पनि छ ती कुराहरू प्रयोगमा ल्याउनु पर्यो, यहाँ भएका उद्योग चिया उद्योग बन्द हुने स्थितिमा आइरहेछ, चिया उद्योग बन्द भएका कुरा उद्योगीहरूले विभिन्न मन्त्रीहरूसँग भेटघाट गर्न चाहनामा भेटघाट भइरहेको छैन अरे होइन, उहाँहरूको समस्या छ होइन, यी सबै समस्याहरू के हो भन्दाखेरि चाहिँ त्यो समस्याहरू समाधान होस् र युवाले युवाले यो देशमा आफै उद्यम गर्ने वातावरण बन्नु पर्यो, उद्यम गर्ने एउटा जुन विश्वास हुन्छ त्यो विश्वास आउनु पर्यो। अहिले भइ के रहेछ भन्दाखेरि चाहिँ यहाँ जसले पैसा यहाँनिरबाट जुन मार्केटमा पैसा थियो त्यो पैसा तपाईँको पलायन भइरहेको छ, ब्यालेन्स आउनुभन्दा अगाडि सेयर मार्केटको टोटल पुँजी 50 खर्ब समथिङ रहेछ, अहिले तपाईँको 46 खर्ब समथिङ भएको छ, 4 खर्ब रुपियाँ सेयर बजारबाट पुँजी बाहिर गइसक्यो, भनेपछि बढ्नु पर्ला नि त कुरा।
1: तपाईँको बुझाइ
0: यो मेरो कुरा
1: ब्यालेन्द्र शाह र रवि लामिछानेको
0: पैसो
1: 64 सालको प्रचण्ड जस्तै हुनुहुन्छ कि 74 पछिको केपी शर्मा ओली जस्तै हुनुहुन्छ कि ब्यालेन्द्र शाह पनि भन्ने कुरामा चाहिँ आशंका छ होइन?
0: अब बालेन इज बालेन होइन, अब त्यो बालेन इज बालेन भन्ने कुरा चाहिँ कस्तो हुन्छ त्यो कुरा चाहिँ 2 महिनामा मलाई थाहा छैन, तर कुरो के हो भन्दाखेरि कतिपय कुराहरू उहाँहरूले फर्मेलिटिज मान्नु भएन त्यसमा पनि मलाई मतलब थिएन, तर फेरि बेसिक फर्मेलिटिज चाहिँ पुरा गर्नुपर्छ किनभने राज्य भइसकेपछि यदि राज्यले फर्मेलिटी पुरा गरेन भने आम जनताले जन्मदर्ता किन गर्ने, घटना दर्ता छ गृह मन्त्रालयका 6 वटा होइन, विवाह दर्ता किन गर्ने, विवाह भइसक्यो म किन दर्ता गर्ने, मृत्यु भइसक्यो किन दर्ता गर्ने, घटना दर्ताहरू लगायत अन्य थुप्रै कुराहरू छन् किन गर्ने, किन भन्दाखेरि त्यो आधिकारिकताको लागि फर्मेलिटीको लागि, त्यो राज्यले फर्मेलिटी पुरा गरिसकेपछि बल्ल के हुन्छ भन्दाखेरि अरूले पनि फर्मेलिटी पुरा गर्ने हो, तपाईँ बेसिक फर्मेलिटिज पुरा गर्नलाई काहीँ न काहीँ झुक्नु भएको छ। कम्तीमा के भन्दाखेरि मेरो इच्छा के हो भन्दाखेरि मेरो अनुरोध मेरो सुझाव कम्तीमा के भन्दाखेरि आम जनताले रवि लामिछाने र बालेन भेज पार्टी सभापति अथवा के भने पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाह बिच हप्ताको एकचोटि बालुवाटार सिंह दरबारमा भेट भइरहेछ, चिया खान मात्रै भए पनि भेट दिनुहोस् क्या, केही फरक परेन तर भेट भइरहेछ भन्ने समाचार मैले थाहा पाउनु पर्यो, त्यो कन्फिडेन्स बढ्छ,
1: भाइब्रेन्ट जारी छ त, जस्तो तपाईँलाई म एउटा दृष्टान्त दिन
0: चाहन्छु, कुरा गरेको आधारमा हुँदैन क्या, म भन्दैछु तपाईँको।
1: अनि अहिले रवि लामिछाने बालेन्द्र शाहहरू बिच जे भइरहेछ राम्रै भइरहेछ होइन र?
0: होइन त्यो राम्रो भइरहेछ भन्ने कुराको कन्फिडेन्स त्यो विश्वास आम जनतालाई दिनु पर्यो, कसरी दिनु पर्यो भन्दाखेरि चाहिँ उहाँहरू बिच निरन्तर भेटघाटको समाचार मैले सुन्छु,
1: उहाँहरूले सरकार सञ्चालन नगरेको भए काम गर्न नसकेको भए सरकारले अहिले प्रश्न उठाउनु
0: हुन्छ, सरकार सञ्चालनको कुरो के हो भन्दाखेरि चाहिँ तपाईँको मैले के भनिरहेको छु त्यसमा आएको भने दुइटै तरिकाले गइरहेको छ, कतिपय कुरामा राम्रो पनि भइरहेछ, कतिपय कुरामा कन्फिडेन्सको पनि त्यहीँनिरबाट जनतामा व्यवसायीमा उद्योगीमा जुन कन्फिडेन्स बिल्डअप हुनुपर्छ त्यो कन्फिडेन्स बिल्डअप भइरहेको छैन। अझै पनि मान्छे के छ भने डाउटमा भइरहेछ, 100 दिन पुग्न लागिसक्यो अझै पनि डाउटमा हुने कुरा त होइन नि त, गर्ने रहेछ भन्ने कुरा त क्लियर हुनु पर्यो नि त। त्यसमा अहिले पनि तपाईँको के भन्दाखेरि दुईजना बिच कतै द्वन्द छ कि भन्ने
1: कुरा, सुदन गुरुङले फाइल खोल्ने विगतदेखिको भ्रष्टाचारका फाइलदेखि दरबार हत्याकाण्डदेखि 62-63 पछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको अनुसन्धान गर्नेदेखि सम्पत्ति छानबिन गर्ने,
0: ठिक छ। अब के हो भन्दाखेरि चाहिँ चुनाव अगाडि चाहिँ गर्ने भन्ने कुरा हो कि, अब चाहिँ के भन्दाखेरि 100 दिनसम्म गऱ्यौँ यो भइसक्यो, यो गरिसक्यौँ हुनु पऱ्यो क्या, मेरो कुरा चाहिँ त्यति मात्रै हो। यो गऱ्यौँ सुन्दा के भन्दाखेरि चाहिँ कान पाकिसक्यो, हेर्नुहोस् अब यो के अरे यो गर्ने भनेर खोल्ने रे फाइल खोल्ने
1: रासोपाको विधानमा संघीयता
0: तपाईँ के जसरी बालन बोल्नुहुन्न नि त्यसरी नै के भन्दाखेरि चाहिँ अरूले पनि कसरी पनि नबोल्ने बोल्ने के भन्दाखेरि चाहिँ अब हामीले फाइल खोलिसक्यौँ, फाइल खोलेर फलाना भइसक्यो होइन, जस्तो पासपोर्टको उहाँहरूले खोल्नुभयो देखिन्छ त्यस्तै तरिकाले। अब के भन्दाखेरि चाहिँ सरल प्रकारले कामको आधारमा उहाँहरूले यो गरिसक्यो भन्ने कुराको हुनु पर्यो।
1: सङ्घीयता र शासकीय स्वरूप हेर्ने दृष्टिकोण चाहिँ के हो तपाईँको, अनि रासोपामा के छ
0: तपाईँको? के भन्दाखेरि प्रदेशप्रति सधैँ हामी स्केप्टिकल रहेको कुरा हो, तर प्रदेशसभा प्रदेशको सांसदहरू प्रदेशका मन्त्रीहरू खारेज गर्ने तर प्रदेशको एउटा संरचनालाई चाहिँ कुनै न कुनै रूपमा चाहिँ राखिदिएर त्यहाँको किनभने पहिचानदेखि लिएर धेरै कुरा छ त्यो कुरा राखिदिएर गर्नुपर्छ भने एउटा पार्टीको नीति थियो। मैले पछि धेरै जनतासँग अन्तर्क्रिया गरेपछि प्रतिवेदनमा चाहिँ किन्तु परन्तु केही नराखिकन प्रदेश खारेज गर्नुपर्छ भन्ने मेरो कुरा हो, र मेरो अनुसार चाहिँ यो देशमा तपाईँ 5 खर्ब रुपियाँ ऋण लिएर प्रदेश पाल्न सक्नुहुन्छ, प्रदेश चाहिने नचाहिने भन्ने कुराहरूको त्यो अन्य कुरा
1: प्रदेश सभा खारेज हुनुपर्छ,
0: प्रदेश नै तपाईँको 5 खर्ब रुपियाँ ऋण लिएर प्रदेश पाल्ने कुरा आउँदैन, ऋण लिएर पनि पाल्छ कहीँ?
1: राष्ट्रपतिको विधानमा लेख्नलाई सुझाव दिनुहुन्छ तपाईँ?
0: मैले त तपाईँको त प्रतिवेदन दिएको छु त, किन्तु परन्तु केही नरहेकन प्रदेश खारेज गर्नुपर्छ भन्ने कुरा हो। त्यसपछि संविधान यो महाधिवेशनले तपाईँको संविधान संशोधन सम्बन्धीमा जुन बहस पत्र तयार पर्ने भएको छ पार्टीको एजेन्डा लाइन के हो त्यो कुरा क्लियर गर्नुपर्छ।
1: प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन सम्बन्धी कार्यदलले गठन
0: गरेर
1: संवाद गरिरहनु भएको छ।
0: पार्टीको महामन्त्री को बनाउने, एलाई बनाउने, बीलाई बनाउने, सीलाई बनाउने भनेर जुन भोट गर्नुहुन्छ त्यसरी नै पार्टीको प्रदेश सम्बन्धीको धारणा के गर्ने एबिसी भनेर त्यहाँ भोट हाल्ने व्यवस्था हुनु पर्यो। त्यसपछि पार्टीको शासकीय स्वरूपमा व्यवस्था के गर्ने एबिसी भनेर भोट हाल्नु पर्यो। सनातन सभ्यतामा आधारित राष्ट्र पार्टीले बनाउने हो कि होइन, किनभने धर्मनिरपेक्ष भन्ने शब्द पार्टीको कुनै पनि डकुमेन्टमा ल्याएको छैन है, त्यही भएर कारणले गर्दा अब क्लियरली गर्नु पर्यो। त्यो एबिसी गएर त्यहाँ पनि के भन्दाखेरि चाहिँ भोटिङ हालेर भए पनि के भन्दाखेरि टुङ्ग्याउनु पर्यो, सर्वसम्मत गरे पनि टुङ्ग्याउनु पर्यो,
1: पार्टीको
0: बटम लाइन स्पष्ट पार्नु पर्यो। अब सधैँ अल्मा ल्याएर हुँदैन होइन, पार्टीले आफ्नो अब कलर दिनुपर्छ र त्यो कलर दिने भनेको महाधिवेशनबाट दिनुपर्छ। संविधान संशोधन बहस पत्रमा जुन आयोग बनाएको छ जुन समिति बनाएको छ त्यो समितिलाई पार्टीको अडान यो हो भनेर पार्टीको महाधिवेशनले स्पष्ट रूपमा निर्देशन दिनु। अर्को कुरा के भने पार्टीको महाधिवेशनले तपाईँको जुन टिकट वितरणको कुरा छ टिकट वितरणको पारदर्शिता टिकट वितरणको जुन प्रक्रिया छ त्यसलाई एकदमै अहिले नै निर्णय गर्नुपर्छ कसरी हुने हो भनेर, फेरि पछि गएर ए हतार भयो के भयो भन्न
1: मिल्दैन। असार 9 पछिको रासोपाको चित्र कस्तो देख्नुहुन्छ तपाईँ?
0: यो चाहिँ तपाईँको कस्तो हो,
1: सभापति उपसभापति महामन्त्री कसरी उहाँहरूले चयन गर्नुपर्छ?
0: यो त निर्वाचन गर्नुपर्छ। आम पार्टी एकता भनेको के हो भन्दाखेरि या पार्टीको जुन सहमति भनेको माथि टाउकीहरूको सहमति मात्रै होइन, तमाम महाधिवेशन प्रतिनिधिहरूको सहमति हो। तमाम महाधिवेशन प्रतिनिधिहरूले सहमति गर्नुहुन्छ भने त्यसमा केही फरक परेन, तर पार्टी महाधिवेशन गइसकेपछि हुँदैन। अब उहाँहरूले त के हो भन्दाखेरि चाहिँ आज मात्र तपाईँ हेर्नुहुन्छ भने त पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति भन्ने कुरा छ अहिले
1: रासोपाले
0: आयोजक समिति हुन्छ
1: फेरि पनि रवि लामिछानेलाई शक्तिशाली सभापति
0: धेरै कुरा तपाईँको एरर
1: शुभकामना दिनुहुन्छ नि
0: धेरै कुरा त्रुटिपूर्ण गरेको छ तपाईँलाई भन्दैछु म धेरै कुरा के हो भन्दाखेरि चाहिँ तपाईँको महाधिवेशन आयोजक समिति हुनुपर्नेमा केन्द्रीय समिति डिजल्भै नगरिकन पार्टीको महाधिवेशनको अन्तिम अवस्थामा
1: रासोपाको महाधिवेशनमा बालेन्द्र शाह केपी शर्मा ओली गगन थापा रवि लामिछाने एउटै मञ्चमा देखिने खुसीको कुरा हो नि होइन?
0: ठिक छ राम्रो।
1: विगतमा बालेन्द्र शाहले हत्यारासँग मञ्च सेयर गर्दिन भन्नुभएको थियो, यसपल्ट गर्नुहुन्छ कि गर्नुहुन्न होला?
0: त्यही त अब
1: केपी शर्मा ओलीलाई उहाँले हत्यारा करार गर्नुभएको थियो
0: त्यही त त्यो मलाई छोड्नुपर्छ हेरौँ।
1: रवि लामिछानेसँग भेटवार्ता भएको छैन पछिल्लो समय तपाईँको?
0: मेरो भेटवार्ता भएको छैन।
1: उहाँले बोलाउनु पनि हुन्न?
0: छैन।
1: महाधिवेशनमा पनि जानुहुन्न तपाईँ?
0: जान्न।
1: हस् धन्यवाद।
0: हजुर हस्।

0: वर्षौं देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान छु। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू नि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि हस्पिटलमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढोले, तल आयुर्वेदिक औषधिले छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको, छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नु भयो है, अनि युरिक एसिड धेरै देख्नु भयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3818-98, मोबाइल 98-512-40-934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252-80-555, मोबाइल 98-456-54-392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98-570-59-934।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रको तराई क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 72-73 अहिलेसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत 1 दशकसम्म प्रवाह भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानमाझ पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश अर्थात टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तान को पहिचान गर्ने विषय समावेश गरिएको छ। यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यदेश कार्यदललाई दिएको छ। नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गको विकास बैंक, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गको लघुवित्त कम्पनीलाई समेटेर मार्ग निर्देश जारी गरिएको हो। जसमा इजाजत प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको संयोजकत्वमा अन्य 2 सञ्चालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार, सञ्चालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिस गर्नेछ। यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारिक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारिकमा मनसून पूर्वी नेपालबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसून मा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रको थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको र पहाडी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घाम पानी छेक्ने सानो सहितको जर्मन एङ्गर भित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासोपाले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। यो महाधिवेशन मार्फत नेतृत्व चयन र आउँदो राजनीतिक दिशा तय गर्ने रासोपाले जनाएको छ। रासोपामा 3,000 हारहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
2: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मुस्ताङबाट भित्रिएका विद्युतीय गाडी नियमसंगत भएको र रसुवाबाट भित्रिएका गाडीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 विद्युतीय गाडी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाडी गएको जेठ 14 गते नेपाल प्रवेश गरेका थिए। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाडी जेठ 14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रोसुवा भन्सार कार्यालयबाट विद्युतीय गाडीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाडी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँच पास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयको कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढाएको थियो। भन्सार विभागले लक्ष्मी ई मोबिलिटी प्राली काठमाडौँ, साइमेक्स इन्क लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेसनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायत भन्सार जाँच पास प्रतिनिधिलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउने उद्देश्यका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेलमा gunaso@moha.gov.np र व्हाट्सएप नम्बर 98513603 गर्न सकिने जनाएको छ। अब विदेशको खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरिरहेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुँदैछन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यससँगै हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा सँगै स्थिरता सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वहाँका इरानी समकक्षी मसुद पेजेस्कियनले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्य मार्ग पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधिको दावेदार मानिएको ब्राजिलले हैटीलाई 3 हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गर्यो, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुनाले खेलको 23 र 36 मिनटमा गरी 2 गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे। पिडुलाको चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेनन्। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूह सीको शीर्ष स्थानमा पुगेको ब्राजिलले 2 अङ्क बनाएको छ। हैटीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ। विश्वकप फुटबलमा अहिले टर्की र पाराग्वे बीचको खेल चलिरहेको छ। खेलमा पाराग्वेले अग्रता बनाएको छ। उसका मारियो गार्लाजले खेलको शुरूआती 2 मिनटमा नै गोल गरेका हुन्। अहिले खेलको 26 मिनट चलिरहेको छ र पाराग्वे 1 अगाडि रहेको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 11:15 नेदरल्याण्ड्स र स्विडेन बीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हरायो। मोरक्कोले पहिलो हाफको शुरूआती 2 गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 गोल गरेका हुन्। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को पनि समूह सीमा 4 भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यससँगै हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटलन स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हरायो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 6 जोडेको छ। यससँगै आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 ढिला गरी मनसुन भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि सुरु हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका बसन्तपुर चितवन।
6: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042-21343 र 98184-29230।
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
10: मोबाइल 98554-64-040 र 98550-65260।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
11: कहाँ गएर के सिप सिकौ भन त अब।
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।

वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यका विभिन्न ठाउँबाट आएकाहरू ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन समेत छ। तर विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेल मैदानमा भोज खाने गरे पनि यसपालि भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ। जावलाखेलको सदर चिडियाखानामा रहेका केही जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसर आज सुनसान छ। चिडियाखानामा विशेष गरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनीय भीड़ लाग्ने गर्छ। नेवार समुदायले आज सिद्धिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ। सिद्धिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान इनार कुवा पोखरी धारा लगायतका स्रोतहरूको सरसफाई गर्ने गरिन्छ। वर्षातका बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीका मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम अर्थात धान रोपाई थाल्ने गर्छन्। यो पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रूपमा समेत मनाउने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास मुङ केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा छ। काठमाडौँ महानगरले असोज मसान्तभित्र कर बुझाउने करदातालाई 10% छुट दिने भएको छ। असोज मसान्तभित्र बकेउता कर चुक्ता गर्ने करदातालाई जरिमाना मिन्हा दिने कार्यक्रम समेत महानगरले ल्याउने भएको हो। आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घर जग्गाको बहाल आमदानी वार्षिक 2,40,000 भन्दा कम भएमा 5% र त्योभन्दा बढी बहाल आमदानी हुने भए आवासीय प्रयोजनका लागि बहाल कर 10%बाट घटाई 7% कायम गरिने भएको छ। काठमाडौँ महानगरले आउँदो आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको हो। साथै नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि घर घरमै नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसुन भित्रियो, देशभर फैलिन समय लाग्ने, पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने, बर्ड फ्लू संक्रमणका कारण चिडियाखाना बन्द भएपछि सुनसान। र नेवार समुदायले आज सिद्धिनख पर्व मनाउँदै पानीका स्रोत सरसफाई गरिँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
6: मोबाइल 98550640 र 98550625260।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 0556493074 98510 61356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 र व्हाट्सएप नम्बर 9851306603 मा कल गर्न सकिने गृह मन्त्रालयले जनाएको छ। ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32-7 अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्दारा लगन खेल कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आज भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुगमती लगिनेछ। साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगाल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएका ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ। विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेल मैदानमा भोज खाने गरे पनि यसपालि भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ। जावलाखेलको सदर चिडियाखानामा रहेका केही जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसर आज सुनसान छ। चिडियाखानामा विशेष गरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनीय भीड लाग्ने गर्दथ्यो। देशभर माग अनुसार रेबिज विरुद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको छ। कुकुर, बाँदर, बिरालो लगायतका जनावरले टोकेर खोप लगाउन जानेको संख्या बढेको छ। स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र 4,000 मासे भाइरल खोप आउने र आगामी आर्थिक वर्षमा अभाव हुन नदिने जनाएको छ। देशभर माग अनुसार रेबिज विरुद्धको भ्याक्सिन आपूर्ति हुन सकेको छैन। माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो। जिल्ला अस्पताल धादिङका प्रमुख डाक्टर नवीन महासेठले सरकारले माग अनुसार भ्याक्सिन उपलब्ध नगराएपछि संस्थाबाट भ्याक्सिन किनेर जो गर्न बाध्य भएको बताउनुभयो। जिल्ला अस्पताल रसुवाका सूचना अधिकारी नरेन्द्र थापाले केही महिना खोप अभाव भए पनि अहिले केही सहज भएको बताउनुभयो। त्यस्तै आर्थिक वर्षमा खरिद गरेको खोप भन्दा खोप लगाउनेको संख्या बढेपछि हाल अभाव देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अस्पतालहरूमा कुकुर, बाँदर, बिरालो, चितुवा, बाघ, भालु, स्याल लगायतका जनावरले टोकेर बिरामीहरू रेबिस विरुद्धको खोप लगाउन चाहन्छन्। खोप आपूर्ति पर्याप्त हुँदा समस्या देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार 559 जनाले खोप लगाएको पिटी इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिनुभयो। त्यस्तै बुधबार 548 जनाले खोप लगाएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज हुने पाँचौं दीक्षान्त समारोहको तयारी पूरा गरेको छ विश्वविद्यालयका रजिस्टर प्राध्यापक डाक्टर सुबीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् दीक्षित हुनेमा स्नातक तहका 1836 जना स्नातकोत्तर तहका 327 र विद्यावारिधी तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन् रजिस्ट्रार प्राध्यापक डाक्टर सिंहका अनुसार दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372 स्नातकोत्तरमा 212 र विद्यावारिधीतर्फ 19 योग्य भएको जानकारी दिनुभयो त्यस्तै पशुविज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97 पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशुविज्ञान विद्यावारिधीमा 23 जना दीक्षित हुँदैछन् सोही संकायको मत्स्य विज्ञान स्नातकमा 6 स्नातकोत्तरमा 20 र विद्यावारिधीमा 11 जना छन् वन विज्ञान संकाय हेटौडातर्फ वन विज्ञान स्नातक बीएससी फरेस्ट्रीमा 348 स्नातकोत्तरमा 30 विद्यावारिधीतर्फ 3 जना विद्यार्थी यसपटक दीक्षित हुन योग्य भएका छन् विक्रम सम्बत 2067 असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको 16 वर्ष पूरा गरेको छ यस अवधिमा विश्वविद्यालयले देशको कृषि पशुविज्ञान मत्स्य पालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाएको सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजत पत्रवाला संस्थाहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको छ नेपाली श्रमिकहरूको हक हित सुरक्षा र अधिकारको प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त निर्देशन बमोजिम विभागले यो नयाँ व्यवस्था लागू गरेको हो अबदेखि प्रत्येक मेन पावर कम्पनीले आफूले व्यक्ति तथा समूहका श्रमिकहरूको अवस्थाबारे अनिवार्य र नियमित रूपमा अनुगमन गर्नुपर्नेछ मेन पावरहरूले मासिक रूपमा प्रत्येक समूहबाट कम्तीमा 5-10 जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता अनुसारको तलब आवास र कार्य वातावरणको अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ अनुगमनका क्रममा विपरीतको अवस्था भेटिएमा सम्बन्धित मेन पावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी सम्झौताका शर्तहरू कार्यान्वयन गराउनु पर्नेछ यसरी संकलन गरिएको विवरणमा प्रत्येक 3 महिनामा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा बुझाउनु पर्नेछ विभागले यस सम्बन्धी ढाँचा गत असार 3 गतेको पत्र मार्फत पठाइसकेको जानकारी दिएको छ ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: अब केही पनि हुँदैन, अब तिस वर्ष सिक्दा कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98555950934

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: पीडा भयो मलाई गलबेनले जोडेर आज म आएको छु रक्सी पिएर।
2: ल हेर हेर, स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त होइन? यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन?
3: छ, माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
4: सम्पर्क 97484-36036 र 98244-42209।
5: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 32 जना घाइते भएका छन्। बादुई 6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर गढी गाउँपालिका 7 अधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकालाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने सासाना नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार ती क्षेत्रका ससाना नदीहरूमा भाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिने जनाइएको छ। महाशाखाको आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको जल सतह भने हाल सामान्य अवस्थामा रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले प्रश्न पारेको छ। यसै गरी महाशाखाले आगामी 3 दिनको जल सतह तथा बाढ़ीको पूर्वानुमान समेत सार्वजनिक गरेको छ। जस अनुसार भोलि असार 7 गते कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही सासाना नदी तथा खोलाहरूमा भाव आकस्मिक रूपमा बढ़न सक्ने अनुमान गरिएको छ। त्यस्तै पर्सि पनि कोशी, बागमती, गण्डकी प्रदेशकै सासाना नदीहरूमा भाव आकस्मिक रूपमा बढ़न सक्ने पूर्वानुमान रहेकाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्रमा आवत जावत गर्दा सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ। नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नेता प्रदीप गेवालीलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि शुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपाली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो। यद्यपि उनी नजाने तह भएको एमालेका नेताहरूले जनाएका छन्। एमालेबाट अध्यक्ष मात्र होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको छ। नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो 12 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने भएको हो। दल नेता भीष्मराज आङदिम्बेका अनुसार बैठकमा सरकारका काम कारवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ। मन्त्रालयगत संयोजकहरूले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कारवाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसदमा काँग्रेसको र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु 22,00,000 नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट म्यागङ गाउँपालिका 5 घर भई हाल काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने अन्दाजी 47 वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत मोदी गाउँपालिका 7 घर भई हाल काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होमबहादुर केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाई छिपाई राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु 22,00,000 अमेरिकी डलर 40 र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू 4 थान बरामद गरिएको प्रहरीले जनाएको छ। यसै गरी निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब 2,000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ। साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनको लागि आवश्यक कार्यविधि समय सारिणी सहितको कार्ययोजना शीर्षक लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको छ। प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394495।
4: मोबाइल 98550640 र 98550625260।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0546394338। मोबाइल 98550880002।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने। रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने। नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै। साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी, पहिलो चरणमा कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य। कतारले उपहार दिएको बोइङ विमान अब एयरफोर्स वान, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक। र विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई 1 गोलले हरायो, मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक बस्दैछ। भोलिदेखि शुरू हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो। बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। अधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। रासोपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। उहाँले 3,000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन्। ललितपुरको जाउला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 अग्लो मा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारी पाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिन्नाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। नेवार समुदायले आज सिथिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ। सिथिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुन अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास, मुङ, केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ। सरकारले महिला यात्रुलाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी अघि बढाएको छ। सरकारको 100 कार्यसूची अनुसार सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढेको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ। साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशको यातायात व्यवसाय संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने दुईजना 22 लाख नगद सहित काठमाडौँबाट पक्राउ थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
2: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले महाधिवेशन अघि राजसोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा, आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होम बहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रुपियाँ, अमेरिकी डलर 40 र दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाइ छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइङ 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा, मिशन संचार, बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिनामा कतार इसाई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को वे एरिना स्टेडियममा आज बिहान भएको खेलमा पारागोय विजयी भएको हो। पारागोयका लागि माटियास गार्लाजले खेलको दोस्रो मिनटमै गोल गरेका हुन्, जुन निर्णायक गोल भयो। पहिलो हाफको अतिरिक्त समयमा पारागोयका स्टार खेलाडी मिगुएल अल्मिरोनले रातो कार्ड पाए। टर्कीका खेलाडीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए। यो विश्वकपका लागि फिफाले एउटा नयाँ र कडा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाडीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख, हात, पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाडीलाई केही भन्छ भने उसलाई सिधै रातो कार्ड दिइनेछ। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पारागोय आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अमेरिका नकआउट चरणमा पुग्दा समान 3 अङ्क रहेको अस्ट्रेलिया दोस्रो र पारागोय तेस्रो स्थानमा छ। लगातार दोस्रो हारसँगै टर्की बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:45 नेदरल्यान्ड्स र स्विडेन बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। महाधिवेशन अघि राजसभाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा, आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै, साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी, पहिलो चरणमा कम्तीमा 25 वटा बस सञ्चालनमा ल्याउने लक्ष्य, कतारले उपहार दिएको बोइङ विमान अब एयर फोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक, र विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हरायो, मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: योगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512-40934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98074-46-182 र 98491-95225।

0: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिन नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन चितवन जानुहुने भएको छ। चितवनको भरतपुरमा भोलिदेखि शुरू हुने महाधिवेशनको उद्घाटन समारोहमा नेकपाका तर्फबाट शुभकामना दिन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो। राष्ट्रपाले महाधिवेशनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो, तर केही समय अघि निमोनिया र ज्वरोका कारण अस्पताल भर्ना हुनुभएका अध्यक्ष प्रचण्ड पूर्ण रूपमा स्वस्थ भइ नसकेकाले उहाँको सट्टामा नेतापुन चितवन जान लाग्नु भएको हो। नेतापुन भोलि बिहानै चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। वर्षायाम शुरू भएसँगै पृथ्वी राजमार्गको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्डमा हुने सम्भावित पहिरो हटाउन र सड़क खुल्ला राख्न विशेष टोली परिचालन गरिएको छ। सड़क अवरूद्ध हुन नदिन आवश्यक एक्सकाभेटर र प्राविधिक जनशक्तिलाई तयारी अवस्थामा राखिएको सड़क आयोजनाले जनाएको छ। आयोजनाका अनुसार झ्याप्ले खोला, चारकिला, सतकिला र परेवा भीर लगायतका क्षेत्रलाई पहिरोको बढ़ी जोखिम भएका ठाउँका रूपमा पहिचान गरिएको छ। यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै आयोजनाले सड़क बन्द भएमा सिधै सम्पर्क गर्नका लागि कर्मचारी र मेसिन अपरेटरहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि खुला दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट व्यावसायिक कार्य योजना सहित आवेदन मागेको हो। इच्छुक आवेदकले सूचना प्रकाशन भएको 15 दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी आवेदन बुझाउनु पर्नेछ। यस सम्बन्धी विस्तृत विवरण मन्त्रालय र अस्पतालको वेबसाइटमा राखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बागी खबर मकवानपुर को भीमफेदी कारागारबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले धादिङको आदमघाटबाट पुनः पक्राउ गरेको छ। डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जनजी आन्दोलनका क्रममा जेलबाट भागेका रुद्र मुक्तान 5,80,000 रुपियाँ भन्दा बढी नगद सहित पक्राउ परेका हुन्। मकवानपुरको कैलाश गाउँपालिकामा भएको 6,00,000 रुपियाँ चोरीको घटनामा मुक्तानको समूह संलग्न रहेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो। मुक्तान सहित अन्य दुईजनालाई 2 मोटरसाइकल र चोरीको रकम सहित नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको। चालू आर्थिक वर्षको 11 महिनामा 7,00,000 भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन्। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीको तथ्याङ्क अनुसार साउनदेखि जेठ मसान्तसम्म 7,05,754 जना पर्यटक मुस्ताङ भित्रिएका हुन्। यो संख्या गत वर्षभरि आएका पर्यटकको बराबर हो। मुस्ताङभित्र नै विदेशी पर्यटक मध्ये करिब 80% भारतीय नागरिक रहेका छन्। विशेष गरी मुक्तिनाथ मन्दिरको दर्शन, कागबेनीमा श्राद्ध र कोराला नाकाको अवलोकनका लागि पर्यटकहरू मुस्ताङ जाने गरेका छन्। गर्मीको मौसम र लगातार परेको सार्वजनिक बिदाका कारण जेठ महिनामा मात्रै 90,000 भन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: सो लवली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
8: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
7: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7761 र 98-550-7053
10: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
11: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
13: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

धन्यवाद न्यूट्री प्लस आजको खाना तपाईको नाम।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
4: अब त म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गएँ, रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
1: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच लामो समयदेखि मिल्न नसकेको सम्पत्ति हस्तान्तरणको काम अब चाँडै टुङ्गिने भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले दुवै विश्वविद्यालयबीच सम्पत्ति बुझाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको हो। चितवनमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यो कुरा बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले अरू विश्वविद्यालयसँग पनि आवश्यक सहकार्य भइरहेको र यो काम चाँडै पूरा हुने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकार लागि परेको बताउनु भएको छ। यसका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र नयाँ प्रविधिका काममा सरकारले निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन सुरु हुन ठिक एक दिन अघि आज चितवनमा बस्न लागेको केन्द्रीय समिति बैठक केही समय ढिला गरी सुरु हुँदैछ। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक 1 घण्टा पछि सारिएको पार्टीका महामन्त्री कविन रबुर्ला कोटीले जानकारी दिनुभएको छ। अहिले केही बेरमा चितवनको भरतपुर स्थित दियालो फुडल्यान्डमा बस्ने यो बैठकमा पार्टीको विधान संशोधन र महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुनेछ। विशेष गरी हाल रहेको 131 सदस्य केन्द्रीय समितिलाई बढाएर 151 सदस्य बनाउने प्रस्तावमाथि बैठकले निर्णय गर्नेछ। विदेशमा रहेका नेपाली श्रमिकहरूले सम्झौता अनुसारको तलब र सुविधा नपाएको गुनासो गरेपछि सरकारले नयाँ नियम ल्याएको छ। वैदेशिक रोजगार विभागले सबै म्यान पावर कम्पनीहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था बुझ्न र नियमित अनुगमन गर्न निर्देशन दिएको हो। अबदेखि प्रत्येक म्यान पावरले आफूले पठाएका कामदारहरूसँग महिनामा कम्तीमा 5-10 जनासँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको तलब, बस्ने ठाउँ र कामको अवस्थाबारे जानकारी लिनुपर्नेछ। सम्झौता अनुसारको काम र सेवा पाएको पाइएमा म्यान पावरले सम्बन्धित विदेशी कम्पनीसँग कुरा गरेर समस्या सल्टाउनु पर्नेछ। यसरी बुझिएको श्रमिकहरूको विवरण प्रत्येक 3 महिनामा वैदेशिक रोजगार विभागमा बुझाउनु पर्ने नियम बनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। निरन्तरको वर्षाले सड़क भाँसिने र पहिरो जाने क्रम बढेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको रामदुवाली भन्ज्याङ खण्डमा सड़क भाँसिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अति आवश्यक गाड़ीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 9 बजे मलेखु खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। झ्याप्से खोला र परेवा भिर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा एस्काभेटरहरू तयारी अवस्थामा राखिएका छन्। सड़क अवरुद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ। र संखुवा सभाको सिलिचोङ गाउँपालिका 4 चट्याङ लागेर 2 घाइते भएका छन्। गैराति वर्षासँगै परेको चट्याङ लागेर सिलिचोङ 4 एक एक घरका श्रीमान श्रीमती घाइते भएका हुन्। घाइते हुनेमा 35 शेखर चन्द्र राई र उहाँकी श्रीमती 18 बुद्धिकला राई रहनु भएको छ। उहाँहरूलाई चट्याङ लागेर उहाँहरूको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि आज जिल्ला अस्पताल संखुवा सभा पठाइएको छ। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1। सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय,
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा। आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556501060।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0 56 4 93 4 95।
4: मोबाइल 98 5 50 64 0 40 र 98 5 50 65 260।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
6: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
6: सम्पर्क 98 4 57 31 034 र 97 4 43 43 915।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजे को छ।
4: समय किसान पाई प्रोडक्ट्स प्राली को हो।
5: राष्ट्र को शान किसान।
4: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैँची लगायतमा पनि संकट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकिएको दावी। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै। सन् 2025 को मध्यसम्म विश्वभर झण्डै 12 करोड मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैँची, प्लाइवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोडिएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रेका पर्यटक यस वर्ष 11 महिनामै भित्रेका छन्। मुस्ताङले राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले गाडी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रे सहित 1,51,160 गाडी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ। लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ 3 हप्ता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी, गलेश्वर, तातो पानी, दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ्ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एक जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महावीरमा आफ्नै काक्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीम प्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 0493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेसन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द, हिंसा र उत्पीडनका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन 20 तारिकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन् यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराति जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे सुरु हुनेछ। यस्तै भोलि बिहान पाउने 6 बजे इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान पाउने 10 बजे ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने, कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी, बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाएको गन्तव्य बन्दै, सन् 2025 को मध्यसम्म विश्वभर झण्डै 12 करोड मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्विडेन खेल्दै।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: शहरबाट नजिकै,
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको जावला खेलमा रातो मसिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा समापन हुनेछ। वैशाख शुक्ल प्रतिपदेखि शुरू भएको रथयात्रामा लामो रातो मसिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखी पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराएको थियो। रथ जावला खेल पुगेको 4th दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ। जात्रा सकिएसँगै रातो मसिन्द्रनाथलाई खटमा राखी बुङमती लगिनेछ भने मिननाथलाई रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगिनेछ। यस अवसरमा काठमाडौँ उपत्यकाभरबाट आएकाहरू जावला खेलमा भोज खाने प्रचलन छ। तर जावला खेल चिडियाखानामा रहेका केही चराहरूमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितका लागि बन्द गरिएकाले यसपालि भोज खेल मैदानमा मात्रै खानुपर्ने बाध्यता छ। चिडियाखाना परिसर आज सुनसान छ। काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। ललितपुरमा नेवार समुदायले पनि ढुङ्गे धारा सफा गरेका छन्। यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने जनविश्वास छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु नै यो पर्वको विशेषता हो। यो पर्वसँगै धान रोपाई सुरु हुन्छ। काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेदीमा रहेको सुन्दरी जल क्षेत्रमा धान रोपाई चलिरहेको छ। बागमती नदी किनारका खेतहरूमा किसानहरूले धमाधम रोपाई गरिरहेका हुन्। युवा पुस्ता वैदेशिक रोजगारीमा जाने वा खेतीमा संलग्न नहुने क्रम बढेसँगै रोपाईमा संलग्न जनशक्ति वृद्धवृद्धामा सीमित हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्। खेती योग्य जमिन क्रमशः घडेरीमा परिणत हुँदै गएको पनि उनीहरूको गुनासो छ। ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रिट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र बनाएको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सडकमा अत्याधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर श्रीबाबु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार भित्री र बाहिरी सडकको काम सकेर नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चक्रपथमा काम भइरहेको हो। 13 करोड रुपियाँ लागतको यस आयोजनामा महानगरले 10 करोड र प्राधिकरणले 3 करोड रुपियाँ लगानी गरेका छन्। रात्रिकालीन दुर्घटना र अवांछित गतिविधि घटाउने उद्देश्यले विभिन्न उचाइका 790 पोल र विभिन्न क्षमताका झण्डै 2000 बत्ती जडान गरिनेछ। बालकुमारीदेखि सातो बाटोसम्म काम सकिसकेको छ। बाँकी काम अबको 3 महिनाभित्र सक्ने महानगरको लक्ष्य छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2458 गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। उनीहरूबाट राज्य कोषमा 19,60,502 रुपियाँ राजस्व दाखिला भएको छ। कारवाहीमा पर्ने मध्ये 155 जनाले जाँड रक्सी खाएर गाडी चलाएका थिए। अरू विभिन्न नियम मिस्नेहरू छन्। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख रुपियाँ सहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नुवाकोटको मेगङ गाउँपालिका 5 घर भई काठमाडौँ बुढानीले कण्ठ नगरपालिका 6 बस्ने तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शङ्का, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैँची लगायतमा पनि सङ्कट आउन सक्ने, रातो मच्छिन्द्रनाथको भोटो देखाएसँगै रथयात्रा सम्पन्न हुने, आज नेवार समुदायको सिथी नख पर्व पानीको स्रोत सरसफाई गरी मनाए, र ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गर्दै 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

सुन्दैछौ एफएम 93.2 मेगाहर्ज।

0: 53550071 र 98550073।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन। फोन 0556-4340, 4395-80 र 98550-26440।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्नेमा जोड़ दिनुभएको छ। चितवनमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले साथीहरूको अधिकार कुण्ठित गरिए कुनै न कुनै बिन्दुमा दुर्घटना निम्तन चेतावनी दिनुभएको छ। राजनैतिक दलमा हुने दुर्घटनाको ठूलो मूल्य देशले चुकाउनु पर्ने भन्दै उहाँले हरेक कदम होसियारीका साथ चाल्नुपर्ने बताउनुभयो। महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित बैठकमा उहाँले आफूहरू परिवर्तनको संघारमा उभिएको उल्लेख गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धाका लागि सबै नेता कार्यकर्ताहरूलाई अपील समेत गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको 100 दिनमा 100 काम कार्यक्रम पूर्ण रूपमा असफल भएको दावी गरेको छ। सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दल कार्य समितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सरकार आफैले तोकेका कामहरूमा छलफल समेत हुन नसकेको आरोप लगाउनु भएको छ। उहाँले सरकारले धेरै प्रचार गर्नुभन्दा थोरै तर गर्न सकिने काम मात्र अघि सारेको भए राम्रो हुने टिप्पणी गर्नुभयो। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानून मेचेर कर्मचारी नियुक्ति गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ओसोरी परेको छ। मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा नियम विपरीत नियुक्ति गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा ओजुरी दिनुभएको हो। ओजुरीमा अस्पतालहरूले रिक्त पदहरू भर्दा खुला प्रतिस्पर्धा नगराएको, सार्वजनिक सूचना ननिकालेको र पहुँचका आधारमा निश्चित मानिसहरूलाई जागिर खुवाएको आरोप लगाइएको छ। 6 महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न पाउने नियमको दुरूपयोग गर्दै राजनीतिक र व्यक्तिगत सम्बन्धका आधारमा पटक पटक तिनै व्यक्तिहरूलाई भर्ना गरिएको ओजुरीमा उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेती योग्य जमिनमा सिंचाई सुविधा विस्तार गरी देशको कुल सिंचित खेती योग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। र ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ। गोली प्रहार गरेर तीनजना कारोबारीलाई नियन्त्रणमा लिएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्। घाइते हुनेमा पर्साको पर्ठेवा सुगौली गाउँपालिका 4 घर भएका 39 वर्षीय किशोर प्रसाद ओझैया छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ। ललितपुर र काठमाडौँको सिमाना स्थित काठमाडौँ महानगरपालिका 32 तर्फ बालकुमारी पुल उनलाई नियन्त्रणमा लिन प्रहरीले 3 राउन्ड गोली चलाएको हो। ब्युरोको टोलीले 2 राउन्ड हवाई फायर गरेको थियो। लागू औषध कारोबारमा संलग्न कैलाली घर भएका 25 वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका 3 घर भएका 18 वर्षीय निरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ। मण्डलको साथबाट प्रहरीले 302 ग्राम खैरो हेरोइन बरामद गरेको छ। हाउस देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिता दिनुहोस्। नमस्कार।

0: महाकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
1: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564397738 मोबाइल 98550880002
4: क्यामेरामैन खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
9: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाऊ त्यतैतिर
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495,
3: मोबाइल 9855-64-040 र 9855-65-260।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पाँच थर पुगेर समयमा काम नसक्ने ठेकेदारलाई अर्को धम्की दिनुभएको छ। सम्झौता अवधिभित्र काम नसक्ने ठेकेदारलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिँदै मन्त्री लम्सालले समयमा काम नगरे थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन भन्नुभएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्डको अनुगमनका क्रममा पनि उहाँले ठेकेदारहरूको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको अहिले चौतर्फी आलोचना भइरहेको छ। मेची मध्य पहाडी र तमोर करिडोर सड़क खण्डको स्थलगत निरीक्षणका लागि पाँच थर पुग्नुभएका मन्त्री लम्सालले आयोजना प्रमुख र सुरक्षा निकायका अधिकारीहरूसँग कड़ा रूपमा प्रस्तुत हुनुभयो। योजनाहरू समयमै नसकिनुमा प्रशासनिक संयन्त्रकै कमजोरी रहेको औल्याउँदै उहाँले सुरक्षा संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले पटक पटक म्याद थपिँदा पनि काम नगर्ने कम्पनीहरूको ठेक्का तत्काल तोड्न आदेश दिनुभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट 2193 जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको आज चितवनमा सम्पन्न पाँचौं दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो। समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासमा जोडिएको बताउनु भएको छ। दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उपाधिलाई प्रमाणपत्र मात्र नमानी राष्ट्र र समाजप्रतिको जिम्मेवारी सम्झेर काम गर्न आग्रह गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Jersey, AI TV mahemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। निरन्तरको वर्षाले सडक भासिने र पहिरो जाने क्रम बढेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको राजदुवाली भन्ज्याङ खण्डमा सडक भासिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अत्यावश्यक गाडीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 9 विषय मलेखु सडक खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। र चालू आर्थिक वर्षको 11 महिनामा 7 लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन्। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घासा प्रहरी चौकीको तथ्याङ्क अनुसार साउनदेखि जेठ मसान्तसम्म 7,05,754 जना पर्यटक मुस्ताङ भित्रिएका हुन्। यो संख्या गत वर्षभरि आएका पर्यटकको बराबर हो। मुस्ताङ भित्रिने विदेशी पर्यटकमध्ये करिब 80% भारतीय नागरिक रहेका छन्। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: दुवै भाचेर असतो सर ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै माधव दुलालको नमस्कार।
1: राष्ट्रपा महाधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न निषेध। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाका लागि सभापति लामिछानेको अपील। पुराना दलका शीर्ष नेताहरू सहभागी नहुने। एमाले र नेकपाले तल्लो वरियताका नेता पठाउने। कंग्रेस आन्तरिक छलफलमा
0: सरकारको 100 दिनको काम कारवाही बारे कांग्रेसले समीक्षा गर्ने। संसदमा थप सशक्त हुने निर्णय। राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंगिरमा। कार्यतालिका सार्वजनिक। युवाहरूको प्रतिनिधित्व बढाउने।
1: पूर्वाधार मन्त्री लम्सालको फेरि अर्को धम्की। समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका 2000 बढी विद्यार्थी दीक्षित।
0: अमेरिका इरान बीच थप वार्ताका लागि पाकिस्तानी गृहमन्त्री तेहरानमा। अमेरिकी कूटनीतिज्ञको टोली स्विजरल्यान्ड प्रस्थान। युद्ध विरामकै बीच हिजबुल्ला विरुद्ध इजरायली सैन्य कारवाही जारी।
1: र विश्वकपमा आज राति स्विडेनले नेदरल्यान्ड्सको सामना गर्ने। अर्को खेलमा जर्मनी र आइभरी कोस्ट खेल्ने। हाइटी र टर्कीको विश्वकप यात्रा समाप्त। जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बन्ने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्बन्धी खबरबाट, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो महाधिवेशनमा उम्मेद्वारहरूले प्यानल वा गुट बनाएर चुनाव लड्न नपाउने व्यवस्था गरेको छ। चितवनको भरतपुरमा भोलि असार 7 गतेदेखि 9 गतेसम्म हुन लागेको महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले आचार संहिता जारी गर्दै प्यानल वा गुट गत बनाउन निषेध गरेको हो। निर्वाचन पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुने र गुटगत आधारमा प्रचार प्रसार गरे कार्यवाही हुने आयोगले जनाएको छ। आचार संहिता अनुसार उम्मेद्वारहरूले महाधिवेशन स्थलमा ब्यानर, पम्पलेट वा फ्लेक्स प्रदर्शन गर्न पाउने छैनन्। महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। संशोधित विधान अनुसार राष्ट्रपाको केन्द्रीय समितिमा 100 जना निर्वाचित हुने व्यवस्था छ। महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्न अपील गर्नुभएको छ।
3: सचिवालयका साथीहरूलाई मैले आफ्नो कार्यकक्षबाट शुभकामना दिए र मैले भने यो कार्यकक्ष यो कोठा एउटा इतिहास बोकेको छ। यही कोठाभित्र कयौं निर्णयहरू भए, यही कोठाभित्र पार्टीका महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भए र यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडी सहित प्रहरीहरू पनि छिरेकस कारण यो कोठा असाध्यै महत्वपूर्ण छ साथीहरू भने पनि यो बैठक पनि असाध्यै महत्वपूर्ण छ।
2: बैठकमा भावुक बन्दै सभापति लामिछानेले पार्टी स्थापना गर्दा नागरिकता जुटाउन परेको सकसदेखि आफ्नो कार्यकक्षमा प्रहरीले हत्कडी लगाएको सम्मका उतार चढ़ावहरू स्मरण गर्नुभएको छ। उहाँले राष्ट्रपा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको जगमा उभिएको प्रश्न पार्दै आन्तरिक लोकतन्त्र र निष्ठामा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
3: यो मुलुकलाई यहाँसम्म भ्याइ पुर्याउँदा भएका त्याग, बलिदान, सङ्घर्षहरूको सम्मानको छवमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ। हामी गर्वका साथ यो परिवर्तनको सङ्घारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको कारणमा उभिएको हुनाले असभाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ, म कहिले विमुख हुने छैन। म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु।
4: राष्ट्रपाको महाधिवेशनमा मुख्य राजनैतिक दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। एमाले र नेकपा जस्ता प्रमुख दलहरूले आफ्ना मुख्य नेतृत्वलाई नपठाई तल्लो वरियताका नेताहरूलाई प्रतिनिधि तोकेका छन्। एमाले आफ्नो वर्तमान पदाधिकारी टोली भन्दा बाहिरबाट पूर्व पदाधिकारी प्रदीप गेवानीलाई पठाउने निर्णय गरेको छ भने नेकपाबाट वर्षमान पुन सहभागी हुने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने अहिले आन्तरिक छलफलमै रहेको जनाएको छ। राप्रपाका तर्फबाट भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफै सहभागी हुने निश्चित भएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जनमत पार्टीका सीके रावत पनि राष्ट्रपाको महाधिवेशनमा सहभागी हुनुहुने राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। राष्ट्रपाको महाधिवेशन भोलि चितवनको भरतपुरमा उद्घाटन हुँदैछ। सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपाले जनाएको छ। राष्ट्रपाको महाधिवेशन उद्घाटन समारोहमा 13 देखि 14 जना नेताले मात्रै बोल्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। अरू नेतालाई बन्द महाधिवेशन स्थलमा देशभरका नेता कार्यकर्ता र पुग्ने क्रम जारी छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको 100 दिनको कार्य सम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ। सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे गहन विश्लेषण गरी आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकार गठन भएको 100 दिन पुग्दै गर्दा यस अवधिमा भएका काम कारवाही र उपलब्धिहरूको वस्तुगत समीक्षा गर्ने निष्कर्ष निकालेको छ। बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारका बाचाहरू र यथार्थबीच ठूलो खाडल देखिएको भन्दै सरकारको 100 दिनमा 100 काम कार्यक्रम पूर्ण रूपमा असफल भएको दावी गर्नुभयो। सरकार आफैले अघि सारेको योजनाहरूमा छलफल समेत हुन नसकेको उहाँको भनाइ छ। मन्त्रालयका गतिविधिमाथि नजिकबाट निगरानी राख्न कंग्रेसले मन्त्रालयगत रूपमा संयोजकहरू समेत तोकेको छ। बैठकले संसदीय दल र पार्टी बीचको समन्वयलाई थप बलियो बनाउने तथा संसदमा कंग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मङ्सिरमा गर्ने गरी जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा मूल आयोजक समिति समेत गठन गरिएको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ। भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने जिल्ला मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने राप्रपाले जनाएको छ। त्यस्तै कार्तिक 11-30 गतेभित्र सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिनेछ भने यसपटक प्रतिनिधि चयन गर्दा युवाहरूको प्रतिनिधित्व अनिवार्य सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। बैठकले वर्तमान सरकारको झन्नै 100 दिनको काम कारवाही प्रति गम्भीर आशंका व्यक्त गरेको छ। सरकारले सुशासन र पारदर्शिताका वाचा गरे पनि व्यवहारमा ठूलो खाडल देखिएको आरोप राप्रपाले लगाएको छ।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पाँचथर पुगेर समयमा काम नसक्ने ठेकेदारहरूलाई अर्को धम्की दिनुभएको छ। सम्झौता अवधिभित्र काम नसक्ने ठेकेदारहरूलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिँदै मन्त्री लम्सालले समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन भन्नुभएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्डको अनुगमनका क्रममा पनि उहाँले ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको अहिले चौतर्फी आलोचना भइरहेको छ। मेची मध्य पहाड़ी र तमोर करिडोर खण्डको स्थलगत निरीक्षणका लागि पाँचथर पुग्नुभएका मन्त्री लम्सालले आयोजना प्रमुख र सुरक्षा निकायका अधिकारीहरूसँग कड़ा रूपमा प्रस्तुत हुनुभयो। योजनाहरू समयमै नसकिनुमा प्रशासनिक संयन्त्रकै कमजोरी रहेको औल्याउँदै उहाँले संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले पटक पटक म्याद थपिँदा पनि काम नगर्ने कम्पनीहरूको ठेक्का तत्काल तोड्न आदेश समेत दिनुभएको छ।
4: कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको आज चितवनमा सम्पन्न 5 दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो। समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासमा जोडिएको बताउनुभयो। दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उपाधिलाई प्रमाणपत्र मात्र नमानी राष्ट्र र समाजप्रतिको जिम्मेवारी सम्झेर काम गर्न गर्नुभएको छ। विद्यार्थीहरूले सिकेको ज्ञान र सिपले देशको कृषि पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। हामीसँग जावला खेलमा भोटो देखाइयो लगायतका खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाकी खबर वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानून मिचेर कर्मचारी नियुक्त गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा नियम विपरीत नियुक्ति गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी दिनुभएको हो उजुरीमा अस्पतालहरूले रिक्त पदहरू भर्दा खुल्ला प्रतिस्पर्धा नगराएको सार्वजनिक सूचना ननिकालेको र पहुँचका आधारमा निश्चित मानिसहरूलाई जागिर खुवाएको आरोप लगाइएको छ छ महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न पाउने नियमको दुरूपयोग गर्दै राजनीतिक र व्यक्तिगत सम्बन्धका आधारमा पटक पटक तिनै व्यक्तिहरूलाई भर्ना गरिएको उजुरीमा उल्लेख छ यस विषयमा स्वास्थ्य मन्त्रालय र मन्त्रीको सचिवालयलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएपछि अख्तियार जानु परेको उजुरीकर्ताले बताउनु भएको छ उजुरी मार्फत विगत केही वर्ष यता भएका सबै नियुक्तिहरूको निष्पक्ष छानबिन गर्न गैर कानूनी रूपमा राखिएका चिकित्सकहरूलाई हटाउन र खुल्ला परीक्षाका माध्यमबाट योग्य जनशक्ति भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ
5: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाइएको हो भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुग्नु भएको थियो मणि माणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणहरूको बाक्लो भीड लागेको थियो रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाबाहाल मंगल बजार टंगाल इटिटोल कुमारीपाटी मानभवन हुँदै जावलाखेल पुर्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार यस वर्षको रथयात्रा समेत सम्पन्न भएको छ यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ मच्छिन्द्रबाल स्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत रूपमा सुरु भएको थियो करिब 1600 वर्ष अघि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म चल्छ
4: नेपाल प्रहरीले गोली चलाएर 3 जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ लागू औषध नियन्त्रण ब्युरोको टोलीले ललितपुर र काठमाडौँको सिमाना बालकुमारी फुलमुनीबाट 302 ग्राम खैरो हेरोइन सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो उनीहरूलाई नियन्त्रणमा लिन 3 राउण्ड गोली चलाउनु परेको ब्युरोले जनाएको छ पक्राउ पर्नेहरूमा पर्साका किशोर प्रसाद ओझैया कैलालीका अशोक भूल र सप्तरीका निरज कुमार मण्डल रहेका छन् प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुख्य कारोबार ओझैयाको खुट्टामा चोट लागेको छ उनको अस्पतालमा अहिले उपचार भइरहेको छ निरज कुमार मण्डलको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको हो ब्युरोका एसएसपी सुभाष बोहराका अनुसार पक्राउ परेका ओझैया यसअघि पनि लागू औषध मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्
5: निरन्तरको वर्षाले सड़क भासिने र पहिरो जाने क्रम बढेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ इलामको राजदुवाली भन्ज्याङ खण्डमा सड़क भासिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ एम्बुलेन्स र अत्यावश्यक गाडीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन् यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 9 बिसे खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ झ्याप्ले खोला र परेवा भिर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा एक्सका भेटरहरू तयारी अवस्थामा राखिएका छन्। सडक अवरुद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ।
4: महोत्तरीको बर्दिवास नगर क्षेत्रका चुरेका बस्तीमा डमरू सहितको पाटेबाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। लगातार पशु वस्तुमा मारिरहेको वन्यजन्तु बच्चा सहितको पाटेबाघ भएको पहिचान भएपछि चुरे क्षेत्रका बासिन्दाले बाघलाई बस्ती पस्न नदिन वन अधिकारीहरूसँग गुहार मागेका छन्। बर्दिवास तीनका वडाध्यक्ष विराट विष्टका अनुसार विगत चार दिनदेखि पाटु डाँडा क्षेत्रमा गोठखोरबाटै बोका बाख्रा तथा सुँगुर हराउने गरेका थिए। बाघ गाउँ पस्न थालेपछि खेतबारीमा हिँडुल गर्न समेत डर भएको स्थानीय ओम बहादुर खड्काले बताउनुभयो। चुरे क्षेत्रका सामुदायिक वन र वन कार्यालयहरूले स्थानीयलाई साँझपख एक्लै हिँडुल नगर्न, चनाखो रहन र आफ्ना घरपालुवा वस्तुहरूलाई गोठवाखोरमा सुरक्षित राख्न अपील गरेका छन्।
5: म्याग्दीमा निर्माणाधीन 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले आयोजनाका मुख्य भौतिक संरचनाहरूको प्राविधिक परीक्षण शुरू गरेसँगै आयोजना उत्पादनको नजिक पुगेको हो। रघुगंगा गाउँपालिकामा बनेको बाँध र पानी थिग्र्याउने पोखरीमा शुक्रबारदेखि पानी हालेर परीक्षण थालिएको छ भने 6 किलोमिटर भन्दा लामो मुख्य सुरुङमा भोलि आइतबारदेखि पानी भरिनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेती योग्य जमिनमा सिंचाई सुविधा पुर्याउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण र राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो। हाल देशभर 15,87,000 हेक्टर भन्दा बढी जमिनमा सिंचाई सुविधा पुगेको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार निर्माणका क्रममा रहेका र मर्मत गर्नुपर्ने पुराना आयोजनालाई समयमै सक्ने गरी काम अघि बढाइनेछ। व्यवसायका कारण सुस्त बनेको भेरी बबई डाइभर्सन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई गति दिन सरकारले विशेष जोड़ दिने भएको छ।
2: मध्य प्रदेश सरकारको आन्तरिक आय बढाउन घर जग्गा रजिस्ट्रेसन र सवारी साधन कर मुख्य स्रोत बनेका छन्। चालू आर्थिक वर्षको 11 महिनामा प्रदेश सरकारले 30,17,14,73,000 रुपियाँ राजस्व संकलन गरेको छ, जसमा आन्तरिक स्रोतबाट मात्रै 4,59,33,00,000 भन्दा बढी रकम संकलन भएको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ। बजारमा देखिएको आर्थिक तरलताका कारण घर जग्गा तथा नयाँ सवारी साधनको कारोबार घट्दा यस वर्ष सोचे जस्तो राजस्व उठ्न नसकेको मन्त्रालयले जनाएको छ। साथै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राजस्व संकलन गर्ने सरकारी कार्यालयहरूमा पुगेको क्षतिले पनि मालपोत र यातायात क्षेत्रको आमदानीमा असर पुगेको मन्त्रालयले जनाएको छ।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि थप छलफलका लागि पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुगेका छन्। मुख्य मध्यस्थताकर्ताको भूमिकामा रहेको पाकिस्तानका गृहमन्त्री नाकवीले इरानी विदेश मन्त्री र आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्ने समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नै देशबाट डिजिटल माध्यम मार्फत हस्ताक्षर गरेपछि शुक्रबारका लागि तय भएको प्रत्यक्ष वार्ता स्थगित भएको थियो। वार्ता स्थगित भए पनि प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढाउन अमेरिकी शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विजरल्याण्ड प्रस्थान गरेका छन्। ट्रम्पका दूत जेरेड कुस्नर पनि वार्ताका लागि त्यहाँ पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
2: नयाँ युद्ध विराम सम्झौता भए पनि इजरायली सेनाले दक्षिणी लेबलानमा हिजबुल्लाह विरुद्धको सैन्य कारवाही जारी राख्ने जनाएको छ। हिजबुल्लाहको आक्रमणमा 4 इजरायली सैनिक मारिएपछि इजरायलले जवाफी कारवाही गरेको हो। अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाह बीच युद्ध विराम पुनस्थापना गर्ने सहमति भए पनि त्यहाँ अझै तनाव कायम छ। लेबलानको दक्षिणी क्षेत्रमा इजरायली सेनाले बमबारी गर्दा 5 जनाको मृत्यु भएको छ। हिजो मध्यरातिदेखि आज बिहानसम्म नबाती सहित 1 दर्जन भन्दा बढी ठाउँमा इजरायलले हवाई आक्रमण र गोलाबारी गरेको लेबलानको सरकारी सञ्चार माध्यमले बताएको छ।
1: अब खेल खबर। जारी फिफा विश्वकप फुटबलमा आज राति बलिया टोलीहरू आमने सामने हुँदैछन्। आज राति 10:45 स्वीडेन र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ। यस्तै समूहको शीर्ष स्थानका लागि राति 12:00 जर्मनी र आइभरी कोस्ट मैदान उत्रनेछन्। भोलि बिहान भने क्वेडर र कुराकाउ तथा ट्युनिसिया र जापान बीच खेल हुने तालिका छ। हाइटी र टर्की भने प्रतियोगिताबाट बाहिरिएका छन्। ब्राजिलले हाइटीलाई 3-0 हराउँदै पहिलो जित दर्ता गरेको छ। अर्को खेलमा पारागुएसँग 1-0 हारे पछि टर्कीको विश्वकप यात्रा सकिएको छ।
2: जनकपुर धाममा राम जानकी अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ। मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि नै यसको निर्माण कार्य सुरु हुने जानकारी दिएका हुन्। बजेटमा खेलकुद विकासका लागि विशेष योजना ल्याइने र प्रदेशका 8 जिल्लाका खेल मैदानहरू सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: राजसपा महाधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न निषेध। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाका लागि सभापति लामी छानेको अपिल। पुराना दल
3: फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दियौँ बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाइमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजाआजा गरेर समयावधि अर्थात् खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउलाखेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भिड देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हिराजडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट सुरु भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जाउलाखेल आइपुग्दा झन्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको सुरुवात हो, जहाँ भोटो देखाइसकेपछि यी करुणामयी देवतालाई खटमा राखेर पुनः मूल घर अर्थात् बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन:
4: आनन्द चाहिँ लाग्छ, देवता आउँदाखेरि दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
3: असार लागेसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो सुरु हुँदैछ, अर्कातिर सहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जाउलाखेलको भुइँमा छरिएका अबिरका रङहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जाउलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ:
5: गभर्मेन्टले किन हेर्नुपर्छ नि, हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो, हामी जसले चिनाउने संरक्षण गर्न हामी जनता छँदैछौँ। तपाईँको बजेट उठाउनु पऱ्यो यसमा संस्कृति जोगाउनको लागि, तर छ तर त्यति मात्रमा छैन, पर्याप्त देख सकेको छैन। गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
6: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने रासोपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा सङ्कलन गर्ने क्रम रोकेको रासोपाको दावी,
6: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने,
3: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
6: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
3: र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनको तयारी अन्तिम चरणमा। उद्घाटनमा प्रधानमन्त्री र पार्टी सभापतिले सम्बोधन गर्ने। पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत जनता संकलन नगरेको स्पष्ट। द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको नौ म्याङ्गु राइड 2026 टोलीलाई माडीमा स्वागत। रासपाको महाधिवेशनमा सेना परिचालन गरिएको समाचारप्रति चितवन प्रशासनको ध्यान आकर्षण। राप्रपाको केन्द्रीय महाधिवेशन मङ्सिर काठमाडौँमा हुने। हनिमुन पिरियड सकियो, अब संसदमा काङ्ग्रेस सशक्त रूपमा प्रस्तुत हुने। र वीर अस्पताल र ट्रमा सेन्टरको गैर कानूनी नियुक्ति प्रक्रिया विरुद्ध अख्तियारीमा उसुरी। कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको औपचारिक शुरूआत हुनुअघि भरतपुरस्थित दियालो फुडल्याण्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। महाधिवेशन अघि बसेको सो अन्तिम बैठकमा पार्टी सभापति रविलामी छानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राख्नु भएको थियो। उहाँले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै कार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। रासपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री र पार्टी सभापतिले घण्टी बजाएर गर्नेछन्। महामन्त्री शाहले चितवनमा महाधिवेशन आयोजना गर्नुको कारण प्रष्ट पार्दै पार्टीको जन्म भएको र आन्दोलनको शुरूआत भएको उद्गम भूमि चितवन नै हाम्रो हो, त्यसैले हाम्रो पहिचान र ठूलो उत्सव हाम्रो पहिलो र ठूलो उत्सव महाधिवेशन यही हुनुपर्छ भन्ने पूर्व योजना अनुसार चितवनलाई छानेका छौ। महाधिवेशनको स्थान फेरबदलका विषयमा उहाँले सबै पक्षलाई विचार गरेर अहिले गेस्ट हाउस चौरमा आयोजना गर्न लागि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता मनिष शाहले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नुभएको छ। महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शाहले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ। जिल्ला सुरक्षा समितिको बसेको बैठकको विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा कपोकल्पित रहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको हो। मोटरसाइकल पर्यटन कृषि प्रबन्धन र सामाजिक सेवाको उद्देश्यसहित सञ्चालन भइरहेको द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको नौ ब्याङ्गु राइड 2026 टोलीलाई माडीमा स्वागत गरिएको छ। चार दिने यात्रा अन्तर्गत काठमाडौँ हुँदै चितवन प्रवेश गरेको राइड टोली माडी क्षेत्र पुगेको हो। महोत्तरीको बर्दीवाससम्म पुग्ने सो टोलीलाई माडीको बरुवास्थित बुद्धचोकमा नगर उप प्रमुख खेमप्रसाद महतो र वडा अध्यक्ष अमित कुमार लामासहित बरुवा बजारवासीहरूले स्वागत सत्कार गरेका थिए। तराईका स्वदेशी तथा अर्गनिक एपको प्रबन्धन गर्ने उद्देश्यले सन् 2015 निरन्तर सञ्चालन हुँदै आएको उक्त अभियानमा सहभागी राइडरहरूले विभिन्न स्थानमा आँप बगैँचाको अवलोकन, स्थानीय उत्पादनसँगको प्रत्यक्ष अनुभव र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन्। राइडमा रोयल इनफिल्ड नेपाल मुख्य प्रायोजक तथा नेपाल पर्यटन बोर्ड ट्राभल पार्टनरका रूपमा सहभागी छन्। म्याङ्गो राइड सन् 2015 चारजना राइडरबाट शुरू भएको थियो। हाल यो देशभरका मोटरसाइकल यात्रा प्रेमीहरूको वार्षिक आकर्षणका रूपमा विकास भएको छ। माध्यमिक शिक्षा परीक्षामा माडीका सामुदायिक विद्यालयहरूमा निकै नै सुधारिएको र सन्तोषजनक नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 विद्यार्थी सहभागी भएका मध्ये 134 उत्तीर्ण भएका छन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। सो विद्यालयबाट 16 परीक्षामा सहभागी रहेकोमा 2 3.2 र 3.6 जीपीए ल्याउँदा 1 नन ग्रेडेड भएका हुन्। यस्तै संख्यात्मक रूपमा 38 परीक्षामा सहभागी बनाएको जनजीवन माध्यमिक विद्यालयले पनि निकै राम्रो 92.31% नतिजा हासिल गरेको छ। सो विद्यालयबाट 1 3.6 र 4 जीपीए र 5 3.6 देखि 3.3
3.2 to 3.6 जीपीए ल्याउँदा 3 जना नन ग्रेडेड भएका छन्। यस्तै 54 जनालाई परीक्षामा सहभागी गराएको माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयबाट 6 जनाले 3.6 to 4 जीपीए र 11 जनाले 3.2 to 3.6 जीपीए ल्याउँदा 9 जना नन ग्रेडेड भएका छन्। विज्ञान र पशु विज्ञान अध्ययनरत 100% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयबाट परीक्षामा सहभागी 50 जना मध्ये 2 जनाले 3.6 to 4 जीपीए र 3 जनाले 3.2 to 3.6 जीपीए ल्याउँदा 12 जना नन ग्रेडेड भएका छन्। यसमा माडी क्याम्पसको आँकडा भने समेटिएको छैन। जन्मदिनको अवसर पारी क्यानाडामा रहनुहुने माडी 5 बसन्तपुर निवासी प्रेम भूषालले माडी लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका बालबालिकाहरूलाई रात्रिकालीन भोजन गराउनुका साथै स्टेसनरी सहयोग गर्नुभएको छ। असार 5 गते परेको जन्मदिनको अवसरमा भूषालले नै सञ्चालन गरी आउनुभएको होटल प्याराडाइजमा ल्याई बालग्रामका बालबालिकालाई खाना खुवाउनुका साथै स्टेसनरी र पकेट खर्च स्वरूप जनै रु 100 सहयोग समेत गरिएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आगामी 2083 साल मंगिर 26, 27 र 28 गते काठमाडौँमा हुने भएको छ। असार 5 र 6 गते काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानूनी प्रक्रिया पूरा नगरी गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डाक्टर अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिनुभएको हो। उजुरीमाथि अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अप्नाइएको दावी गरिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन 24 बुधबारका दिन कम्बोडियाको नोम पेनस्थित एनआरएनएएनसीसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको हो। शिविर बिहान 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको शुरूआती 100 दिनको कार्य सम्पादन निराशाजनक रहेको भन्दै आलोचना गरेको छ। शनिबार सिंहदरबारमा बसेको काङ्ग्रेस केन्द्रीय दल कार्य समितिको बैठकपछि काङ्ग्रेसका नेताहरूले सरकारका काम कारवाहीबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन अनन्त जानुहुने भएको छ। नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो। रासपाले भरतपुरको गेस्ट हाउसमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा पठाएको थियो। भवन निर्माण कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्यूनीकरण गर्न सरकारले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका जाँचमा हतार नगरेको स्पष्ट पार्नुभएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पोखरेलले उत्तर पुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताउनु भएको हो। आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 77% मापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा उद्घाटन प्रधानमन्त्री र पार्टी सभापतिले गर्ने पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरी द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको नव म्याङ्गो राइड 2026 टोलीलाई माडीमा स्वागत। रासपाको महाधिवेशनमा सेना परिचालन गरिएको समाचारप्रति चितवन प्रशासनको ध्यान आकर्षण। राप्रपाको केन्द्रीय महाधिवेशनमा महाधिवेशन मंगसिरमा काठमाडौँमा हुने पिरियड सकिए अब संसदमा काङ्ग्रेस सशक्त रूपमा प्रस्तुत हुने।
र वीर अस्पताल ट्रमा सेन्टरको गैरकानूनी नियुक्ति प्रक्रिया विरुद्ध अख्तियार मजुरी दर्ता कोमा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज हामी बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस, माडी क्याम्पस बारे कुरा गर्दैछौँ। कुराकानीमा क्याम्पस प्रमुख रामकृष्ण छेत्री, यहाँलाई स्वागत छ।
1: हस् धन्यवाद।
0: अहिले कक्षा बाह्रको भर्खरै नतिजा प्रकाशन भएको समय छ र क्याम्पसमा अब कक्षा बाह्रभन्दा माथिका कार्यक्रमहरू छन्, के छ कार्यक्रम, विद्यार्थीहरूको निम्ति के छ यहाँहरूसँग?
2: अहिले सर्वप्रथम त म यो बाह्र कक्षा पास हुने एसएलसी पास गरे सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई माडी क्याम्पसको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। र हामीले बाह्र कक्षा उत्तीर्ण गरिसकेपछि आल्सालाई हामीले पहिलो सेमेस्टरको मात्रै परीक्षा सक्यौँ, बिएड र बिबिएको। अब हामी नयाँ भर्ना फारममा आह्वान गर्ने र कक्षा सञ्चालन गर्ने तयारीमा छौँ। र म सम्पूर्ण विद्यार्थीहरूलाई, हामीले अहिले 21 शताब्दी सुहाउँदो गुणस्तरीय शिक्षाको परिकल्पना गरेको छ सेमेस्टर प्रणाली अन्तर्गत बागमती विश्वविद्यालयले। बिएड र बिबिएका कार्यक्रमहरू छन्, त्यसको भर्नाका लागि अगाडि बढेको छ। म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकपटक माडी क्याम्पसमा भिजिट गरेर हाम्रा चाहिँ कोर्सहरू, यसमा यसका विशेषताहरू, हाम्रा भौतिक अवस्था, सुविधा, यी सारा चिजहरूलाई अवलोकन गरेर एकपटक हामीलाई चाहिँ भेट्ने र चाहिँ यो क्याम्पसमा अध्ययन अध्यापन गर्ने वातावरणमा सहजीकरण गरिदिन अनुरोध गर्छु।
0: अब हिजोका दिनहरूमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसका रूपमा माडी क्याम्पस खोल्यो, अगाडि बढ्यो, अझै पनि कुनै कुनै कार्यक्रमहरू चलेकै छ। र अहिले बागमती प्रदेश विश्वविद्यालयमा आउँदै गर्दाखेरि क्याम्पसमा करिकुलमको पाटोमा चाहिँ के परिवर्तन आयो त?
2: यस्तो छ, बिएड र बियुको यो टियु र बियुको करिकुलमको पाटोलाई हेर्दाखेरि के देखिन्छ भने, अब टियु हामीले अहिले पनि दोस्रो, तेस्रो, चौथो वर्ष चलिराखेकै छ। यो नितान्त यसो हेर्दाखेरि चाहिँ सैद्धान्तिक खालको देखिन्छ कोर्सको नेचर हेर्दा, तर चाहिँ यो बागमती विश्वविद्यालयद्वारा जो डिजाइन गरेको कोर्स छ, यो चाहिँ व्यावहारिक ज्ञानसहितको शिक्षा जस्तो देखिन्छ। जस्तै उदाहरणको लागि, म आफैले पनि बिएड पढाएँ हो, हामीले पढ्दाखेरि यस्तो टेक्निकल खालको डिजिटल स्किलका कुरा, टेक्निकल कुरा केही थिएन। अहिले हामीले 3 वर्ष बिएड पढ्दाखेरि एउटा मात्रै मेजर विषय लिएर पढ्थ्यौँ, र पछि 4 वर्ष बिएड भइसकेपछि त्यो मेजर र माइनर भनेर चाहिँ दुईवटा विषयमा गयो। तर यसमा चाहिँ के छ भने, दुईवटै विषयहरू सँगसँगै मेजर बन्ने। जस्तै नेपाली पढ्ने विद्यार्थीले सोसल स्टडी पढ्न पाउने, दुइटै नेपाली पनि सोसल स्टडी पनि मेजर विषय, अथवा मेजर इङ्ग्लिस लिनेले इङ्ग्लिस पनि सोसल स्टडी पनि, यसरी पढाइको हिसाबले दुईवटा विषयमा भोलि शिक्षक बन्न चाहँदाखेरि पनि एकैचोटि एउटा विद्यार्थी चाहिँ दुईवटा विषयको शिक्षक बन्न सक्ने। होइन म पढिसकेपछि यो जागिर खान्न, यो शिक्षणतिर जाँदिनँ भनेर भन्दै गर्दाखेरि पनि हामीले चाहिँ डिजिटल स्किल फर टिचर भनेर राखेका छौँ, जसमा चाहिँ हामीले बिएड को प्रथम, द्वितीय, तृतीय तिनटै सेमेस्टरमा यो कोर्स छ। यसले चाहिँ विद्यार्थीले चाहिँ कम्प्युटर सम्बन्धी नलेज लिइसकेपछि यसैबाट चाहिँ प्रविधिको प्रयोग गरेर पनि थप रोजगारीको अवसर सिर्जना हुन सक्ने। र अहिलेको वर्षदेखि हामीले यो फ्लोरिकल्चर र हर्टिकल्चर भन्ने अर्को विषय पनि भोकेसनल सब्जेक्टको रूपमा राख्ने गरी अगाडि बढेका छौँ विद्यार्थीको सङ्ख्या अनुसार। त्यो भयो भने भोलि म बागवानी विज्ञान पढ्छु, भोलि नर्सरी स्थापना गर्छु, यो नर्सरीलाई म आफ्नो जीवनको व्यवसाय बनाउँछु र यसबाट जीविकोपार्जन गर्छु भन्दाखेरि पनि त्यो खालको अवसर छ हाम्रो क्याम्पस।
0: यो बिबिएको अध्यापन पनि अहिले माडी क्याम्पसमा सुरुवात भएको छ।
2: हजुर,
0: अरू विश्वविद्यालय अन्तर्गतको बिबिए र बागमतीको बिबिएमा त खास डिफ्रेन्स चाहिँ के छ, अनि यसको फी स्ट्रक्चर माडीका विद्यार्थी वा माडी बाहिर कयौँ ठाउँहरूका विद्यार्थी निम्ति चाहिँ महँगो सस्तो के छ?
2: अहिले बिबिए चाहिँ यदि म्यानेजमेन्ट स्किममा चाहिँ ब्याचलर पढ्ने हो भने चाहिँ बिबिए अहिलेको सर्वोत्कृष्ट विषयको रूपमा स्थापित छ। र फी स्ट्रक्चरको कुरा गर्दा मलाई लाग्छ, मैले आजसम्म सुने अनुसार चाहिँ माडी क्याम्पसमा जस्तो सस्तो शुल्कमा बिबिए मैले नेपालभरि कुनै पनि ठाउँमा सुनेको छैन। शिक्षाको सवालमा पनि, विषयका सवालमा पनि एकदम रोजेर वाइड रेन्ज छ, र चाहिँ शुल्कको हिसाबले पनि नेपालभरिमा यतिको चाहिँ न्यूनतम शुल्कमा कहीँ पनि पढ्ने अवसर विद्यार्थीले पाउँदैन।
0: अहिले त होस्टेल पनि राख्दै हुनुहुन्छ अरे?
2: होस्टेलको लागि हामीले यही सेमेस्टरदेखि हामी बागमती प्रदेश सरकारले हामीलाई चाहिँ भौतिक पूर्वाधारको लागि र शैक्षिक गुणस्तरको लागि भनेर 1 करोड रुपियाँ विनियोजन भएको भन्ने गरी हामीलाई खबर छ। र यो पैसाले हामी आफ्नै क्याम्पसमा होस्टेल स्थापना गरेर, हामीसँग एउटा बिल्डिङ पनि छ, त्यसमा होस्टेल स्थापना गर्ने र माडीभन्दा टाढाबाट आउने विद्यार्थी भाइ बहिनीहरूलाई यहीँ होस्टेलमा बसेर पढ्न पाउने र त्यो होस्टेल हामी अहिलेसम्मको तयारी पूर्व तयारी नि शुल्क हिसाबले चाहिँ विद्यार्थीलाई हस्टल प्रदान गर्ने र विद्यार्थीलाई हामीसँग क्यान्टिन पनि छ, त्यो क्यान्टिनको पनि क्यान्टिनमा खाना खाने र होस्टलमा बस्ने यसरी चाहिँ व्यवस्थापन गरेर खोजिरहेको छ।
0: अहिले माडी क्याम्पसका निम्ति अब त माडीको विद्यार्थी मात्रैको कन्सर्न भएन, अहिले त छोरीदेखि उता कावासोतीसम्म नेपाल जनता थुप्रै गोर्खादेखि लमजुङसम्मका विद्यार्थीहरूका निम्ति एउटा केन्द्र हुन सक्नेछ। तपाईँहरूले यो फिडर विद्यार्थी क्षेत्रका रूपमा चाहिँ कहाँ कहाँ पहिचान गर्नुभएको छ, के छ
2: यसको लागि? देवजी हामीले चाहिँ यो 12 परीक्षा हुँदै गर्दाखेरि हामी ठोरी गाउँपालिकाको विजय बस्ती मा पुगेर विद्यार्थीहरूसँग हाम्रा कार्यक्रमहरू सहितको एउटा प्रचार प्रसारको कार्यहरू गऱ्यौँ, त्यहाँका सरहरूसँग भेट्यौँ, त्यहाँको हेड सरहरूसँग पनि हामीले थप कुराकानी सल्लाह छलफल गरेर ल है विद्यार्थीहरू भाइ बहिनीहरू पास भएपछि हामीलाई यस्तो अवसर छ भने हाम्रो प्रोस्पेक्टस पनि र हाम्रा कार्यक्रमहरू के हुन् कसो हुन् गरेर त्यसरी चाहिँ वितरण गऱ्यौँ। र अहिले हामी यो पश्चिम चितवनदेखि लिएर यता चाहिँ यो नवलपरासीको केही क्षेत्र अनि त्यस्तै गरी गोर्खा लमजुङ्गा क्षेत्रहरूमा तनहुँको केही क्षेत्रहरूमा पनि हामी विद्यार्थी भाइ बहिनीहरूलाई त्यो खालको आह्वान गर्ने र खास भन्दाखेरि हामी होस्टल चाहिँ हाम्रो आफ्नो विद्यार्थी यहाँको फिडर विद्यार्थीहरूले मात्रै हामीले टार्गेट गरेको चाहिँ हामी डेस्टिनेसनमा पुग्न सक्दैनौँ, त्यसको लागि चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई माडीभन्दा बाहिर पनि खोज्नुपर्छ भन्ने अभियानका साथ हामी लागिरहेछौँ।
0: अनि अहिले कक्षा 12 भर्खरै उत्तीर्ण भएका माडीका विद्यार्थीहरू र बाहिर धेरै ठाउँहरूका विद्यार्थीहरूका निम्ति माडी क्याम्पसले बिएड र बिबिए सुरु गर्दै गर्दाको अवस्थामा यो बिबिए त अलिकति भनौँ न यद्यपि सस्तो छ भन्नुभयो तर फेरि पनि केही न केही शुल्क महँगै हुन्छ, यो अन्त पनि निकै महँगो कोर्स हो, केही राहत अथवा छात्रवृत्ति अथवा केही त्यस्तो खालको व्यवस्था छ?
2: अब यसमा प्रदेश विश्वविद्यालयले नै हामी विद्यार्थीहरूलाई 10% छात्रवृत्तिको व्यवस्था गरेको छ त्यहीँबाट। र अहिले हामीले के भनेका छौँ भने हाम्रो विशिष्ट भूगोल छ, हाम्रो भूगोल र परिवेशको हिसाबले चाहिँ हाम्रा अहिले भएका बागमती विश्वविद्यालय अन्तर्गतका 6 अङ्गी क्याम्पसमध्ये माडी क्याम्पसलाई चाहिँ अलिक विशेष महत्त्वका साथ हेरिदिनुपर्छ र त्यो अनुसारको यहाँको विद्यार्थीको स्तर आर्थिक अवस्था सबै हिसाबले गर्दाखेरि हामीलाई विशेष चाहिँ पहल गरिदिनुपर्छ र विशेष यो कुरा हामीले चाहिँ हामीसँग बिचमा आउनुभएको थियो डाक्टर हाम्रो देवकोटा हुनुहुन्थ्यो भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा सर, उहाँहरूसित पनि हामीले कुराकानी गऱ्यौँ र प्रदेशका पदाधिकारीज्यूहरूसँग अध्यक्षज्यूसँग उपाध्यक्षज्यूसँग सल्लाह गर्दाखेरि हामी यो विषयमा चाहिँ सकारात्मक छौँ, हामीले के कसो गर्न सक्छौँ। हामी सिधै सिधै त अब यो छात्रवृत्ति यो ट्याक्कै शुल्कको हिसाबले डेभिएसन यताउता गर्न हामीले पनि छात्रवृत्तिको व्यवस्थामा हामी विशेष माडीलाई फोकसमा राख्छौँ भन्ने गरी कुराकानी भएको छ, हामी आशावादी छौँ सोही अनुसारको हुनेछ भन्ने कुरामा।
0: अब माडी क्याम्पस पढ्न आउने विद्यार्थीहरूले त्यहाँबाट चाहिँ हुन्छ नि एउटा क्याम्पसको विशेषताको रूपमा के पाउँछन् त, कस्तो छ तपाईँहरूको त्यो आउटडोर इन्डोर एक्टिभिटिजहरू, त्यहाँको विशेषताहरू फिचर्सहरू?
2: यसमा चाहिँ के छ भने पहिलो कुरा त हाम्रो क्याम्पस चाहिँ अहिले विभिन्न ठाउँका क्याम्पसहरू म हेर्दै जाँदाखेरि पहिलो कुरा चाहिँ हाम्रो क्याम्पस जति चाहिँ यो स्पेसको हिसाबले खुल्ला वातावरणको हिसाबले हाम्रो क्याम्पस जतिको खुल्ला मैले अन्त धेरै क्याम्पसहरू भेटेको छैन। पहिलो कुरा चाहिँ खुल्ला वातावरण छ र माडी आफैमा एउटा भूस्वर्ग पनि हो र त्यो भूस्वर्गको केन्द्रमा अवस्थित माडी क्याम्पस भएको हुनाले यहाँको प्राकृतिक हिसाब त प्राकृतिक वातावरण त अत्यन्तै अनुकूल खालको छ, अत्यन्तै राम्रो छ। त्यस पनि भित्र हेर्दाखेरि हामी चाहिँ यहीँका विद्यार्थीहरू धेरै पढ्ने र यहीँका प्राध्यापकहरू धेरै रहेको हुँदाखेरि पनि हाम्रो एउटा खालको विद्यार्थी र शिक्षक बिच एउटा सुमधुर सम्बन्ध छ, त्यो हिसाबले छ। हामीसँग अनुभवी दक्ष प्राध्यापकहरू हुनुहुन्छ, केही नयाँ सरहरू पनि आउनुभएको छ विषयगत हिसाबले, र हामीसँग पुस्तकालयको लागि पनि अहिले चाहिँ विश्वविद्यालयले हामी खोलेको पहिलो सेमेस्टरमा 5,00,000 रुपियाँ त पुस्तकालयको लागि पाठ्य पुस्तकको लागि भनेरै दिइसकेको छ। त्यस्तै गरी हामी अहिले स्मार्ट बोर्ड र प्रविधि मैत्री सिस्टम हामी हरेक प्रोजेक्टरदेखि लिएर हामी स्मार्ट बोर्ड लगायतका यो प्रविधिसँग टच हुँदै हाम्रो शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढेको छ र यो चाहिँ विशेष गरी सैद्धान्तिक नभइकन जम्मा हामीले 100 मा 60% मात्र सैद्धान्तिक 40% विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइरहेको छौँ। विद्यार्थीहरूले गरेर सिक्ने लर्निङ बाई डुइङ भन्ने कन्सेप्टमा बागमती विश्वविद्यालय अगाडि बढेको छ र हामीले पनि त्यसरी नै अगाडि बढाइरहेछौँ।
0: अन्तिममा हामीले अहिले हेर्ने सुन्ने दर्शकहरू श्रोताहरूलाई जो चाहिँ एमआरडी क्याम्पसमा पढ्न आउन चाहन्छन् वा आफ्नो बालबच्चाहरूलाई पढाउन चाहन्छन् उहाँहरूले क्याम्पससँग कसरी कन्ट्याक्ट गर्ने माडीभित्र हुनेहरूका हकमा त प्रत्यक्ष आएर भेट्न पनि सम्भव हो। माडी बाहिर धेरै ठाउँहरू लमजुङदेखि गोर्खासम्म धादिङदेखि काउसोतीसम्म अथवा यता वीरगन्ज विजय बस्तीदेखि लिएर अन्य ठाउँहरूसम्मका हाम्रा विद्यार्थी र अभिभावकहरूका निम्ति सम्पर्क सूत्र के हुन्छ?
2: अब देवजी पहिलो कुरा यो यसको लागि चाहिँ मैले देवजीलाई अनुरोध गर्छु र सञ्चार माध्यमका सबै साथीहरूलाई हामीले अरू अन्य सञ्चार माध्यमका मित्रहरूसँग पनि कुराकानी गरिरहेछौँ। हाम्रो यो सन्देश चाहिँ धेरै ठाउँमा तपाईँहरूको चाहिँ यो प्रसारण मार्फत धेरै ठाउँमा पुगोस् र हामी आफै पनि भौतिक हिसाबले जति उपस्थित हुन सक्छौँ त्यो ठाउँमा हाम्रा ब्रोसर प्रोस्पेक्टसहरू लिएर गएर हाम्रा प्रचार
0: माडी क्याम्पसका क्याम्पस प्रमुख रामकृष्ण छेत्री। माडी क्याम्पस अहिले बागमती भएका छौँ। अब माडी क्याम्पसलाई माडीवासी र माडीभन्दा बाहिर पनि बिबिए अनि बिएड अध्ययन गर्न चाहने नव विद्यार्थीहरूका निम्ति एउटा केन्द्र वा एउटा आकर्षणको थलोका रूपमा बनेको अवस्था छ। सबैले यो कुरालाई ध्यान दिन अनुरोध हामी पनि गर्छौँ। कार्यक्रम समय सन्दर्भको निम्ति आजको समय यति नै। प्रविधिका शक्ति आजका अतिथि रामकृष्ण छेत्री र म देवनारायण शाह
1: चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्ये विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्ष 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। चालू आर्थिक वर्षको 11 महिनामा 7,00,000 पर्यटक मुस्ताङ पुगे। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम भएको 24 घण्टा नबित्दै एक अर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर। मात्र ₹20 मा प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। मुलुककै ठूलो पार्टी एवं सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितवनको भरतपुरमा यही असार 7-9 गतेसम्म हुन लागेको महाधिवेशनमा देशका 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन प्रतिनिधि 4,200 भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएको छ। त्यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने देखिएको छ। विधानतह सभापतिले मनोनयन गर्ने संख्या 200 रहेको छ। यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने बताइएको छ। भरतपुरमा भोलि महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछाने सहितका नेताहरू चितवन पुग्नु भएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भोलि नै चितवन जाने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता मनिष शाहले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नु भएको छ। महाधिवेशन स्थल चितवनमा आज संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो। रासोपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटना भन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नु पर्नेमा जोड दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनु पर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन महाधिवेशन सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा हिजो र आज बसेको केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर 26-27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ। यसै गरी आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज 15-24 गतेसम्म सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको जनाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायीसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। ब्लू बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। कृषि योग्य जमिनमा लिफ्ट र जलाशय सिंचाई सुविधा 5,671 हेक्टरमा पुगेको र निर्माणको क्रममा रहेका तथा मर्मत सम्हार गर्नुपर्ने आयोजनालाई पनि उत्तिकै प्राथमिकतामा राखिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले सिंचाई क्षेत्रका पुराना तथा रणनीतिक महत्वका आयोजनालाई समयमै सम्पन्न गर्न विशेष जोड दिइएको बताउनुभयो। मन्त्रालयका अनुसार संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने 84 नदीमा हालसम्म 1524 किलोमिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको छ। सो कार्यबाट 13,821 हेक्टर जग्गा उकासिएको र आगामी आर्थिक वर्षमा थप 70 किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरी 210 हेक्टर जमिन उकास्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाले बाल विवाह न्यूनीकरण तथा कानूनी उमेरमा विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप 51,000 रुपियाँ नगद दिने घोषणा गरेको छ। अब 20 वर्ष उमेर पूरा गरेर विवाह गर्नेलाई नगर क्षेत्रका छोरीहरूले 51,000 रुपियाँ नगद प्रोत्साहन प्राप्त गर्ने भएका छन्। नगरपालिकाको 18 नगरसभामा आर्थिक वर्ष 83-84 लागि नीति तथा बजेट कार्यक्रम मार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका लागि हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्र मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गर्नुभयो। विश्वविद्यालयबाट आर्जित ज्ञान, सिप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन डडेलधुराको नवदुर्गा गाउँपालिकाले सुरु गरेको अभिभावक तथा विद्यार्थीहरूका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। त्यसले आफूहरूलाई शिक्षाप्रति सचेत बनाएको अभिभावकहरूले बताएका छन् भने त्यसले विद्यार्थीको सिकाइमा राम्रो परिवर्तन ल्याउने गाउँपालिकाको विश्वास छ। डडेलधुराबाट दिपेन्द्र अवस्थीको रिपोर्ट।
6: गत शैक्षिक वर्षदेखि शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याई स्वैच्छिक गुणस्तर कायम गर्ने विविध क्रियाकलाप सञ्चालन गरेको नवदुर्गा गाउँपालिकाले यस वर्ष भने पालिकाको 7 माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई मनोसामाजिक शिक्षा प्रदान गरेको छ। गत शैक्षिक वर्षमा पालिकाले विभिन्न विद्यालयहरूमा विद्यार्थी, अभिभावक र शिक्षकलाई भेला गरी शैक्षिक बहस समेत सञ्चालन गर्दै सबैको माग बमोजिम अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो। शैक्षिक बहसमा उठेका सुझावका आधारमा खास गरी नतिजा सुधार गर्ने मुख्य उद्देश्य बनाएको भए पनि अपेक्षा अनुसार नतिजा प्राप्त हुन सकेन। कक्षा 8 र एसई परीक्षामा अपेक्षित नतिजा आउन नसकेपछि पालिकाले तिनै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई विद्यार्थीहरूको मनोबल बढाउन मनोपरामर्शकर्ताको सहयोगमा तालिम प्रदान गरिरहेको छ। मनोपरामर्श तालिमले व्यवहार परिवर्तनका लागि ठूलो सहयोग हुने विश्वास अभिभावकहरूको छ।
7: मेरो नाम कलापति बोहरा। यो कार्यक्रममा एकदमै राम्रै सिकियो। विद्यार्थीको लागि हामीले अभिभावकले यतिसम्म गर्नुपर्ने रहेछ, हामीलाई त्यही पनि थाहा थिएन। अहिले धेरै सिके, विद्यार्थीलाई यति माया गर्नुपर्ने रहेछ अहिले थाहा भयो। हामीले माया गर्नुपर्ने रहेछ खाना पिनामा, पढाइमा।
8: मेरो नाम इन्द्रा देवी विष्ट हो। आफ्ना छोरालाई राम्रोसँग लगाउने, राम्रोसँग आउने बेला पनि माया गर्ने भनेर धेरै अन्य कुराहरू ज्ञान ध्यानका सिकायो हामीलाई।
6: ग्रामीण क्षेत्रमा कामको व्यस्तता, विभिन्न प्रकारका सुविधाहरूको अभाव तथा जनचेतना अभावका कारण अभिभावकले विद्यार्थीहरू प्रति गर्ने व्यवहार परिवर्तन हुन सकेको छैन। नवदुर्गा गाउँपालिका वडा नम्बर 4 की डिग्रा देवी विष्टले अभिभावकको भूमिका बारे तालिम लिएपछि आफूमा निकै परिवर्तन आएको अनुभव सुनाउनु भयो।
9: यो बच्चालाई राम्रोसँग सिकाउने कुराहरू धेरै महत्त्वपूर्ण रहेछन्। हामीलाई त थाहा नै, जति शिक्षित भए पनि थाहा नहुँदो रहेछ। त्यही अनुसार बच्चालाई अलिअलि हामी पनि धेरै माया राख्छौँ भन्ने, अहिले मनै भित्रदेखि खुलेर लागौँ कि भन्ने जसो
6: नतिजा सुधारको विषय विद्यार्थी, शिक्षक र अभिभावकको दायित्व हुनुपर्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनु भयो।
10: हामी सबैले आफ्नो जिम्माको जिम्मेवारी लिनै पर्छ र त्यो अन्तर्गत शिक्षकहरूको अलिकति बढी होला र अभिभावक ज्यूहरूले आफ्नो नानी बाबुहरूलाई शिक्षकको गुणस्तर अगाडि बढाउने सवालमा, सरसफाइमा के छ, ढोगाउँदा के छन्, अनि अनुशासन कस्तो छ, विद्यालय आउँछ कि आउँदैन मेरो बच्चा, यी कुराहरू चाहिने अभिभावकले पनि आफ्नो बच्चाको बारेमा दैनिक ध्यान दिनु।
6: पछिल्लो पटक विद्यालयको पहुँचमा बाल बालिकाहरू पुगे पनि गुणस्तर सुधार भने निकै चुनौतीपूर्ण छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
1: वर्षा र सहकालका देवता रातु मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो। भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता रहेको थियो। हरेक वर्ष रातु मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ। भोटो जात्रा लिच्वीकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि माणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्ध हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने बताउनुभयो। औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ। उहाँले भन्नुभयो, अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सहजै उपलब्ध गराउनेछौँ। उहाँले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका अब सहज पाइने बताउनुभयो। क्यान्सरको किमोथेरापी उपचारका लागि हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्। इजरायली युद्ध विमान, ड्रोन तथा तोपबाट विभिन्न क्षेत्रमा गरिएका आक्रमणमा 16 जनाको मृत्यु हुनुका साथै कम्तीमा 1 दर्जन मानिस घाइते भएका नावाटियाह जिल्लाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। इजरायली सेनाले हिजबुल्लाहले उक्त क्षेत्रमा आफ्ना फौजमाथि 50 भन्दा बढी प्रक्षेपण प्रहार गरेपछि हिजबुल्लाका आतंकवादी लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाएको छ। यसैबीच अमेरिकाले लेबनानमा इजरायलले जारी राखेको सैन्य कारवाहीप्रति असन्तुष्टि जनाएको छ। अमेरिकाले इजरायल र लेबनान बीचको तनावले इरानसँग भएको अमेरिकी शान्ति सम्झौतालाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेको छ। उक्त सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता समावेश गरिएको छ। अमेरिकी दूत स्टिभ बिटकफ सम्झौतालाई संस्थागत बनाउन प्रारम्भिक वार्ताका लागि इरानसँग छलफल गर्न स्विजरल्याण्ड जाने तयारीमा रहेको बताइएको छ। यद्यपि यस सम्झौताले तत्कालका लागि क्षेत्रीय तनाव थप फैलनबाट रोक्न सहयोग गरे पनि दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिको विषय र हिजबुल्लाहको हतियारको भविष्य जस्ता विवादका मूल मुद्दाहरू भने अझै समाधान हुन बाँकी रहेका छन्। पाकिस्तानको उत्तर पश्चिम बन्नु जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारी साधनमा पनि दोस्रो पटक विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ। घटनाको जिम्मेवार तत्काल कुनै समूहले लिएको छैन, तर सो क्षेत्रमा तहरीके तालिबान पाकिस्तान टीटीपी सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ। पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ। यता काबुलस्थित तालिबान सरकारले भने आफ्नो भूमि आतंकवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन्। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: चालू आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको श्रावणदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसम सडकमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको शुरूआती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो। गत आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर प्रवर्धक रहेको रघुगङ्गा जल विद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण सुरु भएको हो। रघुगङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पार्ट पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई अघि बढाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवपरिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ प्राङ्गारिक मल सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवपरिवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्वीडेन प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राति पौने 11 बजे ह्युस्टनमा सुरु हुनेछ। नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई पराजित गरेको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। यस्तै आज मध्यराति समूह ई का जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति पौने 2 बजे सुरु हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो अन्तरले स्तब्ध पारेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई पराजित गरेको थियो। भोलि बिहान पौने 6 बजे समूह ईकै इक्वेडर र कुराकाओ प्रतिस्पर्धा गर्दैछन्। भोलि बिहान पौने 10 बजे हुने अर्को खेलमा ट्युनिसिया र जापान आमने सामने हुनेछन्। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई 3-0 गोल अन्तरले पराजित गर्दै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बिहानै भएको अर्को खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको अन्तिम खेलमा पाराग्वेले टर्कीलाई 1-0 गोलले स्तब्ध पार्यो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मध्य प्रदेशको गौरवको योजनाको रूपमा रहेको राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको छ। मुख्यमन्त्री यादवले शनिबारदेखि जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय रङ्गशालामा सुरु भएको निको कप राष्ट्रिय महिला टी20 प्रतियोगिता रंगशालाको उद्घाटन गर्दै राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन्। पर्साको बिरगंजमा शनिबारबाट विन्ध्यवासिनी माई T20 नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर 19 स्थित क्रिकेट मैदानमा शुरू भएको प्रतियोगितामा 12 र पर्सा जिल्लाका 16 क्रिकेट टोलीको सहभागिता रहेको हाम्रा बिरगंज स्थित संवाददाता ध्रुव अधिकारीले जनाएका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेशको एक दुई स्थान र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। काठमाडौँको अधिकतम 27.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 110.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा शुरू हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्ष 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। चालू आर्थिक वर्षको 11 महिनामा 7,00,000 पर्यटक मुस्ताङ पुगे। इजरायल र हिजबुल्ला बीच नयाँ युद्ध विराम भएको 24 घण्टा नबित्दै एक अर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्वीडेन बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
14: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
15: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
14: कहाँ गएर के सिप सिकौ भन त अब।
15: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
16: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374 98-510-61-356
14: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
17: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
18: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
17: माडी नगरपालिका, बसन्तपुर, चितवन।
19: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
20: हो,
16: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
18: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184929230।
20: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
16: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
20: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
21: मोबाइल 98550640 र 98550625260।
16: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
22: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
23: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
22: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
23: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
22: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
23: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
22: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98550880002।
24: सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि सुरु हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पुरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौँ।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीडितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराति जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्युटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिनभन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साहित बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट सुरुवात गर्नु आवश्यक छ। अब खबर सुशीला।
5: भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार, मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएन सँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
6: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू, उम्मेद्वारहरूले के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने यो पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी, स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ कुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई कम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेतालाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तरको लागि त्यो आचार संहिता आएको भने पनि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउन लागि हो।
5: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
2: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौँ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
7: राप्रपाको केन्द्रीय महाधिवेशन मङ्सिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौँ। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मङ्सिरको सात गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौँ।
5: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनु पर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 उत्तीर्ण प्रतिशत करिब 8% बढेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठुलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढी आउँदैछ, ठुलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
5: यसैबीच मनसुन सक्रिय भएसँगै भारी वर्षा बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म निरीक्षण नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
8: बाढी पहिरो जान सक्छ, बाटोको क्लियर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
5: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जुन 24 अर्थात असार 10 गते एनआरएनएएनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको

0: यसअघि इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भिड्दैछन्। राति पौने दुई बजे दुवै टोली बीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने छ बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
1: सुशीला श्रेष्ठ। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या।
2: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
1: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको सञ्चालकहरूको भनाई। रिपोर्टसँगै गीत सङ्गीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृङ्खला शनिबार विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। ललितपुरको जाउला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ्दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन, पत्राचार, मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
7: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौँ भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
8: हामीले घरभेट कार्यक्रम गर्यौँ, चिठी पत्र गर्यौँ, फोन मार्फत खबर गर्यौँ, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौँ। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
7: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत

0: भएको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
1: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो, त्यसमा चाहिँ त्यो विशेष गरी कोभिड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू टेयर गर्ने मान्छेहरू व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालक अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्ने पनि के गर्ने हुन्छ, कानुन पनि त्यस्तो छैन।
0: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
2: त्यति चाहिँ ऋणका लागि कानुनी कडाई गरिदिएको छैन, त्यस कारणले कानुनी कडाई गरिदियो भने
0: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानुनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यवहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
3: लगभग धेरै सहकारीहरू समस्यामा पर्नु एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। राजुराको लगभग लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीडित छन्, यसको लागि प्रष्ट कानुन बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठुलो समस्या छैन।
0: खराब ऋण नियन्त्रण, ऋणीलाई कानुनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी बाजुरा।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन:
5: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्, अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
4: स्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध: नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष। हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायाङ्कन भइरहेका हुन्छन्। तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लीलप्रकाश चन्दले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
5: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो।
8: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
5: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत सङ्गीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत सङ्गीत व्यावसायिक भन्यो नि, हामी गीत सङ्गीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौँ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत सङ्गीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबैको भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत सङ्गीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
8: त्यस विकृति चाहिँ केतिर भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
5: आजभोलिका गीतहरू के पाउनुहुन्छ भन्नुभयो नि हजुरले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङ पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
8: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उठबस भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
5: खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन्, र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
8: केही पछुतो छ कि अलिकति उहिले नै प्रविधिको झोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
5: त्यो त धेरै पछुतो हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुले जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो? ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थिए, ती टुटेफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनुको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
8: एउटा कलाकारको रूपमा यसको आम्दानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आम्दानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर बाहिर एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
5: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आम्दानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
4: भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहत अनि नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैङ्गिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा सञ्चालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउने, समुदायमा लैङ्गिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौँ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईँलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौँ।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमुदे नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुने
3: कृषक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
4: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको स्थापनापछि पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पार्टीले जनाएको छ। देशभरका 77 जिल्लाका प्रतिनिधि तथा शुभेच्छकहरू मध्ये अधिकांश आज बेलुकीसम्म चितवन पुगेका छन्। भोलि हुने उद्घाटन सत्र भरतपुर स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा हुनेछ भने असार 8-9 गतेको बन्द सत्र चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। कस्तो छ त महाधिवेशनको तयारी? एक सामग्री सहकर्मी माधव तिमिर सेनाबाट।
5: रासोपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले दिउँसो 2 बजेदेखि सुरु हुने उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरिएको जानकारी दिनुभएको छ। उहाँले पार्टी वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पनि भोलि चितवन जाने र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो।
6: प्रधानमन्त्री पनि आउनुहुन्छ, सभापतिले उद्घाटन गर्नुहुन्छ, केही गेस्टहरू पनि दुई चार शब्द राख्नुहुन्छ अनि त्यस पछाडि कार्यक्रम समाप्त।
5: महाधिवेशनको प्रमुख चासो नेतृत्व चयन हो। पहिलो पटक भएको महाधिवेशनमा रासोपाको नेतृत्व सहमतिबाट र पदाधिकारी सहित केन्द्रीय सदस्य निर्वाचनबाट छान्ने तयारी छ। त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भनिएको छ। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र चापागाईले महाधिवेशन सहमति र एकताका साथ सम्पन्न भए राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिने बताउनुहुन्छ।
7: त्यहाँभित्रको महाधिवेशन सहमतिमा जान्छ वा कसरी जान्छ भन्ने कुराले बढी म्याटर गर्छ। सहमति नै गयो, एकरूपतामा गयो, भए त्यसले राष्ट्रको लागि राम्रै गर्ला, ठिकै गर्ला, सरकार पनि अलि बलियो अवस्थामा रहला, बाहिरी शक्तिहरू खेल्ने ठाउँ पनि त्यो धेरै नहोला। तर त्यो महाधिवेशनमा पनि अब प्रश्न भन्दाखेरि बालनी फ्याक्टर र रवि फ्याक्टर अहिले पनि छ, नभएको होइन। महाधिवेशनमा चाहिँ डाक्टर रवि फ्याक्टर कसरी उत्रिन्छ भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्छ जस्तो लाग्छ सर मलाई।
5: नेतृत्व चयन भन्दा धेरै चासो उद्घाटन सत्रमा देखिएको छ। यसअघि दलहरूको महाधिवेशनको अन्य प्रतिस्पर्धी दलका शीर्ष नेताहरू गएर सम्बोधन गर्ने परम्परा रहिआएको छ। तर यसपटक रासोपाको महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्का पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कंग्रेसका सभापति गगन थापाले प्रतिनिधि पठाएर टार्ने देखिएको छ। एमालेका नेता ऐन महरले थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुने सम्भावना कम रहेको जानकारी दिनुभयो।
8: अब यसमा निश्चित भइसकेको छैन, अब सम्भवत पार्टी अध्यक्ष जाने सम्भावना कम छ, अब स्वास्थ्य पनि ठिक छैन, सम्भवत जानुहुन्न होला, अरू कोही नेता जानुहुन्छ।
5: केही दिन अघि जाने बताउनुभएका प्रचण्डले पनि अन्तिममा नेता वर्षमाललाई पठाउने अनुमति दिनुभएको छ। कंग्रेस सभापति गगन थापा पनि सहभागी नहुने करी पक्का जस्तै छ। कंग्रेसका नेता तथा सचेतक निष्कल राईले पार्टीका तर्फबाट कुनै न कुनै पदाधिकारी सहभागी हुने भए पनि सभापति जानेबारे जानकारी नभएको बताउनुभयो। राजनीतिक विश्लेषक राजेन्द्र चापागाईले नयाँ राजनीतिक शक्तिको उदय र आफ्नै दलभित्र देखिएको आन्तरिक असहजताका कारण पुराना दलका ठूला नेतामा हीनताबोधको मनोविज्ञान देखिएको टिप्पणी गर्नु भएको छ।
9: इमिडिएसन फिलिङ पनि होला, हीनताबोधको फिलिङ पनि होला, किनकि स्वस्ति नस्तिको पार्टी चाहिँ दुईटाको बहुमत अक्षर आइदियो, एउटा सक दिने गरेर आइदियो र आफ्नै पार्टीभित्रको फेरि अहिले गन्डागोल रहिरहेको बेला त्यो पार्टीलाई पार्टीको रूपमा ठुलो पार्टीको रूपमा स्वीकार्न अलि हीनताबोध भएको कारणले गर्दा उहाँहरू जान नखोजेको होला, तर यसले लङ टर्ममा चाहिँ राम्रो गर्दैन भन्ने लाग्छ मलाई।
5: अर्का राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर हेमराज सुवेदी पनि रासोपाले यो महाधिवेशनबाट चुनावबाट मुखरित भएको जनताको आशालाई निराशामा नबदल्ने संकल्प सहितको सन्देश दिनुपर्ने बताउनुहुन्छ।
10: उहाँको एउटा सन्देश त के हो भन्दाखेरि हामी एकजुट छौँ, यसलाई तामझाम र मोज मस्ती होइन कि हामीले सुशासनको अक्षरशा पालना गर्छौँ र हामीले फरक रूपले शासनलाई फरकले जनताका समस्याहरू चाहे पूर्वका समस्या हुन् चाहे हिमाली भेगका समस्या हुन् चाहे पश्चिमका चाहे उत्तरका हुन् जनताका समस्या हामी निराकरण गर्न हामी कटिबद्ध छौँ भन्ने नै त्यो किसिमको सन्देश दिनुपर्छ।
5: महाधिवेशन व्यवस्थापनका लागि पार्टीले 18 उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको यस महाधिवेशनको खर्च प्रतिनिधिको दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकहरूको सहयोगबाट जुटाइने भनिएको छ। प्रतिनिधि चयनका लागि पार्टीले 19 फरक फरक प्रक्रिया अपनाएको थियो। वडा, पालिका र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएपछि प्रतिनिधिहरू चयन गरिएको हो।
11: रासोपाको महाधिवेशनमा प्रतिनिधि संख्या मात्रै 4,000 हुने बताइएको छ। उद्घाटन सत्रमा हुने उपस्थितिले भरतपुरका अधिकांश होटलहरू पूर्ण रूपमा बुक भइसकेका छन्। देशको मध्य भागमा भएको महाधिवेशनको भव्य उपस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले महाधिवेशन अवधिभर ट्राफिक व्यवस्थापनका लागि विशेष योजना लागू गरिएको जनाएको छ। हामीले यो 3 दिन जिल्लाको ट्राफिक व्यवस्थापन कसरी गर्नुभएको छ भनेर जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापालाई सोधेका छौँ।
12: अब हामीले यो ट्राफिक व्यवस्थापनलाई 3-4 कुरालाई मुख्य मानेछौँ। एउटा चाहिँ केन्द्रबिन्दुबाट ट्राफिक व्यवस्थापन गरेका छौँ। पहिलो कुरा त अब यो जुन मुख्य राजमार्ग हो, पूर्व पश्चिम राजमार्ग हो, अनि यहाँ एउटा हाम्रो बाइपास सडक खण्ड भन्ने छ, यो काठमाडौँतिर जाने बाइपास सडक खण्ड, यो बाइपास सडक खण्ड र पूर्व पश्चिम राजमार्ग सकभर चाहिँ अवरोध नहुने तरिकाले चाहिँ हामी व्यवस्थापन गरेको ड्युटी अर्डर गठन गरेका छौँ। सबभन्दा ट्राफिकलाई प्रहरी पनि सबभन्दा रूपमा लिएर आएको छौँ होइन। अनि त्यसभन्दा बाहेक चाहिँ अब हामीले पार्किङ समारोहमा हुने यो सवारी साधनहरूको लागि छुट्टा छुट्टै पार्किङ स्थलहरू गरिदिएका छौँ। 4-5 सवारी साधनको लागि छुट्टै, त्यसमाथि पनि हजुर सिमबाट काठमाडौँ पोखरातिरबाट आउने सवारी साधनहरूको लागि छुट्टै पार्किङ स्थल, पूर्वी जिल्लाहरूबाट आउनेहरूका लागि छुट्टै पार्किङ स्थल, र यहीँ पनि पश्चिम चितवन चितवनबाट परकाबाट सहभागी हुने सवारी साधनहरूलाई छुट्टै, 2-5 सवारी साधनलाई छुट्टा छुट्टै त्यो मुख्य राजमार्ग अवरोध नहुने किसिमले र मुख्य समारोह स्थलमा पनि डिस्टर्बेन्स नहुने किसिमले गरिरहेका छौँ। अनि समारोह स्थलको वरपरका मुख्य गरी 10 चोक छन्, ती चोकहरूबाट पनि हामीले सवारी साधन प्रवेश निषेध गरेका छौँ, त्यहाँबाट अन्यत्रै रुटहरूबाट डाइभर्ट गर्ने हिसाबले गरेका छौँ। अनि अर्को कुरा चाहिँ अब मुखसर्ग सकभर चाहिँ अब हामीले निर्वाध रूपमा सञ्चालन गर्ने, तर अब हामीले अपेक्षा गरेको भन्दा बढी जनताहरू उपस्थित हुनुभयो, बढी मानव उपस्थिति रह्यो भने डाइभर्ट चाहिँ गर्नुपर्ने अवस्थामा पनि
13: हामीले यहाँ गोन्द्राङ गोन्द्राङबाट भित्र एउटा बजार भन्ने छ, भित्री भित्री रुटहरू छ, बजार बजारबाट चालचोक निस्केर आफ्टाडी हुँदै पश्चिमतिर जाने गाडी पुलचोक हुँदै पश्चिमतिर पठाउने, काठमाडौँ जाने गाडी राजधानीतिर पठाउने, पश्चिमबाट राजधानीतिर जानुलाई समस्या भएन किनभने कार्यक्रम स्थल त्यो बाटोमा पर्दै पर्दैन, त्यो हिसाबले व्यवस्थापन गरेका छौँ।
4: महाधिवेशनको अघिल्लो दिन रासोपाका सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। आज चितवनमा बसेको रासोपाको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति सधैँ प्रतिबद्ध रहने बताउनु भयो। उहाँले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका सङ्घर्ष र बलिदानकै जगमा सम्भव भएकाले यसलाई गुम्न नदिने बताउनु भयो।
14: हामी गर्वका साथ यो परिवर्तनको सङ्घारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको कारणमा उभिएको हुनाले असफाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ, म कहिले विमुख हुने छैन। मैले कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु।
4: जान्नेलाई छान्ने नीति लिनुभएका उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुत बनाउने बताउनु भएको छ। पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मान्छे नपाएको स्मरण गर्दै लामिछानेले हाल केन्द्रीय समितिमा सबैभन्दा बढी आकांक्षी देखिएको पनि बताउनु भयो। उहाँले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभएको छ।
14: खोज्नका लागि जुन सकस हामीले प्राप्त गरेका छौँ त्यसमाथि एउटा समावेशिताको एउटा अर्कै महत्त्वलाई पनि हामीले मध्यनजर गर्नुपर्ने यी सबै कुराले गर्दा त्यतिखेरको त्यो चापलाई सम्झिरहेको छु र अहिले यतिखेर सम्भवतः सबैभन्दा धेरै उम्मेदवारी केन्द्रीय संसदका लागि सदस्यका लागि हुँदैछ भन्ने पनि मैले प्रारम्भिक सूचनाहरू पाइरहेको छु। पार्टी त्यहाँबाट यहाँ आइपुगेको छ, यो श्रेय एक्लै लिने पक्षमा कदापि छैन, सबै तपाईँहरूलाई दिएर बाँकी रहेको थोरै बचेको मात्र श्रेय आफू दिन चाहन्छु। यो सबै श्रेय
4: नेपाल परिवेशमा बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख शाह हटाइए, छानबिन समिति गठन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश आवश्यक विवरण बुझाउनु पर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
16: गुणस्तरीय प्लम्बिङको प्रपर्द नाम मार्बल।
17: मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बल का UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भरको।
19: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
11: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूले सरकारको 100 दिने समीक्षा गर्न थालेका छन्। सिंहदरबारमा आज बसेको काँग्रेस संसदीय दलको कार्यसमितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेताहरूले 100 दिने समीक्षा गर्न थालेको बताएका हुन्। बैठकपछि काँग्रेस महामन्त्री प्रदीप पौडेलले संसदलाई प्रभावकारी बनाउने विषयबारे बैठकमा छलफल भएको बताउनुभयो।
20: हाम्रो संसदीय दललाई संसदमा प्रभावकारिता कसरी बढाउने, सरकारको 100 दिन पुरा हुँदैछ, सरकारले के कमिटमेन्ट गरेको थियो, त्यो कमिटमेन्ट पुरा गरे कि गरेन, त्यसको बारेमा चाहिँ समीक्षा गर्ने, संसदीय दलको तर्फबाट सार्वजनिक धारणा व्यक्त गर्ने लगायतका हाम्रो संसदीय दललाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यिनै विषयहरूमा हाम्रो चाहिँ छलफल भएको यो पहिलो बैठक हो।
11: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पनि सरकारको शुरूआती 100 दिने हनीमुन पीरियड सकिन लागेको भन्दै अबका दिनमा संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनु भएको छ। संसद प्रतिपक्षीको थलो भएको स्मरण गराउँदै उहाँले जनताका सरोकारका विषयमा कांग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पार्नुभयो। जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको टिप्पणी गर्नुभयो।
21: अब सरकार मोरफर चाहिँ तपाईँको हामीले यसो हेर्दाखेरि सोसियल मिडिया सेन्ट्रिक भएको छ, पपुलिस्ट भएको छ र पब्लिकलाई भनौँ न एक किसिमले उसले चाहिँ राम्रो मेसेज दिन खोजेको छ, तर त्यो मेसेज चाहिँ पर्याप्त छैन है। किनभने कतिपय इस्युजहरू अब यसले अहिलेको यही बजेटमा ट्याक्समाथि ट्याक्स चाहिँ थोपेको छ, करमाथि कर चाहिँ जनतामाथि थोपेको छ। भोलिको दिनमा यति कर चाहिँ हामीले थोपिदियो भने सिस्टमै कलाप्स भयो, त्यसको जिम्मेवारी कसले लिने?
4: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ। आज कोटेश्वर स्थित प्रेस डाँडामा आयोजित कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता र बुद्धिजीवीलाई आग्रह गर्नुभयो।
22: समाचारमा कुनै कुरा आयो हामी त्यसैमा बग्ने गर्छौँ, सुनाइदियो कि एमालेसँग एकता हुन वाला छ भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यही प्रभाव पर्दो होला। मलाई त हैरान छ कुनको जवाब दिँदै, अनि यो दुनियाँले पनि नपत्याउने नहुने एमालेसँग अहिले एकता सम्भव छ? सम्भवै छैन। त्यसो हुँदा यसो बारेमा तपाईँहरू कोही पनि भ्रममा नपर्नुहोस्।
11: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ। काठमाडौँमा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी महाधिवेशन मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टी परित्याग गर्नुभएका पूर्व महामन्त्री धवल शमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ। राप्रपाका पूर्व महामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ। अध्यक्ष लिङ्गदेनले राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिनुभयो। राणाले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको लिङ्गदेनले बताउनुभयो।
23: पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएको छैनौँ र अहिलेसम्म हाम्रो कोही साथीहरूले सुन्नु पनि भएको छैन र उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरूले कथम यस प्रकारको काम गर्नुभयो भने उहाँहरूको जीवनको यो अन्तिम गल्ती हुनेछ।
4: नेकपा माओवादीका 12 जना नेताहरूले पनि सामूहिक राजीनामा दिएका छन्। महासचिव नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको कार्यशैलीको आलोचना गर्दै 10 केन्द्रीय सदस्य 12 जनाले आज सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण एकता पुनर्गठन गर्नमा विप्लव पछि हटेको आरोप लगाएका छन्। पार्टीभित्र बहसको माग गर्नेलाई निष्कासन गरेको आरोप उनीमाथि छ।
11: सरकारले गठन गर्ने भूमि समस्या समाधान समितिमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ। समितिको केन्द्रीय समितिको आज बुटवलमा बसेको तेस्रो बैठकले आफू मुख्य सरोकारवाला निकाय रहेकाले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुपर्ने माग गरेको हो। यस्तै संरक्षण समितिको बैठकले असार 9 गते भूमिहीन अव्यवस्थित बसोबासी प्रभावित सबै जिल्लाबाट आफ्ना मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ। समितिका सचिव राजकुमार भट्टराईले असार 20 गते भित्र भूमिहीन अव्यवस्थित बसोबासी संरक्षण समिति र भूमि अधिकार संरक्षण युवा दस्ता गठन गरी प्रभावित 22 वटै जिल्लामा संगठन विस्तार गर्ने निर्णय पनि भएको बताउनुभयो। यस्तै असार 10 गते दाङको टिकुलीगढको अव्यवस्थित बस्ती हटाउन सरकारले गरेको तयारी रोक्न दबाव दिन तुल्सीपुरमा न्यायका लागि वृहत प्रदर्शन गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो।
4: गोली प्रहार गरी प्रहरीले काठमाडौँबाट 3 जना युवकलाई पक्राउ गरेको छ। आज अपराह नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका 32 स्थित बालकुमारी पुलमुनिबाट उनीहरूलाई पक्रेको ब्युरोको टोलीले सुरक्षा जाँचका क्रममा एक युवक भाग्न खोजेपछि गोली चलाउनु परेको जनाएको छ। प्रहरीले गोली चलाउँदा पर्साको पटेरवा सुगौली गाउँपालिका चारका 39 वर्षीय किशोरी प्रसाद ओझैयासँगै तीनजना पक्राउ परेका छन्। किशोरीको दाहिने खुट्टामा गोली लागेको छ। उनको वीर अस्पतालमा उपचार थालिएको छ। तिनैजनाबाट 296 ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सदर चिडियाखाना जाउला खेलमा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष NTNC को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिएका छन् कोषका अध्यक्ष समेत रहनुभएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति बनाएको हो समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री सदस्य छन् दुवैजनालाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ
3: बर्खा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित विशेष समारोहबीच उक्त भोटो प्रदर्शन गरिएको भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति राम साय प्रसाद यादव प्रधानमन्त्री बालेन्द्र शाह प्रधान न्यायाधीश मनोज कुमार शर्मा र राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालको सहभागिता थियो सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू पनि पुगेका थिए हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ भोटो जात्रा लिच्छिपीकालदेखि मनाउन गरिएको हो
4: आज भक्तपुरसँगै काठमाडौँ उपत्यका लगायत नेवार समुदायले सिथी नख पर्व भव्य रूपमा मनाएका छन् यो पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षाको महत्त्वपूर्ण कार्य धान रोपाई स्थानीय भाषामा जिया सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ आज सिथी नखमा विशेष गरी पानीको मुखान इनार कुवा पोखरी धारा लगायत पानीको स्रोत सरसफाई गरिएको छ
3: काठमाडौँ महानगरपालिकाले आजदेखि टोल टोलमा फिल्म महोत्सव सुरु गरेको छ खुला मञ्चमा अमन साई निर्देशित लघु चलचित्र नन्द तारांग निर्देशित लघु चलचित्र सवारी साहित्य र ईशान भूषाल निर्देशित लघु चलचित्र पेन्गुइन रिभोल्युसन प्रदर्शन हुनेछन् महानगरका प्रवक्ता नवीन मानन्दरका अनुसार यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र विकास बोर्ड ब्रिटिस काउन्सिल नेपाल युनेस्को काठमाडौँ माउन्टेन इन्टरनेसनल फिल्म फेस्टिभल नेपाल फिल्म एकाडेमीसँग सहकारीमा प्राप्त भएका हुन्
4: ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ उज्यालो महानगरपालिका योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो
3: सगुना फाक संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ लोपोन्मुख बन्दै गएको सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्य नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाक सिकाउने कार्यक्रम सञ्चालन गरेको हो
4: नवलपुरको विनय त्रिवेदी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रबन्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालिका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको हो
3: नवलपुरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकाले एक विद्यालय करिसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरण मार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो
4: झापाको अर्जुनधारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ मुलुकमा पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ
3: कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेका अर्का युवकको शव पनि भेटिएको छ पाल्पाको बगनास काली गाउँपालिका 6 शिखर डाँडाका 24 वर्षीय पूजन गाहसहित 2 बिहिबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए आज बिहान कालीगण्डकी किनारको टिपुवा घाटमा उनको शव फेला परेको उनीसँगै डुबेर बेपत्ता भएका 14 वर्षीय शिशिर गाहको शव हिजै नै भेटिएको थियो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको भन्दै इरानले हुर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको हो। देशको शीर्ष संयुक्त सैन्य कमान्डले घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकाले शान्ति सम्झौताको पहिलो शर्त कार्यान्वयन नगरेको आरोप लगाएको छ। इजरायलले दक्षिणी लेब्रानमा निरन्तर युद्ध विराम उल्लङ्घन गरिरहेको छ। आज मात्र इजरायली आक्रमणमा परि लेब्रानमा 5 जनाको मृत्यु भएको छ। इरान अमेरिका सम्झौतामा अमेरिका र इरान तथा उनीहरूका सहयोगीहरूले सबै मोर्चामा सैन्य हमला तत्काल र स्थायी रूपमा अन्त्य घोषणा गर्ने उल्लेख छ। यसमा लेब्रान पनि समावेश छ। इजरायलले उक्त सम्झौता नमानेपछि प्रतिक्रियामा इरानले हर्मुज जलमरू हुँदै ढुवानी रोक्ने घोषणा गरेको हो। हर्मुजलाई विश्वव्यापी तेल र ग्यास व्यापारको लागि महत्वपूर्ण मार्ग मानिन्छ। इरानको कदमले विश्वव्यापी तेल बजार र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ। अमेरिका र इरान बीचको प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढाउन आज स्विजरल्याण्डमा धेरै देशका कूटनीतिज्ञहरू भेटिरहेका छन्। यस बैठकको उद्देश्य तनावको बीचमा दुई देशहरू बीचको वार्ता कायम राख्नु हो। अमेरिका र इरान बीच भएको शान्ति सम्झौताका शर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिव विटकफ आजै स्विजरल्याण्ड प्रस्थान गर्नुभएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकप फुटबलमा आज राति स्विडेन र नेदरल्यान्ड्स भेट्दैछन्। दुई टोली बीचको खेल ह्युस्टन स्टेडियममा राति 11:15 सुरु हुनेछ। समूह एफमा परेका नेदरल्यान्ड्स र स्विडेन विश्वकपमा पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूले अहिलेसम्म 2 खेल खेलेका छन्। नेदरल्यान्ड्सले एउटा खेल जितेको थियो भने अर्को खेल बराबरीमा टुङ्गिएको थियो। यी दुई टोली अन्तिम पटक 2018 विश्वकप छनौटमा भेटेका थिए। उक्त खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 2-0 गोल अन्तरले पराजित गरेको थियो। नेदरल्यान्ड्सले स्टार डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर फ्रेङ्की डे जोङ केकाको अनुभवबाट फाइदा लिनेछ भने स्विडेनी टोलीले उत्कृष्ट लयमा रहेका स्ट्राइकर भिक्टर ग्याकेरेस र अलेक्जेन्डर इसाकको आक्रमणकारी खेलमा भर पर्नेछ। विश्वकप अन्तर्गत जर्मनी र आइवरी कोस्ट टोरन्टो स्टेडियममा भोलि बिहान 12:45 भेट्दैछन्। दुवै टोली आफ्नो अघिल्ला खेलहरू जितेर मैदानमा उत्रन लागेका हुन्। यो खेल जित्ने टोली समूह ईको शीर्ष स्थानमा पुग्नेछ। इक्विडर र कुराकाओ बिहान 12:45 कान्सास सिटी स्टेडियममा भिड्न लागेका छन्। अर्को खेल ट्युनिसिया र जापान बीच मोन्टेरी स्टेडियममा बिहान 12:50 सुरु हुनेछ। अहिलेसम्म अमेरिका र मेक्सिको नकआउट चरणमा प्रवेश गरिसकेका छन्। हाइटी र टर्की भने समूह चरणबाट बाहिरिएका छन्। पाराग्वे फिफा विश्वकप 2026 सबैभन्दा छिटो गोल गर्ने टोली बनेको छ। आज बिहान टर्की विरुद्धको खेलमा 65 सेकेन्डमा पाराग्वेका माटियास गलार्जाले पहिलो गोल गर्दै विश्वकपको सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका हुन्। विश्वकपमा पहिलो पटक मुख छोपेर बोल्ने खेलाडीलाई रातो कार्ड देखाइएको छ। टर्की विरुद्धको खेलमा पाराग्वेका मिडफिल्डर मिगुएल एल्मिरोन एस नियम अन्तर्गत निष्कासित हुने पहिलो खेलाडी बनेका छन्। फिफाको नयाँ नियम अनुसार मैदानभित्र कुनै पनि विवाद वा असमझदारीका बेला मुख छोपेर कुरा गरेमा सिधै रेड कार्ड दिने व्यवस्था।
4: महिला टी20 विश्वकपमा भने अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। आज सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई 98 रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको 219 रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले 3 विकेट गुमाउँदै 121 रन मात्र बनाउन सक्यो। यो सँगै अस्ट्रेलिया लगातार तेस्रो जित निकाल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा अहिले पाकिस्तान र बंगलादेश भिड्दैछन्। पाकिस्तान विरुद्ध बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा बंगलादेशले 16 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 80 रन बनाएर खेलिरहेको छ। आज हुने तेस्रो खेलमा राति 11:15 समूह बीको शीर्ष स्थानमा रहेको इङ्ल्याण्ड र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रासोपाको महाधिवेशन भोलि चितवनमा भव्य रूपमा सुरु हुँदै अधिकांश प्रतिनिधि महाधिवेशन स्थलमा, प्रधानमन्त्री भोलि जाने।
3: कङ्ग्रेसले थाल्यो सरकारको 100 दिने समीक्षा, एमालेसँग नमिल्ने माधव नेपालको भनाई, धवल शमशेरले गल्ती गरेको लिङ्कडेनको आरोप।
4: गोली प्रहार गरी काठमाडौँबाट 3 जना लागू सत्कारोबारी पक्राउ, काठमाडौँ महानगरपालिकाका टोलटोलमा फिल्म महोत्सव सुरु।
3: हर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप।
4: र विश्वकप फुटबलमा आज राति स्विडेन र नेदरल्यान्ड्स भिड्दै महिला टी ट्वेन्टी विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई हरायो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0555-95-174, मोबाइल 98-550-50-934।
3: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षण

0: अर्थात ओपिडी सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्षमा 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम भएको 24 घण्टा नबित्दै एकअर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा देशका 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। चितवन संवाददाता सूर्य प्रसाद अधिकारीको सहयोगमा केशव ढुङ्गानाको रिपोर्ट।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेसँगै देशभरबाट महाधिवेशन प्रतिनिधि एवं नेता कार्यकर्ताहरू भरतपुर पुग्ने क्रम सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि भरतपुरको गेस्ट हाउस चौरमा मञ्च निर्माण गरिएको छ भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू हुनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र महाधिवेशन स्थल पुगेका प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको राष्ट्रपा चितवन का सभापति मिनी माधव खनालले बताउनु भयो।
2: प्रतिनिधिहरू चाहिँ 76 जिल्लाबाट यहाँ आउने क्रम सुरु भइसकेको छ। 3500-4000 संख्यामा प्रतिनिधि साथीहरू चाहिँ यहाँ सहभागी हुन आउनुहुनेछ बन्द सत्रको लागि भने। खुल्ला सत्रमा हामीले लगभग 40-50 हजार संख्या चाहिँ अनुमान गरेका छौँ। प्रतिनिधिहरूको लागि वासस्थानको लागि हामीले यहाँका होटल व्यवसायी संघहरूसँग समन्वय गरेर 150+ होटलका नामावलीहरू हामीले 77 जिल्लामा पुर्याइसकेका छौँ र साथीहरूले चाहिँ होटल बुकिङ गर्ने क्रम चाहिँ चलिरहेको छ।
1: महाधिवेशनमा शुभकामना दिनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहित अतिथिहरूलाई निम्तो पठाइएको र पार्टीको पहिलो अधिवेशन भएकाले उच्च प्राथमिकताका साथ सबै अतिथि एवं महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि राम्रो तयारी भएको राष्ट्रपाले जनाएको छ। महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरू सहभागी हुनुहुनेछ। राष्ट्रपाका महामन्त्री भूपदेव शाह
3: उद्घाटन चाहिँ हाम्रा मुख्य दुई नेताहरू आदरणीय सभापति ज्यू र वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री ज्यूले चाहिँ घण्टी बजाएर चाहिँ हाम्रो महाधिवेशनको चाहिँ उद्घाटन गर्नुहुनेछ। हाम्रो आधिकारिक कार्यक्रम छ, आधिकारिक कार्यक्रममा चाहिँ उपस्थित हुनुपर्ने ठाउँमा समय मिलाएर चाहिँ आउने उहाँको तयारी छ। त्यो दिन त्यस पछाडि बन्द सत्रसम्म बस्नुहुन्छ।
1: पार्टीको पहिलो महाधिवेशन चितवनमा हुनु चितवनका कार्यकर्ताहरूका लागि समेत गौरवको विषय भएकाले स्थानीय कार्यकर्ताहरू समेत थप उत्साहित छन्। यसले महाधिवेशनको तयारी थप सहज भएको बताउनुहुन्छ सांसद एवं रासोपा चितवनका नेता प्रभा ढकाल।
4: आज पहिलो पटक ऐतिहासिक महाधिवेशन चितवनमा भइरहेको छ, त्यो कारणले गर्दा अझ धेरै गर्व लागिरहेको छ। संगठनका सम्पूर्ण साथीहरूले यसलाई एकदमै नजिकबाट साथ र सहयोग गरिराख्नु भएको छ।
1: महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँमा जर्मन ह्याङ्गर लगाएर टेन्ट टाँगिएको छ। उद्घाटन सत्रमा 4,000+ प्रतिनिधिहरू एवं पार्टीका नेता तथा कार्यकर्ता गरी 50,000+ सहभागिता रहने राष्ट्रपाले जनाएको छ। यस्तै चितवनको गर्मीलाई मध्यनजर गरी महाधिवेशन स्थलमा हेल्थ डेस्क स्थापना गर्नुका साथै एम्बुलेन्स सहित 24 घण्टा स्वास्थ्य कर्मी रहने व्यवस्था गरिएको छ। महाधिवेशनको स्वास्थ्य सेवा समितिका संयोजक डाक्टर मनोहर लाल प्रधान।
5: हामीले 3 चाहिँ कम्तीमा पनि हामीले एम्बुलेन्स फुल मोबाइल एम्बुलेन्स राखेका छौँ, त्यसमा फुल इक्विप, त्यसमा कम्तीमा पनि 1 1 नर्स, 1 हेल्थ असिस्टेन्ट प्यारामेडिक्स र एउटा चाहिँ एमडीजीपी अथवा चाहिँ इमर्जेन्सी स्पेसलिस्ट, 3 एम्बुलेन्स राखेका छौँ।
1: 3 चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीका महत्वपूर्ण दस्तावेजहरू समेत पारित गर्नेछ। स्थापनाको छोटो समयमा नै राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा समेत उच्च महत्वका साथ हेरिएको छ। चितवनबाट सूर्य अधिकारीको साथमा केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नु भएको छ। महाधिवेशन स्थल चितवनमा आज संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो। रासोपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिले विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि आज चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यस्तै दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटना भन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र आज बसेको केन्द्रीय कार्य समितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको जनाएको छ। सरकारले 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्दा निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अगाडि बढाएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायीसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकता राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको छ। हिजो साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका सह मनराङ स्थित काली गण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 शिशिर गाहा र 24 पूजन गाहाको आज सब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। महोत्तरीको बर्दिवास नगरपालिकाले बाल विवाह न्यूनीकरण तथा कानुनी उमेरमा विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप 51,000 रुपियाँ नगद दिने घोषणा गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह आज चितवनमा सम्पन्न भएको छ। विश्वविद्यालयबाट 2,193 विद्यार्थी दीक्षित भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावला खेलमा आयोजित विशेष समारोहमा सरिक भई उहाँले जात्रा अवलोकन गर्नुभएको हो। राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको पनि दर्शन गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका उपस्थिति रहेको थियो। हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ जावला खेल पुगेको 4 दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहि आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्धविराम घोषणा भएको 24 नबित्दै दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्। इजरायली युद्ध विमान, ड्रोन तथा तोपबाट विभिन्न क्षेत्रमा गरिएका आक्रमणमा 16 जनाको मृत्यु हुनका साथै कम्तीमा 1 दर्जन मानिस घाइते भएका जनाइएको छ। इजरायली सेनाले हिजबुल्लाहले उक्त क्षेत्रमा आफ्ना फौजमाथि 50 भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि हिजबुल्लाहका आतंकवादी लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाइएको छ। यसैबीच अमेरिकाले लेबननमा इजरायलले जारी राखेको सैन्य कारवाही प्रति असन्तुष्टि जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: चालू आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको श्रावणदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसम सडकमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको सुरुवाती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनु भयो। गत आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर प्रवर्धक रहेको रघुगङ्गा जलविद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण सुरु भएको हो। रघुगङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाट पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई अघि बढाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवपरिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ प्राङ्गारिक मल सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवपरिवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्वीडेन प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राति पौने 11 बजे ह्युस्टनमा सुरु हुनेछ। नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई पराजित गरेको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। यस्तै आज मध्यराति समूह ईका जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति पौने 2 बजे सुरु हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो अन्तरले स्तब्ध पारेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई

पारगदेले टर्कीलाई एक शून्य गोलले स्तब्ध पार्यो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मध्य प्रदेशको गौरवको योजनाको रूपमा रहेको राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको छ। मुख्यमन्त्री यादवले शनिबारदेखि जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय रङ्गशालामा शुरू भएको निको कप राष्ट्रिय महिला T20 प्रतियोगिताको उद्घाटन गर्दै राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन्। पर्साको बिरगंजमा शनिबारबाट विन्ध्यवासिनी माई T20 नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर 19 स्थित क्रिकेट मैदानमा शुरू भएको प्रतियोगितामा 12 र पर्सा जिल्लाका 16 क्रिकेट टोलीको सहभागिता रहेको हाम्रा बिरगंज स्थित संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा साथै कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन भोलि चितवनमा सुरु हुँदै रासोपा नेता तथा महाधिवेशन प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने सभापति रवि लामिछानेको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी मङ्सिर 26 28 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। आगामी आर्थिक वर्षमा 15,776 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम भएको 24 नबित्दै एक अर्कामाथि आक्रमण जारी। इजरायली हवाई आक्रमणमा परि दक्षिणी लेबनानमा 16 मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र स्विडेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
7: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
7: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915। सिप हुन्छ साथमा, रोजगारी हातमा।
6: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
8: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
9: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
10: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
11: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-5-40-122 र 98-5-40-123।
12: माडीवासीहरूका लागि खुसीको खबर,
13: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
14: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98-4-59-64-97 र 98-020-35-212।

0: विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज
0: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको औपचारिक शुरूआत हुनुअघि भरतपुर स्थित दियालो फुडल्यान्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। महाधिवेशन अघि बसेको सो अन्तिम बैठकमा पार्टी सभापति रविलामी छानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राख्नु भएको थियो। उहाँले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। रासपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री र पार्टी सभापतिले घण्टी बजाएर गर्नेछन्। महामन्त्री शाहले चितवनमा महाधिवेशन आयोजना गर्नुको कारण प्रश्न पार्दै पार्टीको जन्म भएको र आन्दोलनको शुरूआत भएको उद्गम भूमि चितवन नै हाम्रो हो, त्यसैले हाम्रो पहिचान र ठूलो उत्सव हाम्रो पहिलो र ठूलो उत्सव महाधिवेशन यही हुनुपर्छ भन्ने पूर्व योजना अनुसार चितवनलाई छानेका छौ। महाधिवेशनको स्थान फेरबदलका विषयमा उहाँले सबै पक्षलाई विचार गरेर अहिले गेस्ट हाउस चौरमा आयोजना गर्न लागिएको बताउनुभयो। स्वतन्त्र पार्टी रासपाका प्रवक्ता मनिष शाहले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको स्पष्ट पार्नुभएको छ। महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शाहले महाधिवेशनका नाममा व्यापारी र घराना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताउनुभयो र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ। जिल्ला सुरक्षा समितिको बसेको बैठकको विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा कपोकल्पित रहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको हो। मोटरसाइकल पर्यटन कृषि प्रबन्धन र सामाजिक सेवाको उद्देश्यसहित सञ्चालन भइरहेको द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको नवौं ब्याङ्गु राइड 2026 टोलीलाई माडीमा स्वागत गरिएको छ। चार दिने यात्रा अन्तर्गत काठमाडौँ हुँदै चितवन प्रवेश गरेको राइड टोली माडी क्षेत्र पुगेको हो। महत्तरीको बर्दीवाससम्म पुग्ने सो टोलीलाई माडीको बरुवास्थित बुद्धचोकमा नगर उप प्रमुख खेम प्रसाद महतो र वडा अध्यक्ष अमित कुमार लामा सहित बरुवा बजारवासीहरूले स्वागत सत्कार गरेका थिए। तराईका स्वदेशी तथा अर्गनिक आपको प्रबन्धन गर्ने उद्देश्यले सन् 2015 निरन्तर हुँदै आएको उक्त अभियानमा सहभागी राइडरहरूले विभिन्न स्थानमा आँप बगैँचाको अवलोकन, स्थानीय उत्पादनसँगको प्रत्यक्ष अनुभव र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन्। राइडमा रोयल इनफिल्ड नेपाल मुख्य प्रायोजक तथा नेपाल पर्यटन बोर्ड ट्राभल पार्टनरका रूपमा सहभागी छन्। म्याङ्गो राइड सन् 2015 चारजना राइडरबाट सुरु भएको थियो। हाल यो देशभरका मोटरसाइकल यात्रा प्रेमीहरूको वार्षिक आकर्षणका रूपमा विकास भएको छ। माध्यमिक शिक्षा परीक्षाको परीक्षामा माडीका सामुदायिक विद्यालयहरूमाले निकै नै सुधारिएको र सन्तोषजनक नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 विद्यार्थी सहभागी भएका मध्ये 134 उत्तीर्ण भएका छन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। सो विद्यालयबाट 16 परीक्षामा सहभागी रहेकोमा 2 3.2 र 3.6 जिपिए ल्याउँदा 1 नन ग्रेडेड भएका हुन्। यस्तै संख्यात्मक रूपमा 38 परीक्षामा सहभागी बनाएको जनजीवन माध्यमिक विद्यालयले पनि निकै राम्रो 92.31% नतिजा हासिल गरेको छ। सो विद्यालयबाट 1 3.6 र 4 जिपिए र 5 3.2 देखि 3.6 जिपिए ल्याउँदा 3 नन ग्रेडेड भएका छन्। यस्तै 54 परीक्षामा सहभागी गराएको माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयबाट 6 जनाले 3.6 देखि 4 जिपिए र 11 जनाले 3.2 देखि 3.6 जिपिए ल्याउँदा 9 नन ग्रेडेड भएका छन्। विज्ञान र पशुविज्ञान अध्ययन 10% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयबाट परीक्षामा सहभागी 50 मध्ये 2 जनाले 3.6 देखि 4 जिपिए र 3 जनाले 3.2 देखि 3.6 जिपिए ल्याउँदा 12 नन ग्रेडेड भएका छन्। यसमा माडी क्याम्पसको आँकडा भने समेटिएको छैन।
जन्मदिनको अवसर पारी क्यानाडामा रहनुहुने माडी पाँच बसन्तपुर निवासी प्रेम भूषालले माडी लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका बाल बालिकाहरूलाई रात्रिकालीन भोजन गराउनुका साथै स्टेसनरी सहयोग गर्नुभएको छ। असार पाँच गते परेको जन्मदिनको अवसरमा भूषालले नै सञ्चालन गरी आउनुभएको होटल प्याराडाइजमा ल्याई बालग्रामका बाल बालिकालाई खाना खुवाउनुका साथै स्टेसनरी र पकेट खर्च स्वरूप जनै रु 100 सहयोग समेत गरिएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन आगामी 2083 साल मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा हुने भएको छ। असार 5 र 6 गते काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानूनी प्रक्रिया पूरा नगरी गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डाक्टर अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिनुभएको हो। उजुरीमा ती अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अपनाइएको दावी गरिएको छ। स्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन 24 बुधबारका दिन कम्बोडियाको नोम पेन स्थित एनआरएनएएनसीसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको हो। शिविर बिहान 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारको शुरूआती 100 दिनको कार्य सम्पादन निराशाजनक रहेको भन्दै आलोचना गरेको छ। शनिबार सिंहदरबारमा बसेको काङ्ग्रेस केन्द्रीय दल कार्य समितिको बैठकपछि काङ्ग्रेसका नेताहरूले सरकारका काम कारवाहीबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन अनन्त जानुहुने भएको छ। नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो। रासपाले भरतपुरको गेस्ट हाउस सहरमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा पठाएको थियो। निर्माण कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्यूनीकरण गर्न सरकारले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका जाँचमा हतार नगरेको स्पष्ट पार्नुभएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पोखरेलले उत्तर पुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताउनु भएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: Strādāji nispokšā. Nispokšā.
1: Sodies FM, Tirana Bethuklu, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: ପକ୍ଷ ନବୀ ପକ୍ଷ ସଦୈ ନିଷ୍ପକ୍ଷ
1: ସୁଦେଶ FM 93.2 MHz।

0: आज विक्रम सम्वत 2083 साल असार 7 गते आइतबार जेठ शुक्ल सप्तमी सन् 2026 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: आजदेखि राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै निजामती सेवामा व्यापक पुनर्संरचना गर्ने सरकारको तयारी, प्रधानमन्त्रीका सल्लाहकारका सामु अख्तियार लाचार, सरकारको 100 दिनपछि संसदमा कांग्रेसको प्रस्तुति सशक्त हुने, काठमाडौँका अतिक्रमित जग्गाको छैन तथ्याङ्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
0: कक्षा कोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अङ्क ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ। डडेलधुरा को यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ्न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगत्मक कक्षा हो जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकै साथ सिक्न पाइन्छ। विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन्। उहाँले भन्नुभयो, परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मर्मत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV mahemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि, सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमालय टाइम्समा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको राष्ट्रपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिना पछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राष्ट्रपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ। परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ। राष्ट्रपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। 3 दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन्। राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ। राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राष्ट्रपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्नेछन्। राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु देवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो। त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ। राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो। पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो। राष्ट्रपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फुडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ।
3: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए। अख्तियारबाट पक्राउ परे पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहीबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ, त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुर्जी थमाएर। जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुङ्गो नलगाएको तर प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारुकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कडा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जुन 2025 अर्थात 23 जेठ 2082 जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस GmbH र म्यूल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। यी कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, वालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखिएपछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सीमा दरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धान बारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धान बारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
2: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई ससम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ्दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री वालेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीचकै मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलखेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषण सहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपति सभापति रवि लामिछाने पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
3: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव रामबहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 वटा ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस अघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महाकाल, कन्जेसोम गाउँपालिका, भक्तपुर, मध्यपुर ठिमी, सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
2: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही, भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खडा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता सुरुदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।
3: संचार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मीडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। खास गरी विज्ञापन सम्बन्धी सरकारको निर्णयले संचार क्षेत्र प्रभावित छ। संचार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापन सम्बन्धी निर्णय सच्चिनु पर्नेमा मीडिया क्षेत्रका अगुवाहरू एक भएका हुन्। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 बुटबलमा शनिबारदेखि सुरु भएको छ। यता संघीय सरकारले लिएको विज्ञापन सम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ। बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे दुई तिहाई नजिकको सरकारले ल्याएको मीडिया नीतिले स्थानीय तह निकै समस्यामा परेको बताउनुहुन्छ। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 को पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मीडियालाई समाप्त गर्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। मीडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह शीर्षक मध्याह्न दैनिकमा यो खबर छापिएको हो।
2: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदमा आफ्नो भूमिका थप सशक्त बनाउने भएको छ। वर्तमान सरकारको शुरूआती 100 दिनको समीक्षा गर्दै काङ्ग्रेसले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको हो। संसदीय दल कार्य समितिले सरकारको 100 दिनको कार्य सम्पादनको विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले सरकारको 100 दिने हनीमुन पिरियड सकिने लाग्दा अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको 100 दिनमा 100 कामको लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभयो। सरकारले तोकेका कतिपय कामहरूमा अहिलेसम्म छलफल समेत हुन नसकेको उहाँको भनाइ थियो। महामन्त्री पौडेलले सरकारले गरेका कतिपय काम विवादित भएको समेत बताउनु भएको थियो। त्यस्तै प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसै गरी काङ्ग्रेसका अर्का नेता अभिषेक प्रताप शाहले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउनुभयो। नेता शाहले विशेष गरी सरकारको बजेट र कर नीतिको कडा आलोचना गर्नुभयो। सांसद आङदिम्बे तलको नेता चयन भएको 55 दिनमा संसदीय दल कार्य समितिको बैठक बसेको हो। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 वैशाखमा आङदिम्बेलाई दलको नेता चयन गरेको थियो। गत फागुनको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 मत पाएपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो। सरकारको 100 दिन अर्थात हनीमुन पिरियड असार 2 साता पूरा हुँदैछ। सरकार गठन लगत्तै भोलिपल्ट अर्थात चैत 14 गते प्रधानमन्त्री शाहले जनताका प्रत्यक्ष सरकार, सुशासन, शहरी व्यवस्थापन र आर्थिक सुधारलाई समेटेर 100 दिनमा 100 काम गर्ने सम्बन्धी 100 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो।
3: स्वस्थ जीवनका लागि योग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ्दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बच्न मानिस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ्दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ्न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्ति